0: unlimited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको छ।
2: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।
2: चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकार माथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चीनी र मसला जन्य वस्तुको मूल्य बढ़ेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
3: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
2: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोह गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यसपटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
3: काभ्रे पलाञ्चोको पनौते स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम शुरू गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालू आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
2: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अंक अर्थात 0.26% बढ़ेर 2654.28 अंकमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढ़ेको छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाड़ा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दर में सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्म को निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राष्ट्रसंघको 81औं महासभाको वार्षिक उच्चस्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्
7: अब खेल र खेलाड़ीका प्रसंग जापानमा जारी 20औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजय यात्रा शुरूआत गरेको छ समूह बी को खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो नेपाली पुरूष कबड्डी टीमले लगातार तेस्रो पराजय बेहोरेको छ समूह बी को लीग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ
6: अब विचार विश्लेषणको पालो भोटेकोशी बाढ़ी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेख्छन् बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो बरफ चट्टान माटो पानी तथा ठूलो परिमाणको गेग्रान बोकेर तीव्र गतिमा हुइकिएको भोटेकोशी त्रिशुली नदीमा मिसिदा महाप्रलयको रूप धारण गरिसकेको थियो सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौं तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ सड़कले किसानलाई बजारमा पुर्याउँछ बिरामीलाई अस्पताल बालबालिकालाई विद्यालय पुर्याउँछ व्यापारीलाई सीमासम्म पुर्याउँछ सरकारलाई नागरिकसम्म पुर्याउँछ राहतलाई विपद क्षेत्रमा पुर्याउँछ
7: त्यसैगरी आजको अन्नपूर्ण प्रस्त दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ अबको युग अटोमेशन र एआईको हुनेछ अबको पुस्ता यति धेरै गतिवान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एण्ड अप स्किलिङ गर्नुपर्दछ कर्मचारीहरूले क्रिएटिभ एण्ड इमोशनल इंगेजमेन्टमा जोड़ दिनुपर्छ अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढंगले परिभाषित गर्नु जरूरी छ क्रिएटिभ थिंकिङ प्रोब्लम सल्भिङ एण्ड ह्युमन कनेक्शन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको स्थापना गर्न अब विलम्ब गर्नु हुँदैन अन्नपूर्ण पोस्टमा छापिएको छ
6: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9-11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन, 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपेई र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
1: प्रधानमन्त्री बालेन र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बने यता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकोशी बाढीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकोशी बाढीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डल मा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शासन

0: हिजो टेलिफोन संवाद गर्नु भएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख गर्नु छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
2: असोज 9-12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई, त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा, सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
1: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
0: सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। दसवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा, स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खासगरी त्रिशुली तीन बी हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारणलाई निर्माण गरे।

0: नै प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रभाव गर्ने प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावटको साला सुंगी 14.8 मेगावटको माथिल्लो सान्जेन 42.5 मेगावटको सान्जेन 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
1: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण जनवर्गीय संगठन समायोजन सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त।
2: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
1: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खापत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पाँच वर्ष किएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितुपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
1: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशीय गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने ओलीका रक्षा कवच शीर्षकमा सुरुजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर, 10 वर्षमा पनि बनेन सुनको सिक्को पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कटुवालले लेख्नु भएको हो। र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधूरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर, करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। 2.5 महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर, प्याकेजिङ, लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर, बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्द लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीँको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
8: साझा खबरमा अब विदेशका खबर, तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
1: साझा खबरमा अब खेल खबर, नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। विशौं एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विशौं एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तान मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रुबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पारे। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 को अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 को बराबरीमा पुर्यायो। त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 को जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। दुई पटकको आईसीसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
8: भोलिको बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष सम्वाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अपर्याप्तको कुरा। रसुवाको भोटेकोसी बाढीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
10: महाविनाशकारी बाढी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
11: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन।
10: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
12: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं, र त्यो सँगसँगै डर, त्रास, संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
10: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान बीओसीबाट नि हुनुहुन्छ,
2: सुहान भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
10: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
13: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो, र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन्, तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
4: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
4: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
8: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनको सीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
4: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
8: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
4: साझा खबरको अन्त्यमा कार्टुन। नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ। पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएम ले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाज्यू हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ, हामीसँग पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जसअनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी दिन अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी दिन चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो, र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौचौ चाहिँ बाढिएको हामीले देख्यौं। अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु वयस्कहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान रोड पोलिसी हुँदाहुँदै पनि एउटा जुन देखिएको थियो सुरुवाती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा। उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने किशोरीहरूको लागि आइरन सकी त्यसै गरी भिटामिन र अलमेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती बालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ स्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन? अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राष्ट्रिय निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै सुरुको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेका छौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा पाँच वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। तर त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ। तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकाले नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर, त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको शेख देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरुम पनि राम्रो थिएन, त्यहाँनिर वासरुम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरुमको नि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने, अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नु पर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खान नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने, अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमेन डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो, होइन, त्रिशुली पारीको, र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
5: धन्यवाद दिलक सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नि हामीले विगतबाट पनि सिक्यौं, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभए जस्तै सुरुको चरण चाहिँ के भयो भन्नेमै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौं। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ. तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ संचारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए. यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ. र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गर्यौं, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गर्यौं. तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ. अघिल्लो पटक सिक्यौं भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन्. र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई. त्यो दिँदाखेरि त्यसले हामीले के सिकौं त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्काएको छ. यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ. अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरूसँग हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ. उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ. र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो. र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन. यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा, होइन? अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन. किन भन्दा यो चनाखो भएर काम गरिएको प्रतिफल हो, होइन? अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन. यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म. त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ. कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ. त्यसलाई पनि बिस्तारै पर्छ. यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन. त्यसलाई समन्वय गरेर चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्. त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने. त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ.
0: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो. हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन. र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो. र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ. त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ, होइन? कुसको शब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ, होइन? त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ. यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौं. र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि, मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
4: अरे यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ. र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ. त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिक सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ. न अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने, त्यहाँ जाने,
6: हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो. अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने. त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई, एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ. उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला, किशोरीहरू, हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं. र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन, गाउँै छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने. अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सह बनाएर भए पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो, 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै एउटा सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ. यो त विपद हो होइन. जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने. भाग्नलाई त गाउँबाट पनि फुटाएर भए पनि, योबाट भए पनि, विभिन्न द्वारबाट हामी भाग्नुपर्ने. र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि, एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भए पनि त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो. हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो. र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो, मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो. अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ. र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक आफ्नो स्वास्थ्य, शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ. र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ, एकदमै सेवा दिने अवसर छ. र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु. र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या. अब त्यसपछि बिरामी हुने, पोषणको न्यू, अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो, पानी नै हो, त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि, शरीर जोगाउनको लागि. र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका, महिला, गर्भवती, उहाँहरूलाई नै धेरै कुराहरू, किशोरीहरूको महिनावारीको कुराहरू छ, शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा, राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ.
7: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ.
8: अहिले बिहानको 7 बजे
9: हजुरको रेडियो 102.1 मेगाहर्ज. हावाहुरी चलेको बेला के गर्ने,
10: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
10: हावा हुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
10: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
11: रंगबहार रंगबहार
12: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
11: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
11: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर फेन्स।
13: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
14: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
13: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
14: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
13: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्टियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
14: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
13: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
14: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
13: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
14: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
13: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न।
14: यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
13: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
14: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस।

0: तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा हुनु,
1: डेंगु रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 ले दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषयक सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: सार्वजनिक सुनवाई समयमा भएन नभएको समयमा के हामी पनि भन्नुभयो सार्वजनिक वास्तवमा के हो भने अब सिस्टम चाहिँ यो वर्षको 4 महिनामा गर्नुपर्ने सिस्टम हो होइन। अब भर्खर हुँदैछ तोकिएको चाहिँ के कारणले क्यान्सल भयो भन्ने कुरा चाहिँ म यो सार्वजनिक ठाउँमा भन्दिनँ, तपाईँसँग मात्रै म कुराहरू होला होइन। त्यसमा कमजोरी भयो हो मैले माने होइन, त्यो ठिक छ होइन। सार्वजनिक सुनवाईको किन सरो भन्नलाई त कार्यालयले समय मिलाउन सकेन सरो, त्यो त जवाब भइगयो तपाईँको दिनलाई, किनभने हामीलाई अनुकूल परेन, हामीलाई अनुकूल पराइदिनु गर्ने हो, अनुकूल तोकिन परेन सरो सर, यति भन्दा पुग्छ मैले। तर पनि त्यो केही विविध प्राविधिक कारण छन्, त्यो कुरा तपाईँसँग म पछि राख्ने कुरा प्रतिबद्धता गर्न चाहन्छु। शिक्षकले चोराएर पास गरे यो म जान्दिनँ, गैर जिम्मेवारी कुरा मैले बोल्नु हुँदैन, शिक्षकले चिल चोरा मैले देखेको थिएन भन्नु पनि हुँदैन, त्यो उपलब्ध पनि कुरो होइन। गोलन्दरले म चाहिँ किन सकेन गोलन्दर एन्ड मल, अब यो चाहिँ कुरा म आग्रह गर्न चाहन्छु। पहिले पनि सार्वजनिक सुनाई मैले भनेको थिएँ, मल अघि उपाध्यायले धेरै कुरा भनिसक्यो, मलको बाँडफाँड प्रदेश सरकारले गर्ने हो, कृषि मन्त्रालयले, अनि प्रदेशबाटै गोलन्दरलाई कति बेला फलानु पालिका कति बेला भनेर निर्धारण उही हुन्छ। त्यही चिज ल्याएर हामीले यहाँ अब एउटा समस्या के हो भने वडा अध्यक्षले मन परि बाँडे या तपाईँहरूले सहकारी छनौट गलत गर्नुभयो भन्न चाहिँ तपाईँहरूले पाउनुहुन्छ, त्यस्तो छ भने चाहिँ हामीले सहकारी छनौटमा गलत गरिरहेको छौँ कि त्यो सोचिनुपर्ने छ भन्ने हो भने चाहिँ हामीले फर्केर हेर्नुपर्छ है, त्यो हुनसक्छ, होइन भने चाहिँ भाग लगाएर आउने हो, यो एकदम स्पष्ट हो। अर्को कुरा म तपाईँले अघि फिक्कलमा जति पनि पाउँछ हाम्रो पाउँदैन भन्ने पनि सुन्यो का, एउटा कुरा चाहिँ के हुँदो रहेछ भने जस्तो हिमाली जिल्लाहरूको मल जस्तो सिन्धुलीबाट चाहिँ दोलखा, रामेछाप, सिन्धुली हेर्नुहोस् नि, तिनटाको अफिस सिन्धुलीको हो। दोलखा मानौ न हिमाली जिल्लाको मल चाहिँ सिजनल्ली उनीहरूले नलगेपछि चाहिँ त्यो सम्बन्धित निकालेपछि फेरि भन्दिनँ म फलानले बेच्यो भन्दिनँ, गैर जिम्मेवार तरिकाले त्यहाँबाट चाहिँ सप्लाई गरेर महँगो मूल्यमा बेच्ने कुरा चाहिँ मैले पत्ता लगाएको छु। र हिमाली जिल्लामा सधैँभरि मल चाहिँदैन, अनि त्यो मल चाहिँ अफिसको अब कसले या हेटौँडाईबाट भन्नुहोस् या सिन्धुलीबाट भन्नुहोस् या कमिसनमा भन्न पाइन्छ, त्यो मल चाहिँ ल्याएर महँगो मूल्यमा बिक्री गरेको भन्ने चाहिँ मैले मेरो आफ्नो अध्ययनले बुझिएको छु। मैले अब त्यो हो भने म विनम्र मेरो आदरणीय साथी अब दलीय रूपमा अहिले देशको सबैभन्दा ठुलो पार्टीको तपाईँ यहाँको सभापति हुनुहुन्छ होइन, तपाईँले बुझ्नुहोस् होइन, मैले बुझेसम्म यो मलको भागभन्डा भनेको प्रदेश कृषि मन्त्रालयमा हुन्छ, सिन्धुलीमा हुने होइन, गोलन्दरमा हुने होइन, विनम्रपूर्वक अध्ययन गर्न आग्रह गर्न चाहन्छु। अब के चाहिँ हुनसक्छ भने सबै साथीहरू हामीले जग्गाको वर्गीकरण गर्दा सुन्नुहोस् है, यसमा अलिकति अब यो विषय कुरा चाहिँ फरक पर्न सक्छ, जस्तो हामीले जग्गाको वर्गीकरण वर्षौनी गरेर हामीले चाहिँ पठाउनुपर्छ के, बस्ती क्षेत्र कति हो, कृषि क्षेत्र कति हो भनेर होइन, हामीले कृषि क्षेत्र बढी पठाएको भए मात्रामा केही पर्सेन्ट बढेर आउँछ अब होइन, खेतीयोग्य जमिन भन्दा बस्ती बढी भनेर पठाइयो भने चाहिँ त्यो हिसाबमा नि उहाँ तलमाथि मल केही पर्सेन्टमा भन सय डेढ सय दुई सय बोरामा तलमाथि पर्ला, नत्र यही नै हो यहाँभन्दा बढी हामीले बुझेका रहेछौँ भने यो गलत हुन्छ है साथीहरू, है म त आग्रह गर्न चाहन्छु। अर्को प्रेमबहादुर थापा मेरो, म उहाँलाई अत्यन्त सम्मान गर्छु, म अत्यन्त व्यावसायिक मान्छे धेरै भिन्न थापाजी, हेलो थापाजी, तपाईँ उहाँलाई सुन्न आग्रह गर्नुहुन्छ, म तपाईँको कुरामा जवाब दिन गइरहेको छु। मलाई लाग्छ गोलन्जोरको तिन चारजना पाँचजना दसजनाभित्र अत्यन्त मिहिनेतपूर्वक परिश्रम गर्ने साथी मध्येमा उहाँ पर्नुहुन्छ प्रेमबहादुर थापाजी, है म उहाँलाई अत्यन्त हार्दिक सम्मान पनि गर्न चाहन्छु। तर त्यो तपाईँले सुन्नु पर्यो है, तपाईँले सुन्नुपर्छ, यो जेसिबी खरिद किन नगरेको भनेर यो माइकलाई अलिक नजिक राखे पनि साह्रै चर्को बोलिया जस्तो हो, तपाईँले चर्कोटी बोलिया होइन, तपाईँले बिस्तारै बोल्नु भयो माइक नजिक भएर चर्कोटी सुन्यो। यो तपाईँको के हुन्छ सरकारी चिज भने धेरै हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ क्या, सरकारी भनेको कस्तो चिज हो भने नरिसाउनु है कर्मचारी साथीहरू, सरकारी चिज कहिले बत्ती निस्दैन, धारो बन्द हुँदैन, पङ्खा कहिले बन्द हुँदैन सरकारी चिज। अब यो अहिले हामीले चलिरहेको गाडीको त पाल्नलाई अब आन्तरिक कुरा यहाँ सबै नखोलौँ, कति समस्या हुन्छ के, मोटरसाइकल कतिचोटि बन्छ, हामी चढेको गाडी कतिचोटि बन्छ, त्यो बसिनी गरे तपाईँ आफै आएर खोलिदिइरहेछ क्या यो चिज, त्यसले त जेसिबी भने हात्ती पारे जस्तो हो क्या, तपाईँले बुझेकै छैन यस्तो कुरो, जेसिबीमा कतिवटा पूर्जा हुन्छ र कतिचोटि बिग्रेर मर्मत हुन्छ, त्यो गाउँपालिकाको सम्पूर्ण ध्यानै दिन जानुपर्छ र पैसा जति सबै त्यसमा खर्च हुन्छ। हामीले यो सल्लाह गरेको पनि हो, किन्न खोजेको कोटेसनै भएको थियो एकचोटि, पछि रोकियो सबैतिर बुझ्यो, अहिले हामीलाई के भन्नुहुन्छ भने हामीले चढेको गाडी पनि अब रोकौँ नचढौँ, उहाँको मौखिक कुरा है, अनि चाहिने चाहिँ बेला हायरिङहरू जस्तो सम्झौता गर्नु एउटा छ, गाडी चाहिने त्यो उसले ल्याउँछ, प्रयोग गरे पनि उसले फिर्ता लान्छ, कुरो बुझ्यो नि समग्रमा, सरकारी भनेको पङ्खा बन्द हुँदैन धारो यति भन्नु बुझ्यो, तपाईँ बुझ्नु क्या, तपाईँले यो बुझ्न आग्रह गर्न चाहन्छु, यस्तो चिज हो। त्यसैले त्यो जेसिबी किन्ने स्कावेटर किन्ने भनेको चाहिँ गाउँपालिकाले हात्ती पारे जस्तो हुन्छ भन्ने कुराको हामीलाई सबैले कन्भिन्स गरेपछि हामीले त्यो प्रक्रिया रोक्नु, बरु तपाईँले के तपाईँले स्पेसल सुन्नु थापाजी, थापाजी प्लिज तपाईँले बरु स्पेसल के भन्न सक्नु पर्यो भने गाउँपालिकाभरिमा दुई नम्बरमा बढी तरकारी उत्पादन हुन्छ, बाटो सफा गर्नलाई केही न केही पैसा गाउँको पालिका तर्फबाट अलिकति क्रस गरिदिनुहोस् भनेर सक्नु हो भने त्यो बरु सहज छ हेर्नु, त्यो जेसिबी किन्ने कुरा प्लिज तपाईँले बुझे चाहिँ बुझ्नु होला, अहिले तपाईँले नबुझिरहनु भएको छ त्यो असम्भव भएको कारणले रोकिनु हो, म यो जानकारी गर्न चाहन्छु है। अर्को जेसिबी किन्नुहुन्थ्यो यो भइसक्यो, सरकारले जान्दिन सक्दिन भन्न मिल्दैन, ठिक हो यो जान्दिन सक्दिन भन्न पाइँदैन, यो सत्य कुरा हाम्रो तर प्रयास प्रयत्न रहिरहन्छ, तपाईँको बाह्रै महिना सहज रूपमा बाटो चलोस्, तपाईँले त मलाई आशीर्वादै दिने हो त्यो चम्प बनाउन सक्दा त हो। अब एउटा कुरा यो मुलुकमा सुन्नु न, यो मुलुकमा सबैभन्दा निर्माणमा कुनै चिज महँगो छ भने त्यो भनेको सडक हो, तपाईँले निर्धक्कमा फलानु दलको त्यहाँ कतिवटा खोइ जानु भएन कारण भिड्नेबाट त्यो पैसा त सङ्घबाट पार्ने पैसा हो नि त, तपाईँको बाटो पिच गरेर त सङ्घले चल्छ हामीले चल्छौँ त, तपाईँको बाटो माग्ने कुरामा हामीले माग्नेकोमा नलेखेको जिउले माथि सबैसँग नपठाएको भए हाम्रो कमजोरी भयो, तर माग्ने निकायमा हामीले मागेका छौँ प्लिज परेन, अब गाउँपालिकाको दुई चार लाखले तपाईँको बाटो बन्छ त त्यसो अनुमान है, म त्यसै गरी बुझ्दिनँ, म आग्रह गर्न चाहन्छु है साथीहरू त्यसै गरी बुझौँ, यो सार्वजनिक सुनाई भनेको वर्षिउने हुने कार्यक्रम हो, एकै साल सबैले सक्नुपर्ने सबैले पर्दैन, क्रमैसँग गर्दैनौँ न, म हार्दिक आन्दोलन गर्छु क्या, सिक्दै जाने हामी पनि सिक्ने चढ्ने छौँ, तपाईँहरू पनि सिकिरहनु भएको छ, यही त हो लोकतन्त्र प्रजातन्त्र होइन, त्यसो भए सवाल गरे पनि सुन्न धैर्य गरिदिए पो मजा आउँछ, जवाब दिनु भने अब देवकुमारजीको उहाँले दिइसक्नुभयो ईश्वरीलाल श्रेष्ठमा, दाजु आज्ञा दाइ यो सूचनाको हक सबैको हुनुपर्छ भन्नुभयो, त्यो अघिको कार्यक्रममा लक्ष्य गरे जस्तो लाग्छ, त्यो तपाईँले बुझ्नुभयो दाजु, त्यो अघि भइरहेको कार्यक्रम कस्तो भने मलाई लाग्छ हाम्रो प्रयास चाहिँ यो निकासा भएको या यो कार्यक्रम प्रदेशले पठाएकै एक डेढ महिना भएको छ, सुन्नु दाइ त्यो अघि भएको कार्यक्रमको जम्मा चार लाख रुपियाँ पर्दैले दियो होइन, यस्तो मलाई लाग्छ म मिस्टेक यदि होइन भने यो कार्यक्रम परेको महिना दिन लगाउनु परेको छैन क्या, त्योभित्रको अपर्द चार लाख रुपियाँ आयो र हाम्रा कर्मचारी साथीहरूले सबै सबैवटाका बजार एरियामा बालबालिका प्रति हुने व्यवहार के कस्तो छ भनेर अनुसन्धान पनि गर्नु भएको छ र जहाँ बालबालिकालाई अन्याय भएको छ त्यो चित्र पनि छ र त्यसैले अनि यो विद्यालयबाट बाहिर रहेका अत्यन्त पछि परेका बालबालिकाहरूको छनौट गरेर तिनीहरूको अभिभावकलाई केही दिन नसकिने मौरीको तालिम दिएर अलिअलि घर पनि वितरण गरिदिउँ बुढिया पैसाले भनेर त्यो तयारी गरिदिउँ तयारी गर्दा त्यो हामी आउनुभन्दा अगाडि तालिम भइरहेको थियो भोलिसम्म छ जस्तो तालिम अनि त्यो चाहिँ बाल बालिकाप्रति हामी जनप्रतिनिधि हामी समाजका अगुवा साथीहरूले अब अहिले यस्तो हुँदैन हामी बालबालिकालाई हेर्ने दृष्टिकोण हाम्रो राम्रो बनाउँछ भन्ने पत्रमा सही गरिहाल्दाखेरि त्यहाँभन्दा बढी कुद्नु भएन है त्यति कारणको हो त्यो त्यसको यसो सूचना पाइएन भन्ने त्यस्तो त्यस्तो समस्या साह्रै ठुलो भएको जस्तो मलाई लाग्दैन सडक सुधारको आएन भन्ने कुरो सबैले भन्नुभयो त्यो कार्यक्रममा वास्तवमा हामीले सडक पनि कतिपय ठाउँ बनाएको छौँ पुल बनाएको छौँ होइन त्यो कार्यक्रम त्यसमा देखिएन भन्नुभयो त्यो आगामी वर्षबाट त्यो समावेश गरेर प्रस्तुत गर्नु म आज सहयोग अनुरोध गर्छु गुनासो पनि सञ्चालनबारे भन्नुभयो यो वास्तवमा मैले पनि ठाउँ ठाउँमा बोल्छु यो हाम्रो के छ समस्या भने अब गाउँपालिकाले वास्तवमा हामी अलिकति प्रचारवादी त्यति गर्ने स्वभाव छैन होइन यो तालिम सम्बन्धी युवा युवतीहरूलाई बेरोजगार मान्छेहरूलाई हरेक खालको तालिम हामी वर्षौनी गराउँछौँ पोहोर पनि थियो अहिले पनि छ अब कहिले अचारको तालिम कहिले कम्प्युटर तालिम कहिले मेकअप गर्ने तालिम ब्युटिसियन तालिम कहिले कपाल काट्ने तालिम यी तालिम भइरहेछ तर यो टपरी गुनाको चाहिँ तपाईँले कुरा उठाउनु भयो यसको मिसिन हुन्छ के अरे होइन मिसिन हुन्छ त्यो पनि तालिम दिए राम्रो हुन्छ भन्नुभयो अब टपरी बनाउनलाई तालिम अहिले महिला दिदीबहिनीलाई दिनु पर्दैन सबैले सिकेकै छन् तर त्यो उद्योगको रूपमा विकास गर्नको लागि चाहिँ अब त्यसको लगानी के कति गर्नुपर्ने छ त्यो कुरो अध्ययन पश्चात तपाईँलाई म जानकारी गर्छु जानकारी गराउने प्रतिबद्धता गर्न चाहन्छु अब नयाँ सहर आयोजना विद्युतको अफिस अब नयाँ सहर आयोजना सङ्घीय अफिस हो हामीसँग खास गरी प्रत्यक्ष संलग्नता त्यसमा छैन होइन हामी गाउँपालिकाले त्यसलाई उ गर्ने छैन तर पनि त्यो नगर समितिको अध्यक्ष म भएको कारणले त्यसमा मेरो प्रत्यक्ष चासो चाहिँ रहन्छ तर त्यो हाकिमले आएर ठ्याक्कै जवाब दिनुपर्ने कानुनी प्रक्रिया त्यस्तो कानुनी नियम नभएको कारणले उहाँहरू आउनु भएन अब त्यसै गरी विद्युत पनि सङ्घीय अफिसैभित्र पर्छ होला नयाँ सरले काम गरेको छ सडकको समस्या पनि छ यातायातको साधनहरू सूचित गर्नु पर्यो त्यो तपाईँ सुझाव हो सुझावलाई हामीले कार्यालयको तर्फबाट हाकिम साहबले नोटिस गर्नुभएको छ र कार्यकालको सफलताको शुभकामना भन्नुभयो म धेरै धेरै तपाईँलाई धन्यवाद दिन चाहन्छु अब शेरबहादुरले सडकको सहबोर्ड देखिएन भन्नुभयो तपाईँले के देख्नु भयो वास्तव बनाएको छ है त्यो बोर्ड हामीले असारमा त्यो विपदको टोली सहित साङ्केतिक रूपमा यहाँनिर दुर्घटना हुन सक्छ भन्ने सङ्केतका बोर्डहरू घोडी बोर्डहरू हामीले लगाएको थियौँ हजुरले त्यो ठ्याक्कै नजर नपरे हुनसक्छ तर त्यो टिकी रहँदैन फेरि खोलिसक्यो होला है म यही जानकारी गराएँ रकम 11,000 सभापतिज्यूले राख्नु भएको कुरा मैले व्यक्त गरेँ राजसभा सभापतिज्यूले स्वास्थ्य भवनसँग पूर्वाधार चाहिँ पनि त्यही उहाँ तिनचन्याको साथीले राख्नु भएको थियो अब त्यो वास्तवमै मान्छेलाई के हुन्छ भने मान्छे पूर्ण भयो भने म टाढै आउँछ जस्तो लाग्छ होइन मलाई सबै ठुलो भनेर मान्छे मर्ने नै हो मैले यो मेरो अध्ययनले त बुझ्छ क्या त्यसोले उहाँहरूलाई जागृत गराए एउटा राम्रो भवन बनाऊ त्यहाँ स्वास्थ्यको होइन अब त्यहाँ चाहिँ अब त्यो के भनेको उच्च स्तरको भनौँ न अब विद्या सहितको टोलीको त्यहाँ खोजी भयो स्वाभाविक हो त्यो किन भवन भनेको होइन त्यो त वास्तवमा अस्पताल बनाएको त होइन त्यो बनाएको चाहिँ स्वास्थ्य चौकी कस्तो थियो हिजोको अवस्था तिन कन्या त्यो स्वास्थ्य चौकी चाहिँ बनाएको हो नि त स्वास्थ्य चौकीमा त विशेषज्ञ डाक्टर हुने कुरो भएन तर भवन देखे पनि उहाँले त्यो पनि चाहियो भन्नुभयो उहाँको अपेक्षा उहाँको चाहना गलत छैन अब त्यो ठ्याक्कै पुर्याउन सक्छु भनेर म अहिले बोल्दिनँ भोलिका दिनमा सम्भावना रहला अब त्यसै गरी एम्बुलेन्सको कुरा मैले अघि नै गरिहालेँ पहल भएको छ त्यो पहल मलाई लाग्छ त्यो सार्थकता पाउँछ भन्ने मलाई लाग्छ अब यस्तो अब सरजी तपाईँ अब छर्फट धेर नगर्नु म आग्रह गर्न चाहन्छु तपाईँ केटाकेटी नै हुन्छ क्या पोलिटिसियन है मैले प्रतिबद्धता गरेँ पुर्याउन सकिएन भने गरेको भाषण गर्ने तपाईँ छुट छँदै छैन त कस्तोको त्यो हो है घरिघ घर बिस्तारै सिँढी चढ्ने एकैचोटि चढियो भने सम्भव हुँदैन थाकिन्छ के थाकिन्छ पोलिटिक्स भनेको चिज यस्तो हो हेर्नु धेरै दुःख गर्नुपर्छ होइन नि निराश हुने मान्छेले पार्टी छोडेको कारण त्यही हो नि बिजा गल्छ अपेक्षा धेरै हुन्छ अनि त्यो पुर्याउन नसके पार्टी त्यसले गरिदिन्छ त्यस्तो हुन्छ क्या त्यसैले धेरै अपेक्षा नगर्ने म यो नेता हुन्छु म अध्यक्ष हुन्छु म माननीय सभापति हुन्छु मेरो पालामा सबै गाउँभरिका बाटो पिच गर्छु भन्यो भने कदापि पुग्दैन त्यो सम्भावना पनि छैन त्यसैले प्रयत्न राम्रो गर्ने हो, दिल खुस गरेर बसाने हो है, त्यही आग्रह चाहन्छु। त्यो प्रयास छ मलाई लाग्छ हुन्छ भने वडाको बजेट पारदर्शी भएन भन्ने कुरो चाहिँ हामीले वडा कार्यालयमा नि सार्वजनिक सुनाइ गरेका छौँ होइन। मैले यो ठाउँबाट फलानु वडा अध्यक्षले राम्रो गरिनुहोस् भन्ने मैले मिल्दैन, वडाको सार्वजनिक सुनवाईमा त्यो कुरो उठ्या होला होइन। अब पारदर्शी भएन भन्ने कारण त्यो के छ भने अहिले सुशासनमा धेरै चिजहरू छन् नि त, जस्तो लो अनियमितता भयो, भ्रष्टाचार भयो, अहिले सिडियोकारले दिन पाइन्छ कि एउटा जागरतिर पाइन्छ, फलानु काममा फलानु वडाले या फलानु समितिले भ्रष्टाचार गर्नु हालिदिन्न, छुट छ नि त। त्यसले त्यही वडा कार्यालयको सार्वजनिक सुनाईमा पारदर्शिता भएन, फेयर भएन, निको सबैलाई समानुपाति ढङ्गले समुचित ढङ्गले योजना वितरण भएन किन हो भन्ने कुरा वडाको कार्यक्रमै राख्नलाई म अनुरोध गर्छु र यो कार्यक्रम मार्फत मेरा आदरणीय वडा सबैलाई दलीय प्रतिनिधित्व सहित बैठक समारोहहरू कार्यक्रमहरू गर्दा हुन्छ क्या, पोलिटिक्समा आफ्नो वचक हुँदैखेरि जित्ने चिज हो भन्ने मलाई लाग्छ, किनभने त्यही नै भएको तेस्रोमा प्राय जस्तो सबैका समेटेरै काम गर्दाखेरि राम्रो पर्छ भन्ने मलाई लाग्छ। अनुगमन गतिलो हुनु पर्यो भन्ने मैले पहिले पनि भने अनुगमन सबैको हक हो, सबैले गर्नुपर्छ, तर आधिकारिक तोकिएको व्यक्तिले नि अलि राम्रोसँग गरिदिनु पर्यो भन्नुभयो, उपाध्यक्षले कुरो बुझ्नु भएको छ, भोलिका दिनमा आजको भन्दा बढ्ता अनुगमन प्रक्रियालाई अलिक व्यापकता दिनुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। व्यक्तिगत ठाउँमा सरकारी सम्पत्तिको प्रयोग हुनु भएन, व्यक्तिगत ठाउँमा भन्ने कुरो चाहिँ यसको अर्थ धेरैवटा लाग्छ, जस्तो एउटा मान्छेको घर बग्न आँटो उसलाई 20-50 जाली दिँदाखेरि उसको घर जोगी छ भने जस्तो चाहिँ हाम्रो दायित्व हुन्छ पर्दैन त, पर्छ नि त होइन। व्यक्तिले फाइदा व्यक्ति व्यक्तिले समान हुने त हो, व्यक्तिगत कामै गर्नु नहुने भन्ने होइन। भर्सक कुरो चाहिँ के हो भने सामूहिक सबैलाई फाइदा पर्ने या सबैले उपयोग गर्ने चिजको लगानी गर्नुपर्छ राज्यले, त्यो चाहिँ सैद्धान्तिक कुरा हो, तर व्यक्तिगत पनि त मान्छेका समस्या हुन्छ, व्यक्तिका समस्यातिर राज्यले नहेर्ने भन्ने त होइन होला, त्यसोले केही गरिएको होला भन्ने मलाई लाग्यो, यहाँ क्वेसनमा त्यस्तै देखियो होइन। हाम्रो समस्या के छ भने गोलन्दर गाउँपालिकामा सबैलाई एकैचोटि दसैँ लाग्छ, सबैको बाटो एकैचोटि भत्केकै हुन्छ क्या, हाम्रो फरक फरक प्रकृति त छैन, एउटै प्रकृति एउटै भूगोल छ, सबैको बाटो स्वर्गलाई चाहिँ मिसिन एकैचोटि सबैतिर परिचालन गर्नु त सकिँदैन, सकिँदैन होला त्यो व्यवहारिक कुरा। तर म यही कार्यक्रम मार्फत वडा दिदीलाई के आग्रह गर्न चाहन्छु भने बाटो चाहिँ कसैको मुख हेरेर होइन, सबै थरिएका बाटो स्वर्दिनुपर्छ है, हिँडो टाढो भनेको त्यस्तै हो, सुरुमै पहिले नै मेरो गर्दै भन्ने कुरा गर्नु त मूल बाटो पहिले सफा हुन्छ, त्यसपछि सहायक बाटो सफा गर्ने हो, कसैको पनि पक्षपात नगरिकन खनिएका बाटाहरू चाहिँ स्वर्दिनु। मैले यहाँलाई के जानकारी गराएँ भने हामीले नेपाल सरकारको पैसा लगानी गर्दा गोलन्दर गाउँपालिकामा जति पनि बाटो निर्माण भएको छ सबै बाटाहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ, त्यसैले काहीँ बाटो मिच्ने काहीँ जोतेर मकै छर्ने भयो भने तत्काल त्यो विषयमा हामीलाई जानकारी गराउनु, म हामी सम्बन्धित पक्षलाई त्यो कुरा जानकारी गराउनु है, फेरि भनौँ मैले हो तपाईँ बुझिहाल्नु भएको छ है, हामीले नेपाल सरकारको पैसा लगानी गरेर खनेका सबै बाटाहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ है, गरिबको वास्ता भएन, किशोर बिना काम भयो, ल सुरेश थापा वडा नम्बर 3 प्रश्न हामीले राख्ने हो, तपाईँहरूले जवाब दिने हो, जुनैजीले राख्दा जुनैजी धन्यवाद छ, तपाईँले भनेको कुरा मेरो सहमत हो, प्रश्न तपाईँहरूले राख्ने जवाब दिने हामीले नै हो। अब कहिले नै कस्तो हुन्छ भने जवाफै दिन नसक्ने पनि त आउँछ नि त, सबै जवाफ दिन सकिने नै होला नि त, जस्तो यो बाटो किन बनेन भन्दा पैसा भएन भन्ने हो नि त, हामीले त कतिपय जवाफ त त्यस्ता हुन्छ, त चित्त बुझ्ने जवाफ होइन उनीहरू त, तर पनि भन्ने त त्यही हो। त्यसैले मैले अघि खासा पुसा दलीय रूपमा घोषित भएको कुरालाई मैले क्षमा मागेको छु होइन, भोलिका दिनमा त्यो नगर्न म अनुरोध गर्छु। यो अघि हाम्रो सहजकर्ता भाइले भने जस्तै यो वास्तवमै गएको अहिले गएको आधी वर्षको गोलन्दर गाउँपालिको गतिविधिको विषयमा पैसा उठाउँदै त्यसको जवाफ दिने चाहिँ ठाउँ होइन, या त्योभन्दा बढी सवाल गर्ने पनि होइन, जवाफ पाउने पनि लक्ष्य राख्यो भने त गलत हुन्छ। त्यसैले हामीले गरेको काम, हामीले गरेका योजनाहरू, हामीले गरेका नीतिगत कुराहरूमा काहीँ समस्या पऱ्यो या गलत भयो भने त्यो विषयमा मात्रै कुरा प्रश्न गर्दै त्यसको जवाब दिन्छ, त्योभन्दा बढी होइन यो ठाउँको यो कार्यक्रम, त्योभन्दा बढी गर्ने भने जतिखेर पनि गाउँपालिकाको अध्यक्ष तपाईँहरूसँग सधैँभरि सवाल जवाब गर्ने छलफल गर्ने कुरामा तयारी रहेको कुरा म जानकारी गर्न चाहन्छु। यो सायद सेवा दिँदाखेरि यो दोस्रो किस्ता रकम जिल्ला प्रशासन कार्यालय भुक्तानी गर्ने निर्णय गरेको छ, पठाएपछि हामी दिने हो, अब यतिको सचेत नागरिकले बोल्दाखेरि केही केही कुरा चाहिँ अलिकति नमिठो लाग्ने कि ल्याएर खाइसके पेट भरिसके भनेर भोलि तपाईँ त्यहाँ ओडा अक्षर दाजु गर्ने मान्छे हो त्यस्तो मान्छे त्यस्तो असत्य घुमाएर खानुभयो कि यतै चलन गर्नुभयो कि भन्ने पुग्यो नि त काण्ड त्यत्रो भन्नुपर्छ त होइन सम्बन्धित निकायले दिएको छैन त हामीले पालिका पनि अनि त्यो ल्याएर हामी राख्न मिल्छ त पल भइरहेको छ आउँछ आउँछ भन्छ सिरियल भन्ने सिरियललाई हो अरूलाई भन्ने होइन आउँछ आउँछ भनेर त आफू आउँदैन गर्ने के छ अब मैले अहिले सूचना पाएँ सर निर्णय भएको छ यता शीघ्र चाँडै निकासा हुने जानकारी गराउँछु मैले लगभग सवालको जवाब भयो म थोरै सम्बोधन पनि गरिनँ मैले यो सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनेका उपायज्यू प्रमुख प्रशासकीय अधिकारीज्यू सम्पूर्ण जनप्रतिनिधि साथीहरू त्यसै गरी पार्टीका आदरणीय नेता साथीहरू त्यसै गरी धुरकोट इलाका प्रहरी कार्यालयका प्रमुखज्यू पत्रकारज्यूहरू हाम्रो गोलन्दर गाउँपालिका सम्पूर्ण कर्मचारी साथीहरू र यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म गाउँपालिकातर्फ नमस्कार व्यक्त गर्छु स्वागत पनि गर्न चाहन्छु र यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ दलीय प्रतिनिधित्व गर्दै दलका साथीहरू आउनुभयो त्यसै गरी क्वेसन गर्नलाई समुदाय स्तरबाट आउनुभयो विभिन्न सङ्घ संस्थाबाट आउनुभयो सबैजनालाई हार्दिक नमस्कार त्यसै गरी सहभागी भइदिएकोमा विशेष धन्यवाद व्यक्त गर्दै यो आजको कार्यक्रम तपाईँले अत्यन्त सफल बनाइदिनु भयो म खुसी व्यक्त गर्न चाहन्छु गाउँपालिका तर्फबाट क्वेसन गर्ने र हामीले चित्तबुद्ध जवाब दिन सकेका छैनौँ जस्तो हाम्रो थापा दिन अझै चित्त बुझाएन जुन तपाईँको बाटो 6 करोड हुन म सक्दिनँ अहिले जेसिबी किन्छु भोलि नि भन्न मेरो अवस्था अहिले त छैन तपाईँ खुसी हुनुहुन्न तर पनि परिस्थिति अलिकति पुरो पनि यो सार्वजनिक सुनवाईमा वर्षे नै आइदिएमा केही कुरो सिकिन्थ्यो क्या झनक्क आइयो परिचय फलाउनु दियो त्यो हुने बित्तिकै अलिकति केही न केही भयो सिक्दै जानुपर्छ हामी पनि सिक्दैछौँ हार्दिक अभिवादन नमस्कार धन्यवाद यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँछु धन्यवाद
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर फोन नम्बर 0484040026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
0: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
1: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
1: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
1: यो किराले साँझ परेपछि साथै बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्ने।
6: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
7: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848-43-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
11: अहिले बिहानको 8 बजे
3: हजुरको रेडियो

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भर बेलुका 8 बजी पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी अबका केही दिन ठूलो पानी पर्ने सम्भावना र त्यसको जोखिमका बारेमा चर्चा गर्दैछौ। बंगालको खाड़ीबाट सामुद्रिक आँधी बनेर अघि बढ़दैछ। यसको प्रभावले नेपालमा भोलिदेखि सोमबारसम्म वर्षा हुने र केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर असोज 9 गते शुक्रबारदेखि 3 दिन विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। आजको कार्यक्रममा हामी बंगालको खाड़ीबाट शुरू भएको सामुद्रिक आँधीले पार्न सक्ने प्रभाव र त्यसको जोखिम तथा सावधानीका उपाय बारेमा चर्चा गर्दैछौ। हामीसँग त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिक्देल हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: नमस्कार।
0: कार्यक्रमको शुरूमा आँधीको उत्पत्ति, यसको अवस्था लगायतका प्राविधिक पक्षहरूको चर्चा गरौं। शुरूमा चाहिँ सामुद्रिक आँधी के हो, यो कसरी उत्पन्न हुन्छ भन्ने बारेमा हाम्रो श्रोताहरूलाई बुझ्ने गरी यो प्राविधिक पक्ष बुझाइदिनुहोस् न।
1: सामुद्रिक आँधीलाई विशेष गरी हामी चक्रवात भन्ने नाम दिन्छौँ। चक्रवात चाहिँ कसरी बन्छ भन्ने चाहिँ प्रमुख कुरा रहन्छ। चक्रवात चाहिँ समुद्रको कुनै पनि क्षेत्रमा बन्न सक्छ। त्यसको लागि एउटा चाहिँ सामुद्रिक तापक्रम 26 देखि 27 डिग्री सेल्सियससम्म सामुद्रिक तापक्रम पुगेको अवस्थामा चाहिँ चक्रवात विकसित हुने क्रम सुरु हुन्छ। त्यसको लागि चाहिँ न्यूनचापीय क्षेत्र एउटा बन्छ। त्यहाँ न्यूनचापीय क्षेत्रले चाहिँ एउटा स्वरूप ग्रहण गरिसकेपछि त्यसले डिप्रेसन बनाउँछ, जसको गति चाहिँ 61 किलोमिटर प्रति घण्टा हुन्छ। यदि त्यो डिप्रेसन अझै वृहत रूप हुँदै गइसकेपछि त्यो डिप डिप्रेसन हुन्छ र डिप डिप्रेसन भइसकेपछि ट्रोपिकल स्ट्रोममा परिणत हुन्छ। ट्रोपिकल स्ट्रोम भन्दाखेरि त्यसको गति चाहिँ 63 देखि 118 किलोमिटर प्रति घण्टाका दरले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। र यदि त्यो चरण पनि पार गरिसकेपछि चाहिँ अझै त्यो फैलावट हुँदै गयो र ठुलो हुँदै गएको अवस्थामा त्यसपछि हामी ट्रपिकल साइक्लोन अथवा चक्रवात भनेर भन्छौँ, जसलाई चाहिँ प्रोपरली हामी चाहिँ सामुद्रिक आँधी भन्छौँ। र त्यसको गति भनेको 119 किलोमिटर प्रति घण्टाका दरले त्यो समुद्रबाट जमिनतिर सर्दै जानुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि जब यो सामुद्रिक चक्रवातको विकास हुन्छ, यो बिस्तारै जमिनतिर सर्छ र जमिनमा बज्रिसकेपछि चाहिँ यसको शक्ति चाहिँ क्षयीकरण हुँदै जान्छ र यसले विभिन्न ठाउँहरूमा वर्षा अथवा आँधीबेरी अथवा तपाईँको हाहाहुरी लिएर आउँछ। यो प्रक्रिया नै सामुद्रिक चक्रवात भन्ने प्रक्रिया।
0: यो चक्रवात चाहिँ सामान्यतया कुन मौसममा बन्छ अथवा केसँग सम्बन्धित छ भनेको, समुद्र आफै हल्लिन्छ अथवा के हुन्छ त्यहाँ चाहिँ?
1: कसरी चक्रवात बन्यो भने यसको शक्ति अथवा इनर्जी हामीले हेर्नुपर्ने हुन्छ। यसको शक्ति भनेको चाहिँ बाष्पीकरणबाट हुने, जुन जल बाष्पीकरणबाट हुने चाहिँ एउटा मोइस्चर, त्यसबाट यसले चाहिँ शक्ति प्राप्त गर्छ। त्यस कारणले अघि मैले भनेको थिएँ, समुद्रको तापक्रम करिब करिब 26.5 देखि 27 डिग्री सेल्सियस भएको अवस्थामा मात्रै त्यो विकसित हुन्छ। त्योभन्दा तल चाहिँ सी सर्फेस टेम्परेचर भन्छौँ हामी, त्यो सी सर्फेस टेम्परेचर त्योभन्दा कम भएको अवस्थामा त्यो बन्न सक्दैन। त्यस कारणले गर्दाखेरि यसको लागि चाहिँ अनुकूल अवस्था बन्नुपर्छ र यो चाहिँ फेरि हाम्रो यो अगस्त सेप्टेम्बर अक्टोबर महिनामा चाहिँ प्राय जसो विभिन्न सामुद्रिक छेउहरूमा यो चक्रवातको गतिविधि हुने गर्छ। जस्तै हाम्रो अब बङ्गालको खाडी भनौँ, बङ्गालको खाडी चाहिँ हिन्द महासागरको एउटा भाग हो। जस्तै हिन्द महासागरमा हुन्छ, त्यस्तै गरी अरब सागरमा पनि विकसित हुन्छ विभिन्न समयमा, त्यस्तै गरी प्रशान्त महासागरमा विकसित हुन्छ, अब जापानको समुद्र जापान सीमा विकसित हुन्छ, उता उत्तर अमेरिका साइडतिर पनि समुद्रमा विकसित हुन्छ। त्यस कारणले यो बन्ने प्रक्रियाको लागि एउटा चाहिँ जलवायुजन्य प्रक्रिया चाहिँ बन्नकोले एउटा न्यूनतम वातावरण सिर्जना गर्छ। त्यो भइसकेपछि जुनसुकै समुद्रमा पनि यो सृजना हुन सक्छ।
0: यो चाहिँ नियमित एउटा प्रक्रिया नै हो भनेको, कालान्तरदेखि यसलाई बढ्ने क्रम चलिरहन्छ।
1: हजुर, अब यो चाहिँ हाम्रो सामुद्रिक गतिविधिको एउटा नियमित प्रक्रिया नै हो र प्राय जसो चाहिँ अलिकति तापमान बढेको अवस्थामा चाहिँ सामुद्रिक चक्रको समुद्र जापान सीमा विकसित हुन्छ, उता उत्तर अमेरिका साइडतिर पनि समुद्रमा विकसित हुन्छ। त्यस कारणले यो बन्ने प्रक्रियाको लागि एउटा चाहिँ जलवायुजन्य प्रक्रिया चाहिँ

0: अगाडि पनि हामीले कहिले अरब सागरबाट बन्ने चक्रवातकोबाट असर हामीलाई पर्यो होइन, अप्रत्यक्ष रूपमा हामी किन भन्दा हामी प्रत्यक्ष रूपमा समुद्रसँग जोडिएका छैनौँ, तर त्यहाँबाट आउने जलवाष्पयुक्त मनसुन पनि त्यहाँबाट आउने जलवाष्पयुक्त हो भने एउटा आँधीको रूपमा आउने जलवाष्प हो। त्यस कारणले गर्दाखेरि गत वर्ष पनि हाम्रो मोन्था चक्रवात 2025 त्यो फेरि कार्तिकमा थियो। त्यस कारणले गर्दाखेरि अब यो असोज कार्तिक होइन भदौ यी महिनाहरू भनेको सामुद्रिक आँधी अथवा चक्रवात बन्नु कुनै नौलो प्रक्रिया होइन।
1: अब चाहिँ हामी यो बंगालको खाडीमा अहिले बनेको चक्रवातको बारेमा कुरा गरौं। आज हामी मंगलबार कुराकानी गर्दैछौँ, बुधबार बिहान यो कार्यक्रम प्रसारण हुँदैछ, सुन्दैछौ। यसरी हेर्दाखेरि चाहिँ अहिलेको अवस्था के छ र कसरी नेपालतिर यसको प्रभाव आउँदैछ?
0: अब अहिलेको अवस्थामा चाहिँ यो समुद्रमै कायम रहिरहेको अवस्था छ। अघि मैले विभिन्न चरणहरू बताएको थिएँ, न्यूनचापीय क्षेत्रबाट चाहिँ यो एउटा ट्रपिकल डिप्रेसनमा जान्छ, ट्रपिकल डिप्रेसनबाट डिप डिप्रेसन भन्ने जस्तो कुराहरू मैले गरेको थिएँ नि। त्यो अवस्थामा यो अहिलेको चरणमा हामीले कुरा गर्दाखेरि चाहिँ यो चक्रवात बनिसकेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि यो चक्रवात चाहिँ अब यो बुधबार र बिहिबारसम्ममा चक्रवात बन्छ कि बन्दैन हामी अब यसलाई अनुगमन गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि जस्तै कुनै पनि अवस्था कस्तो हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र बनेर तपाईँको डिप्रेसन को रूपमा एउटा गति लिने तर तपाईँको जो चाहिँ चक्रवात नबनिदिने अवस्था पनि हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब अहिलेको स्थितिमा अब यो चाहिँ चक्रवातको लागि अब एक चरण पछि छ चक्रवात बन्ने चरण भन्दा। त्यस कारणले गर्दाखेरि अब यो बुधबार अथवा बिहिबारसम्म यसले चक्रवातको स्वरूप ग्रहण गर्छ कि गर्दैन भन्ने कुरा हो। तथापि चक्रवात नभए पनि फेरि यसमा त के हुन्छ भन्दाखेरि न्यूनचापीय क्षेत्र त हो यो होइन, जुन मौसम प्रणालीलाई सक्रिय बनाउन अथवा तपाईँको चाहिँ अस्थिर बनाउनको लागि यो त एकदमै तपाईँको सक्षम हुन्छ। त्यस कारणले गर्दाखेरि चक्रवात नबनेको अवस्थामा पनि चक्रवातभन्दा बढी शक्तिशाली हुने भयो, चक्रवात नबन्दा पनि न्यूनचापीय क्षेत्र र डिप्रेसनको प्रभावले भारतीय भूखण्ड लगायत नेपाल हिमालयको क्षेत्रमा चाहिँ यसले वर्षा गराउँछ।
1: सामान्यतया बंगालको खाडीमा बन्ने चक्रवात अर्थात न्यूनचापीय रेखा क्षेत्र यसले नेपालको मौसममा कसरी प्रभाव पार्छ, यसको वैज्ञानिक चक्र चाहिँ के छ सामान्य रूपमा बुझ्दाखेरि?
0: अब यो वैज्ञानिक चक्र भन्दाखेरि अघि मैले भने जस्तै हो, यो चाहिँ जस्तै कसरी पहिला चाहिँ हाम्रो चक्रवात बन्छ, चक्रवात बन्नको लागि चाहिँ यसले चाहिँ मौसम प्रणालीलाई कसरी असर गर्छ भन्ने कुरा चाहिँ योसँग जोडिएर आउँछ। फेरि हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि हाम्रोमा प्रभाव पार्ने चाहिँ दुईवटा समुद्रहरू अलिक बढी हामीलाई प्रभाव पार्छ, जुन चाहिँ हाम्रो चाहिँ अरब सागर र बङ्गालको खाडी। त्यस कारणले गर्दाखेरि दुवै क्षेत्रमा चाहिँ यस्ता किसिमका आँधी बेरी सृजित भएको अवस्थामा यसले चाहिँ अप्रत्यक्ष रूपमा नेपालमा असर गर्छ। तथापि धेरै जसो चाहिँ भारतीय भूभागमै बज्रिसकेपछि यस चाहिँ कमजोर भएर जान्छ र तपाईँको चाहिँ कुनै अवस्थामा चाहिँ यो फेरि यसको दिशा यसको ट्र्याक भन्छौँ हामी, यो चाहिँ यो प्रणालीको चाहिँ ट्र्याक कता जान्छ त्यसमा भर पर्छ, जो यसको हाम्रो इन्टेन्सिटी चाहिँ यो कतिको शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ। त्यस कारणले गर्दा अहिले चाहिँ हामी कस्तो भन्दाखेरि धेरै हामी चाहिँ आत्तिहाल्नुपर्ने स्थिति चाहिँ छैन, तर हामी चाहिँ विभिन्न किसिमका विपदका घटनाहरू हामीले बारम्बार भएको हुनाले हामी चाहिँ चनाको र सतर्क भएर चाहिँ रहनुपर्ने हुन्छ 9 गतेदेखि 11 गतेसम्म। तर चाहिँ अहिले मैले भने जस्तै चक्रवात बन्ने प्रक्रियामा छ र यो चाहिँ भारतीय भूखण्ड हुँदै नेपालको चाहिँ तराई क्षेत्र लगायत हिमाली क्षेत्रलाई यसले प्रभाव पार्ने देखिएको छ।
1: भोलि बिहिबारदेखि नै केही ठाउँमा ठूलो पानी पर्ने भनिएको छ कि त्यो अनुमान छ? त्यसै गरी मौसम पूर्वानुमान महाशाखाले शुक्रबार शनिबार आइतबार चाहिँ धेरै जोखिम हुन्छ भनेर भनेको छ। विशेष गरी कुन कुन क्षेत्रमा चाहिँ अथवा कुन कुन दिनमा चाहिँ बढी यसले प्रभाव पार्न सक्ला अहिलेको अवस्थालाई हेर्दाखेरि?
0: अब अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ यो समुद्रमै छ, समुद्र चाहिँ जुन अन्डमान निकोबार समुद्रबाट यो चाहिँ आन्ध्र प्रदेश र उडिसाको क्षेत्रतिर आउँदैछ यो। त्यस कारणले गर्दाखेरि यो आएर अब चाहिँ अझै यसले चाहिँ गति अथवा यसले चाहिँ जुन आफ्नो शक्ति प्राप्त गर्दै गएको अवस्थामा चाहिँ अनि त्यसपछि गएर यसको क्षति अथवा यसले पार्ने प्रभावको चाहिँ अलि बढी मूल्याङ्कन गर्न हामीले सजिलो हुन्थ्यो। तथापि हाम्रो चाहिँ क्षेत्रमा हामीले कुरा गर्दाखेरि अब यसले पुरै नेपालमा नै वर्षा गराउँछ, वर्षा चाहिँ पुरै नेपालमा गराउँछ। मुख्यतः चाहिँ हामी सतर्क हुनुपर्ने भनेको शुक्रबार शनिबार र आइतबार नै हो, शुक्रबार शनिबार र आइतबार। तथापि अब जस्तै अब बिहिबार पनि जस्तै अब हाम्रो चाहिँ अब बदली हुने होइन बादल लागेर अनि त्यसपछि गएर वर्षाको सम्भावना चाहिँ रहन्छ, तर तीव्र गतिको वर्षाको सम्भावना भनेको चाहिँ शुक्रबार शनिबार र

0: आइतबार भएको छ र अब यसको चाहिँ हाम्रो कुनै पनि एउटा भूगोलमा मात्र यसको प्रभाव छैन जस्तै अब यसको हिमालतिर गएको अवस्थामा हाम्रो चाहिँ हिउँ पर्ने सम्भावना रहन्छ जस्तै अलिकति अगाडि 2013-14 जस्तो लाग्छ हुदहुद भन्ने एउटा चाहिँ शक्तिशाली चक्रवात आएको थियो त्यसले चाहिँ हाम्रो ट्रेकिङमा जानेहरू यो अन्नपूर्ण सर्किटमा चाहिँ त्यसले चाहिँ हाताहाती गराएको अवस्था पनि थियो त्यसले गर्दा अप्रत्यक्ष रूपमा हाम्रो सबै देशभर नै प्रभाव पार्छ तर अहिले चाहिँ को आकलन अनुसार किन भन्दाखेरि यो जति नजिक भयो उति यसको क्लियर पिक्चर आउने हुनाले अहिले हामी मंगलबारमा हामीले कुरा गर्दाखेरि चाहिँ यसले विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको क्षेत्रमा चाहिँ अलिकति भारी वर्षा गराउने चाहिँ देख्छौँ होइन अहिलेसम्मको स्थितिमा तथापि हामी सबै पूर्वदेखि पश्चिमसम्म नै हामी सजग हुनुपर्ने हुन्छ हिमालदेखि तराईसम्म नै हामी सजग हुनुपर्ने हुन्छ
1: अब हाम्रो मनसुनी वर्षा नियमित रूपमा मनसुन अवधिमा हुने वर्षा र सामुद्रिक आँधीमा चाहिँ यो अलिकति बढी खतरनाक किन मानिएको छ अथवा हल्ला बढी भएको पनि हो
0: मनसुनी वर्षाको कुरा गर्दा त अब मनसुनलाई चाहिँ हाम्रो अब बुझाइ चाहिँ विपदप्रति झुकाव हुँदै गयो हाम्रो पछिल्लो चरणमा होइन यो सबै समुदायको चाहिँ अब यसले चाहिँ मनसुन चाहिँ एउटा सहकाल हो भन्ने हिसाबले पनि हामी बुझ्नु फेरि जरुरी छ त्यो चाहिँ मनसुन राम्रो हुँदाखेरि हाम्रो चाहिँ कृषि खेतीपाती सबै समग्र चाहिँ त्यो अर्थतन्त्र राम्रो हुने त्यो पार्सरी छ तथापि अब विपदलाई चाहिँ यसले बढावा दिने हुनाले हामी चाहिँ अलिकति आत्तिएको स्थिति प्लस हाम्रो चाहिँ एउटा पूर्व तयारी चाहिँ कमजोर पूर्व तयारी छ हाम्रो त्यसमा अर्थको पनि एउटा महत्त्वपूर्ण भूमिका हुँदो रहेछ जुन आर्थिक रूपमा हामी चाहिँ हाम्रो गाउँ समाज अथवा हाम्रो देश नै कमजोर अवस्थामा भएको हुनाले त्योबाट हामी अलिकति चाहिँ डर चाहिँ हामी मानिरहेको स्थिति हो मनसुनको कुरा त हो भने अब चक्रवात कस्तो छ भन्दाखेरि चक्रवात चाहिँ एकदमै तीव्र गतिको हावाहुरी पानी मात्रै होइन हावाहुरी सहित लिएर आउने हुनाले जस्तै यो चाहिँ जस्तै अब अझ भारतको तटीय क्षेत्र र बङ्गलादेशको तटीय क्षेत्रमा त यसले चाहिँ ला तपाईँको हजारौँको हाताहाती गरेको हामीसित इतिहास साक्षी छ होइन जस्तै तपाईँको कहिले चाहिँ यो बङ्गालको खाडीको चाहिँ बङ्गलादेश हुँदै तपाईँको यता मासतिर सर्ने कहिले चाहिँ यो कोलकाता रिजन हुँदै अथवा तपाईँको यो ओडिसा रिजन हुँदै मासतिर सर्ने हुँदाखेरि हामीले चाहिँ हाम्रो नजिकको छिमेकी मुलुकमा ठुलो हाताहाती हुँदाखेरि हामीमा डराउनु स्वाभाविक हो तथापि हामीमा पर्ने प्रभाव भनेको अप्रत्यक्ष प्रभाव हो जति तपाईँको जुन यसको शक्ति हुन्छ यो शक्ति चाहिँ जब यो जमिनमा आएर बज्रिन्छ भनौँ न त्यो बज्रिँदाखेरि घर्षणले गर्दाखेरि चाहिँ तपाईँको त्यो के हुन्छ भन्दाखेरि आदि शक्ति त्यहाँ नै क्षण हुन्छ त्यस कारणले गर्दा बढी चाहिँ डर त्यतातिर हुन्छ तपाईँ हामीमा तथापि हामीमा चाहिँ वर्षा ठुलो वर्षा हुँदाखेरि अहिलेको भू बनोट र हाम्रा सडकहरू कमजोर भइसकेको अवस्था र अस्ति भर्खरको विपदले गर्दाखेरि हामी चाहिँ डराउनु पर्ने स्थिति हो र फेरि अब यो मनसुन राम मनसुनको अन्त्यतिर हामी आइसकेका छौँ अन्त्यतिर आउँदाखेरि पानी राम्रै रूपमा परेर कस्तो भयो भन्दाखेरि एउटा चाहिँ माटोमा ओस पनि पुगिसकेको अवस्था छ त्यस कारणले गर्दाखेरि त्यो बढी पानी चाहिँ जमिनले नसोसिकन फेरि त्यसले भूक्षय गराउने हो कि अथवा सडकमा चाहिँ त्यसले क्षति पुर्याउने हो कि अथवा फेरि खोला नालाले चाहिँ असर गर्ने हो कि भन्ने किसिमको डर चाहिँ आएको अवस्था हो
1: कार्यक्रम बदलिदो नेपालमा हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं अब अलिकति सम्भावित जोखिम प्रभाव यही विषयलाई जोडेर थप कुरा गरौं यो वर्षाले पहाड़ी क्षेत्रमा पहिरो तराईमा डुबान अर्थात हिमाली क्षेत्रमा अघि हामीले चर्चा गरेको त्यो हुदहुदले ल्याए जस्तो खालको हिमाली क्षेत्रको एक किसिमको विपद यी सबैतिर जोखिम छ कि अलिकति बढी जोखिम चाहिँ कतातिर बढी देखिन्छ
0: अहिले चाहिँ हामी पूर्व तयारी गर्दा चाहिँ हामीले सबै क्षेत्रमा तयारी गर्नुपर्ने हुन्छ किन भन्दा यो कस्तो किसिमको चाहिँ चक्रवातको कस्तो हुन्छ भन्दाखेरि कहिलेकाहीँ हामीले यो एउटा ट्र्याक हुँदै आउँछ होइन यो जस्तै यो पूर्वबाट पश्चिमतिर बहन्छ भन्छौँ अथवा हामीले एउटा चाहिँ आकलन गरिरहेको हुन्छौँ कहिलेकाहीँ यसले दिशा बदलिदिन्छ जब यो जमिनमा आएर चाहिँ तपाईँको चाहिँ जमिनका विभिन्न क्षेत्रहरूमा प्रवेश गर्छ यसले दिशा बदलिसकेपछि चाहिँ यसबाट जुन हुने क्षति चाहिँ अब कतातिर अथवा यसको वर्षाको प्रभाव कता सर्छ भन्ने कुरा पनि रहन्छ तथापि अब अहिलेको चाहिँ मोस्ट प्रोबेबल भनौँ न त्यो आकलनले चाहिँ जस्तै भारतको चाहिँ बिहार क्षेत्र र उत्तर प्रदेश त्यसपछि उत्तराखण्ड लगायत नेपालको चाहिँ पुरै भूखण्ड नै प्रभावित हुने भएको हुनाले हामीले चाहिँ अलिकति कम चाहिँ अब सुदूरपश्चिमतिर हो कि अथवा मधेसतिर हो कि भन्ने हिसाबले नलागिकन हामी चाहिँ पूर्व तयारी किन भन्दाखेरि यसको शक्ति चाहिँ अझै यसले शक्ति प्राप्त गर्दैछ होइन चक्रवात चाहिँ अब पूर्ण रूपमा अब बन्ने क्रममा रहेको छ बिहिबारसम्ममा चाहिँ यो चक्रवात बन्नेछ र त्यसपछि यो चाहिँ बिस्तारै जमिनतिर आउने हुनाले हामीले चाहिँ अब कुनै क्षेत्रमा कसर बाँकी नराखिकन प्रदेश अथवा स्थानीय तह अथवा केन्द्रले चाहिँ त्यही अनुसारको हामी तयारी गर्नु पर्यो र अनि जन हाम्रो चाहिँ समुदायले पनि हामी चाहिँ विभिन्न विपदबाट हामी प्रताडित हुँदै आइरहेको अवस्थामा चाहिँ हामीले भारी वर्षा अथवा ठूलो वर्षा हुँदाखेरि हामीले कसरी तयारी गर्न सक्छौ होइन भन्ने हिसाबले चाहिँ हामी सतर्क अवस्थामा रहनु उपयुक्त हुन्छ।
1: केही मौसमविदहरूले स्वतन्त्र रूपमा विश्लेषण गर्दाखेरि 400-500-600 मिलिमिटरसम्म पानी पर्ने हो कि भनेर पनि लेखिरहनु भएको छ। हाम्रो जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले पनि उसको भाषामा अति भारीसम्म पनि केही ठाउँमा हुन्छ भनेको छ। यसरी हेर्दाखेरि त्यति पानी पर्यो भनेदेखि विपदका जोखिमहरू चाहिँ कतिको आउन सक्छन्?
0: जस्तै त्यो चाहिँ कसरी भनिएको हुनसक्छ भन्दाखेरि कुल वर्षाको हिसाबमा त्यो भनिएको जस्तो पनि मलाई लाग्छ। जस्तै हामीले चाहिँ र मैले विभिन्न सञ्चार माध्यमसँग कुरा गर्दा पनि र अनि त्यसपछि हिजो जल तथा मौसम विज्ञान विभागको पनि एउटा चाहिँ सूचना आउँदाखेरि हामी सतर्क हुनुपर्ने चाहिँ विशेष गरी शुक्रबार शनिबार र आइतबार चाहिँ सतर्क हुनुपर्ने र यो अवधिमा चाहिँ जस्तै अन्य स्वतन्त्र रूपमा आएका कुराहरू हामीले हेर्दा पनि जुन चाहिँ अब होइन ठुलो वर्षा अथवा तपाईँले भन्नुभएको चाहिँ परिमाणमा आउने वर्षा चाहिँ 3 दिनको भनेर हुन सक्छ। तथापि फेरि अब हामी मैले अहिले भन्दाखेरि चाहिँ त्यो रूपमा चाहिँ तपाईँको एकै दिनमा वर्षा चाहिँ हुँदैन किनकि तपाईँको चाहिँ यो प्रणाली चाहिँ मुख्य रूपमा यसले शक्ति चाहिँ बिस्तारै गुमाउँदै आउने हुनाले भारतीय भूभागबाट नै हाम्रोमा भारी वर्षासम्मको सम्भावना चाहिँ रहन्छ होइन। अब यो अघि भने जस्तो आँकडा होइन 500 भन्दा माथि जाने अथवा उयो होइन त्यो चाहिँ अब सायद नहोला भन्ने चाहिँ अब आकलन गर्छु म चाहिँ होइन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ समग्र तयारी गर्दाखेरि ठुलो वर्षा हुन्छ त्यो ठुलो वर्षाले चाहिँ हाम्रो भूखण्ड कमजोर पार्न सक्छ अथवा खोलानाला लगायत हाम्रो चाहिँ जमिन चाहिँ कमजोर पार्न सक्छ भन्ने हिसाबले तयारी गर्नुपर्छ। त्यस कारणले गर्दा मेरो चाहिँ भनाइको के रहन्छ भन्दाखेरि जुन चाहिँ ठुलो वर्षा अथवा चाहिँ तथ्याङ्कको हिसाबमा भारी वर्षा को सम्भावना रहेको हुनाले हामीले त्यही अनुसारको तयारी गर्नुपर्छ।
1: अनि तपाईँले अलिकति भन्नुभएको थियो जस्तो अहिले चाहिँ लामै समय भनेको मनसुनमा पनि राम्रै पानी पर्यो धेरै सडकहरू अथवा जमिन भिजेको छ ओस बढी छ यसले गर्दा अलिक ठुलो वर्षाले पनि जोखिमहरू निम्त्याउँछ भनेर भन्नुभएको थियो। त्यो कोणबाट हेर्नु कतिको जरुरी छ? जस्तो मान्यो 24 घण्टामा 100 मिलिमिटर 150 मिलिमिटर मात्रै पानी पर्यो भने पनि जोखिम त आउन सक्छ नि होइन अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ।
0: हो एकदमै अब जस्तै अहिलेको अवस्थामा त हाम्रो चाहिँ अब करिब अब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ एक दिनमा त्यति पानी पर्यो भने। त्यस कारणले गर्दाखेरि चाहिँ फेरि हामी मनसुनको उत्तरार्धमा भएको हुनाले चाहिँ अलिकति हाम्रो चाहिँ जमिनहरू पनि अलिकति भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न हामीले ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो त्यही अनुसारको तयारी गरौँ। ठुलोको तयारी गर्यौँ भने हामीले सानोलाई थेग्न सक्छौँ।
1: के तयारी गर्ने भन्ने बारेमा अहिले फेरि अलिकति छलफल गर्छौँ। जस्तो अहिले चाहिँ यो असोज महिना सामान्यतया हिउँ कम पर्छ भनिन्छ यस्ता चक्रवात आउँदाखेरि हिमाली क्षेत्रहरूमा अलिक ठुलो हिमपात भएर अहिले त किनकि पदयात्राको मौसम पनि चलिरहेको छ खुम्बु अथवा अन्नपूर्ण लगायतका पदमार्गहरूमा अहिले धेरै पर्यटकहरू पुग्न थालेका छन् भर्खर भर्खर यसरी हेर्दाखेरि त्यतातिर हिमपात हुने जोखिमहरू चाहिँ कतिको रहन्छ यो समयमा?
0: अहिले चाहिँ जुन यो चक्रवात आउने चाहिँ क्रम छ त्यो क्रम चाहिँ कस्तो रहन्छ भन्दाखेरि यसले समग्र देशभरि नै प्रभाव पार्ने हुँदा जस्तै अब हिमाली क्षेत्रमा चाहिँ हिउँको रूपमा होइन अथवा हिमपातको रूपमा हुने चाहिँ सम्भावना छ। यसको चाहिँ अब कस्तो भन्दा हामी चाहिँ अब करिब सेप्टेम्बर महिना लागिसकेपछि अलिकति चिसो चाहिँ हिमाली क्षेत्रमा अलिकति चिसो पनि अलिकति बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यो वर्षाभन्दा पनि हिमपातकै सम्भावना छ। फेरि के छ भन्दा हामीले 9 देखि 11 भनेका छौँ तर त्यसको लागि बादलले डमक्क ढाक्ने त अवस्था त हाम्रो 8 बाट नै भन्छ नि। त्यस कारणले गर्दाखेरि त्यो हाम्रो एक दिन नै पुरै बादल लगाइसकेपछि हिमाली क्षेत्र त फेरि चिसिनी भइहाल्छ। त्यसपछि वर्षा भयो भने त्यो हिमाली क्षेत्रमा चाहिँ हिमपातको रूपमा चाहिँ वर्षा आउँछ। त्यस कारणले गर्दा हिमपातको जोखिमबाट अब हामी चाहिँ अब भनौँ न पर्यटकीय क्षेत्रहरूमा अथवा पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर उहाँहरूलाई चाहिँ ती दिनहरूमा विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने होइन अथवा कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन सकभर अब विभिन्न ट्रेकिङ अथवा ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई त्यसरी पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। यही कुरालाई जोड्नु पूर्व तयारी सतर्कताका बारेमा नै वर्षा र बाढी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि हामी बुधबार कुरा गर्दैछौँ, बिहिबार समय छ, शुक्रबार ठूलो पानी पर्ला, अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन्, के गर्नु पर्ला?
0: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन अब सायद काट्ने बेला त भइसकेको छैन होला, तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ। कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ न त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि। फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बालीलाई राम्रो असर गरेको थियो। त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ त्यो काट्नु भएन होइन, अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन। त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाको हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन। त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ। अधिक वर्षा भइसकेपछि त्यसपछि खोलानालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान, त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो। बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो। जति सक्छ स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो, अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो। अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पर्यो भने फेरि झरिहाल्ने, जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णभीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ एक महिना बन्द भएपछि, फेरि त्यहाँ अर्को पहरे भीर कि के परे पहरे भीरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ। त्यसै गरी ट्विन भीर भन्ने छ मुगली नेताको खण्डमा, सायद अब मैले यो क्षेत्रको कुरा गरेको छु, पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान्, पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ अलिकति ठुलो पानी पर्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन्। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो। मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामी काम गर्नुपर्छ।
1: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म अत्यावश्यक बाइक यात्रामा अथवा के
0: अर्को चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटो घाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ। काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अलि अगाडि चारैतिर चाहिँ होइन, फेरि किन भन्दा उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन, किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिम मा पर्ने हामी काम गर्दै नगरौँ होइन। त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो। यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो, रातिको यात्रा चाहिँ एकदमै बन्देज, सायद अब प्रशासनले पनि त्यो कुराहरू तर्फबाट हुन्छ होला। अब अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दसैँको अवधिमा त्यो बन्द गरिएको थियो बाटो। अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो। अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ।
1: त्यसै गरी यो प्रकोप आउँदै गर्दा अथवा त्यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन्, सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा?
0: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ, विभिन्न च्यानलहरू पनि रहिरहेको छ। त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पऱ्यो, पहिला हामीले बुझ्नु पऱ्यो होइन। र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै फलो गर्नु उपयुक्त न हुन्छ, जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग लाई चाहिँ फलो गर्नु पर्यो होइन। र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो। सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन्, कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ, र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन, अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अरूको मुख्य छापा माध्यमहरू भए नेपालका होइन, तिनीहरू हेर्नु पर्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
1: पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्क सँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव, यसको जोखिम र सावधानीका उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अघि पनि हामी चर्चा त गर्यौं आम किसान राज्यका अंग पूर्व सूचना प्रणालीको लागि काम गर्ने निकायहरू उनीहरूले के भन्ने बारेमा, यो समयमा विशेष गरी भारी वर्षाले कृषि क्षेत्रमा पार्ने असरको बारेमा नि तपाईँले भन्नुभयो कति अवस्थामा धानको पनि हुन सक्छ भनेर, त्यो लगायत जोगाउनका लागि किसानहरूलाई अहिले कुन निकायले अलिकति सहजीकरण गरिदियो भने किसानहरूलाई सहज होला र किसानहरूले कस्ता निकायहरूमा सम्पर्क गरेर सावधानीका उपायहरू अप्नाउनु पर्ला?
3: कृषिको लागि अब मुख्य मैले थाहा भएअनुसार दुईटा निकाय चाहिँ प्रमुख रूपमा तल्लो त चाहिँ हाम्रो किसानसम्म पुगेको देखिन्छ। एउटा चाहिँ नेपाल कृषि अनुसन्धान परिषद नार्कको चाहिँ विभिन्न केन्द्रहरू चाहिँ प्रदेश र जिल्लामा रहेका छन्, उहाँहरूसँग पनि किसानहरूको सम्पर्क हुन्छ। एउटा त्यो भयो भने अर्को चाहिँ कृषि विभाग अन्तर्गत अब तल्लो तहमा कृषि ज्ञान केन्द्र छ होला प्रदेश तहमा होइन, अनि जिल्ला तहमा कृषि नगरपालिका अन्तर्गतका कृषि कार्यालयहरू रहिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ त्यहाँबाट नै उहाँहरूले जोगाउँ यो कृषिको लागि क्षति न्यूनीकरणको लागि कसरी गर्न सकिन्छ भन्ने चाहिँ त्यहीँका अधिकारीहरूसँग उपयुक्त सल्लाह लिनु चाहिँ सहज हुन्छ।
2: यसबेला हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ, यस्तो विपदको लागि चाहिँ आउँदैछ भनेर तीन चार दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो, नआओस् त्यस्तो वर्षा, तर वर्षाको कम्तीमा सम्भावनाहरू संकेतहरू देखेका छन् वर्षा हुन सक्छ भन्ने कुराको, यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
3: अघि केही कुरा मैले भनेको थिएँ, जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रो अब यो क्षेत्र चाहिँ अब केही पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ होइन। त्यस कारणले त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन, त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसलाई सुसूचित गर्न सक्यो, आफ्नो वाडा तहसम्म त्यो सुसूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ, त्यस कारणले गर्दा एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ, त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एउटा एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ, किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ, जस्तै रेडियोहरू एफएमहरू भए स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो धन जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
2: हाम्रो देशको पूर्व सूचना प्रणालीले हेर्दा यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ अकस्मात आउँछन् अथवा यो बेला बेलामा बन्छन्, यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि र हाम्रो विकासको क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ?
3: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन, वर्षा मापन र खोलाको सतह नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँले गरिरहनु भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुन सक्ने क्षेत्रमा 24 घण्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सूचित गरेको हुनाले त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन् त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेलचेक राई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनुपर्छ।
2: गएको वर्ष अघि तपाईँले पनि जोड्नु भएको थियो गएको वर्ष दशैंको आसपासमा एकदमै ठूलो पानी पर्दाखेरि रातको समयमा अथवा केही दिनसम्म नै मुख्य राजमार्गहरूमा या गाडीहरू नै सार्वजनिक गाडी लगायत गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अथवा पूर्व तयारीका कामहरू भएका थिए। यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि
3: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन। जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुनसक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ। र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठूलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थियौँ तर हवाई क्षेत्रलाई समेत यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ।
2: हजुर हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको अब यसपालि भुटेकुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिम बढाएको अथवा तर्साएको पनि छ मान्छेहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात् अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँ जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ?
3: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पर्यो हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठूलो वर्षा भयो त्यो ठूलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। त्यस कारण यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यत्तिकै ऊ गर्छु भन्ने हिसाबले हामीले हेलचेक राई नगर्ने हिसाबले हामी जानुपर्छ।
2: यो अवस्थामा तीन तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यस बीचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर?
3: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठूलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ। अगाडिको भोटेकोसीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदारुकता नै देखाएको अवस्था छ। त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ मनसुन कमान्ड पोस्ट त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला। त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडिओ साहबहरू पनि हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ यो विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाइ छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचनाहरू छ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ म आशावादी छु।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिकदेवसँग कुराकानी गरिरहेका छौँ। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौं। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौँ मनसुनको अन्त्यम अन्त्यतिर ठूलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौँ विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बंगालको खाडीतिर बढ्ने सामुद्रिक आदि अर्थात अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हुन् कस्तो अवस्था देखिन्छ?
3: अब तपाईँले भनेअनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा बिस्तारै देखिने भिजिबल बदलावट होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति ढकलिएको ढिलो हुने मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने यो चाहिँ मनसुन बदलाएको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठुलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको जस्तै अब यसमा चाहिँ मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन। जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एल्निनो वर्ष भन्छौँ होइन एल्निनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षाले यसले कम गराएन नेपालमा चाहिँ होइन तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठुलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ र अब यो एल्निनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ जस्तै एल्निनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा दुई वर्षमा यतिवटा चक्रवात चाहिँ विकसित भयो भन्छौँ हामी त्यो हिसाबमा भन्दाखेरि एल्निनोले चाहिँ चक्रवातको चाहिँ सङ्ख्यालाई चाहिँ यसले घटाउँछ खास चाहिँ त त्योभन्दा लालिना फेज हुँदाखेरि जुन चाहिँ होइन बढी वर्षा गराउने चाहिँ प्रणालीको नेपालमा त्यो प्रणाली हुँदाखेरि फेरि साइक्लोन चाहिँ इन्डियन ओसियनमा चाहिँ साइक्लोन बढ्छ तपाईँको सङ्ख्या नै दोब्बर हुन्छ। त्यस्तै गरी अब प्रशान्त महासागर ताप्दाखेरि चाहिँ हाम्रो तुलनात्मक रूपमा हिन्द महासागर चाहिँ चिसो हुन्छ प्रशान्त महासागर ताप्दाखेरि अब एल्निनोको घटना भयो त्यो एल्निनोको घटना हुँदा भएको अवस्थामा चाहिँ हिन्द महासागर फेरि तुलनात्मक चिसो हुन्छ त्यो तुलनात्मक चिसो हुँदाखेरि चाहिँ समुद्री तापक्रम घट्ने भयो त्यो समुद्री सतहको तापक्रम घट्दाखेरि चाहिँ जुन फेभरेबल कन्डिसन भन्छ अनुकूल वातावरण चाहिँ यो चक्रवात बन्नलाई चाहिँ उपयुक्त हुँदैन तथापि चक्रवात चाहिँ बन्छ तर चक्रवातमा चाहिँ बन्ने चाहिँ फ्रिक्वेन्सी छ त्यो चाहिँ घट्छ त्यस्तो किसिमको सम्बन्ध रहिरहेको छ। अब एल्निनो अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एल्निनो इयर भनेर यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
2: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले जोडिहाल्नुभयो एल्निनो यसपालि कम पानी पर्ने अनुमान थियो अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुन सक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो औषधभन्दा कम पर्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ एउटा प्रश्न यहीँले जोडिहालेँ मैले एल्निनोले चाहिँ
3: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन तथापि हामीमा चाहिँ केही औषधभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिइरहेको छ यो पाँच सात वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ त आज जस्तो 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलिनोको पर चाहिँ अब जस्तै डब्लुएमओ वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाले क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ. त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ. एउटा चाहिँ फेरि तपाईँको एलिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँद समयमा होइन नोभेम्बर डिसेम्बर उत्कर्ष पुग्ने त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने भनेपछि अब आउने हिउँदलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो. अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको डडेलेका प्रकोपहरू बढ्दै गएको घटना छ. त्यसलाई दुईटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ.
2: अच्छा, फेरि म यही बङ्गालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडे. पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात पूर्वानुमान विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र घरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ. अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भनेको ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ. यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
3: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो. त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ अन्य प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ. जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटरभन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ. त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ. हिमाल पारीका क्षेत्रहरू भयो अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो होइन. त्यस कारणले गर्दा त्यो नेटवर्कको सङ्ख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा सङ्ख्या बढाउनु पर्यो. सङ्ख्या बढाइसकेपछि हामीले चाहिँ सानो सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ. त्यो एउटा पार्ट भयो. अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ. तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ राडारको पनि कार्य भइरह र त्यसको डाटा पनि नेपालमा आउँछ भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ. त्यसको लागि हामीले लगानी बढाउनु पर्यो होइन. विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पर्यो. लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पर्यो होइन. र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश ती त्यो दुईवटा तथ्याङ्कलाई हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ 3 दिन अथवा 5 दिन अथवा 7 दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ. त्यस कारण मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर होइन जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस् अथवा मास्ती तपाईँको चाहिँ हाम्रो हुम्ला सिमीकोटको लागि फेरि तिब्बतको अथवा मास्तीको चाहिँ हेर्न नपरोस्. त्यस कारण अलिकति किन भन्दाखेरि 1-2 किलोमिटरकै भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ.
2: यसपालिको जस्तो बङ्गालको खाडीबाट नै आउँदैछ एउटा न्यूनचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात् यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
3: फेरि अब अर्को चाहिँ हामीले एङ्गलबाट पनि हेर्न सक्छौँ, फेरि अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ होइन, जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ, त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ होइन अध्ययन अनुसन्धानको लागि, त्यो चाहिँ हामीले चाहिँ फ्री होइन चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेका हुन्छौँ होइन, अर्को देशले बनाए पनि भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो, जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा, जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्रवात आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ, भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त गर्न सकियो, फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ यो कता बढ्दैछ भन्ने त्यसरी लिन सक्यो। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँ का घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ, त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बिचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो, अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हाम्रो तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउन मद्दत गर्छ, त्यस कारणले गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
2: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेलसँग कुराकानी गरिरहेका छौँ। अवश्य हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
3: जस्तै हामीले चाहिँ अब समग्र यो निचोडकै कुरा चाहिँ मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले, जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ होइन, जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठुलो वर्षा हुने, यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आँधीबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्, त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिच्युटको तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसमा अन्तर्देशीय साझेदारीहरू पनि महत्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्, त्यसको लागि हामी पूर्व तयारी सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
2: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार अर्थात् स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
3: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामीले पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष, त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण अथवा त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिच्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
2: त्यसैले चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यो संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा? विशेष गरी
3: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पर्यो नीति निर्माण तर्फमा। नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ। हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ। जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईवटा खोलामा फरक फरक होइन सहायक दुईटै सहायक नदी हुन् तर फरक फरक हुन्छ। त्यस कारणले गर्दा यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरशः पालना गर्नु गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ। नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ।
2: अब अन्तमा भोलि बिहिबारदेखि सुरु हुने सम्भावित वर्षा ठूलो पानी शुक्रबार शनिबार आइतबार त अलिक ठूलो नै हुन्छ कि भन्ने अहिलेको पूर्वानुमान यी सबै कुरालाई ख्याल गर्दै सम्पूर्ण श्रोताहरूलाई एक विशेषज्ञको रूपमा के सन्देश दिन चाहनुहुन्छ जाँदै गर्दाखेरि?
3: अहिलेको अवस्थामा हाम्रो चक्रवात बन्ने प्रक्रिया चलिरहेको अवस्था छ र यो चक्रवात बन्यो अथवा चक्रवातै नबनेको अवस्थामा पनि न्यूनचापीय क्षेत्रको प्रभावले गर्दाखेरि हाम्रो चाहिँ 9 गते 10 गते र 11 गते चाहिँ विशेष चाहिँ ठूलो वर्षा हुने सम्भावना देशभरि नै छँदैछ। त्यस कारणले त्यही अनुसारको हामीले सतर्कता अपनाऊ र सबैमा सुसूचित गरौं र हामीले जनजनको क्षतिलाई हामी कम गरौं।
2: हुन्छ त, यो महत्वपूर्ण समय दिनुभयो र यो महत्वपूर्ण समयमा आम श्रोताहरूलाई सचेत गराउनको लागि अर्थात् जानकारी दिनको लागि यहाँले आफ्ना अनुभवहरू राख्नुभयो। यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म वसन्त बसन्त बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाह संयुक्त राष्ट्र संघका संयुक्त महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारी एयरवेजको विमान मार्फत दुहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको। प्रधानमन्त्री शाहलाई कतारको दुहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दुहाबाट न्यूयोर्कतर्फ गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज अरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगतै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। लगतै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्कने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखिएको छ। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईको क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोडियो। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड्गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेको विषय उठान हुनेछ।

राष्ट्र मन्त्री श्री शिर खनाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्र संघका एकासौं महासभाका क्रममा न्यूयोर्कमा भएको भेटवार्तामा दुई मन्त्रीबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको। भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको एकबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। दुवै मन्त्रीले नेपाल र भारत बीचको निकट तथा लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउनु पर्ने आवश्यकतामा जोड़ दिँदै पारस्परिक हितका विभिन्न विषयमा विचार आदान प्रदान गरेका छनृ।

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा विभिन्न विधेयकहरू अघि बढाउने सम्भावित कार्यसूची रहेको छ। बैठकको शुरूमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको व्यवहारा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर सुनिल वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फरसेट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभा बैठकका अतिरिक्त आज विभिन्न 5 वटा संसदीय समितिका बैठक प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर सुनिल वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फरसेट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। ललितपुरको मणिमण्डलमा बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा यस्तो माग गरेका हुन्। बैठकको शुरूआतमै छपट रावल, कृष्णभक्त पोखरेल, ठाकुर गैरी र कर्ण थापा लगायतका नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेर त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गरेका थिए। नेताहरूले पार्टीको नेतृत्व शैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र सामूहिक निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको धारणा छ। नेता ठाकुर गैरीले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाट हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने धारणा राखेका छन्। बैठकमा बोल्ने धेरैजसो नेताहरूले पार्टीको संगठनात्मक संरचना, कार्यशैली र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। नेताहरूले जनअपेक्षा र तल्लो तहका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताएका छन्। उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाउनु भएको छ। सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठकमा पार्टीको निर्वाचन समीक्षा, पुनर्गठन, नेतृत्वको कार्यशैली तथा आन्तरिक निर्णय प्रक्रियाबारे थप छलफल हुनेछ।

नेपाली कंग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको, केही छिटफुट बाहेक यसअघि देशभरका वडामा अधिवेशन सम्पन्न भइसकेको कंग्रेस केन्द्र निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सिरास, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्न तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभएको छ। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जना पदाधिकारी चयन हुनेछन्। त्यसमा 1 सभापति, 1 महिलासहित 2 उपसभापति, 1 सचिव र 1 सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष पनि समितिले निर्वाचित कार्य समिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। कंग्रेसले 16 देखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।

सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाइने विरूद्ध स्नात्मक आदेश जारी गरेको छ। न्यायाधीश नकुल सुवेदी र शान्ति सिंह थापाका संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबुल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउने निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जग्गा कोष राख्न र श्रम तथा व्यवस्था जन्ने व्यवसाय जन्य सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।

उसका 13 गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको बेला फ्लाइ दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसाय उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार फ्लाइ दुबईको विमान आज बेलुका 6:15 पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:15 दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन भन्सार कारटगो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनु भएको छ। फ्लाइ दुबईको विमानबाट पोखरा आउने तथा त्यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायले खाधा र मालाले स्वागत तथा विदाई गर्ने तयारी गरेका छनृ।

समाचार क्रममा मौसम समाचार हाल देशभर मनसुनी वायुको साथै पश्चिम वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै न्यूनचापीय क्षेत्र बंगालको खाड़ीको पश्चिम मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रको रूपमा पश्चिम उत्तर र पश्चिम दिशातिर सर्ने देखिन्छ। हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने र तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ।

समाचार कार्यक्रम अन्तर्राष्ट्रिय समाचार. संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ. उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ. फिनल्याण्डका राष्ट्रपति अलेक्जाण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय यन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ. महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स मार्फत पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा पनि स्वागत गर्नुभएको छ. उहाँले फ्रन्टियर एआई प्रयोगशाला र सुरक्षा संस्थान लगायत बाह्य विशेषज्ञलाई प्यानलसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ. यस पहललाई अस्ट्रेलिया, क्यानाडा, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, टर्की लगायत देशका नेता सहित युरोपेली आईकी अध्यक्ष उर्सुला भोन डेर लियनले समर्थन जनाउनु भएको छ.

र समाचारको अन्त्यमा खेल समाचार. जापानकैची नागियोयामा भइरहेको विश्व एसियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ. भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको. हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जितसहित स्वर्ण जितेको. पहिला ब्याटिङ गरेको भारतले स्मृति मन्दनाको 79 रन, साफाली वर्माको 48 रन र ऋचा घोषको 49 रनको मदतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो. 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो. श्रीलंकाका लागि चमरी अथापटोले 29 रन बनाउँदा अरू ब्याटर सस्तैमा आउट भए. बलिङमा भारतका दीप्ति शर्माले 3 विकेट लिनुभयो भने सफाली, श्रेयंका पाटेल र श्री चारानीले 2-2 विकेट लिनुभयो. श्रीलंका भने रजतमा सीमित बनेको छ. जारी एसियन गेम्समा श्रीलंकाको यो नै पहिलो पदक हो. भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ.

अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट भोलि बिहान बिहान 11 बजेको हजुरको खबरमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 6 82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 8 92, र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
6: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
6: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
6: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
2: बजाज सँगै यात्रा सुरक्षित यात्रा।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा

0: सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
4: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
6: रङबहार रङबहार,
7: बर्जरसँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्टले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रङ्गाऊ, खुसी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट्स।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
6: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
8: कति रे? 98540 अनि
6: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
8: 048-540-239।
9: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
3: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
5: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
5: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
5: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 048-590-530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभगाई कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
6: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्। बुधबार आज बिहान राष्ट्रपति भवन शीतल निवासमा सो भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन्। काठमाडौँको बसन्तपुरमा आज बिहान इन्द्रजोजा सहितको एसए अर्थात लिङ्गो ठट्याएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 साइतमा इन्द्रजोजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको छ। हनुमान ढोका शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीको दिनदेखि एक हप्तासम्म मनाइने अहिया अर्थात इन्द्र जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। इन्द्र जात्रा अन्तर्गत पर्सी असोज 9 गते कुमारी रथ यात्रा अन्तर्गत तलो टोल यात्रा प्रारम्भ हुने भन्ने 10 गतेदेखि माथिल्लो टोलमा रथ यात्रा हुनेछ। असोज 13 गते मंगलबार नानीचा यात्रा हुन्छ भने त्यसै दिन राति 9:25 साइतमा इन्द्रध्वजा ढलेपछि इन्द्रजात्रा सकिनेछ। आजदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपा लाखे हलचोकको आकाश भैरव किलागलको पुली किसे देवी नाच महाकाली नाच आकाश भैरव समय बजी सजाएर राख्ने लगायतका परम्परा सांस्कृतिक मूर्ति नाच जस्ता धार्मिक गतिविधिहरू गर्ने गर्दछन्। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनैतिक मामिला सम्बन्धी उप विदेश मन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटवार्ता नेपाल र अमेरिका बीचको सम्बन्ध हालै भोटेको सीमा गएको भारी राहत तथा पुनर्निर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। साथै हुकुरले भुटेको सी बारी पछिको पुनस्थापना तथा पुननिर्माणका लागि थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4.74 करोड रूपियाँ बराबर सहयोग गर्ने जानकारी पनि गराउनु भएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी सरसफाई तथा स्वच्छता आश्रय संरक्षण जीविकोपार्जन र हितका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उप विदेश मन्त्री हुकुरबीच पुननिर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकुर र परराष्ट्र मन्त्री खनालबीचको भेट राष्ट्रसंघको 81 औं महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा बेला भएको हो। त्यसै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। नेपाल पर्यटन बोर्डले पदयात्रा हिमालयारोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरी पर्सिको शुक्रबारदेखि 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका लगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेको छ, तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै भारी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ रहेको छ।
नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह केन्द्र रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखे

आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको छ। विशेष गरी नदी तथा छेउछाउका कृषि संरचना र धान बाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो गल्ली कुलो र तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत तरकारी बारी र फलफूल बगैँचामा पानी निकास व्यवस्थाको व्यवस्था गर्न सुझाव दिएको छ। त्यसै बालीमा अहिले रासायनिक मल विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठे मललाई पानीबाट जोगाएर राख्न र हाउहुरीबाट उखु ढल्न नदिन, चार पाँचवटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न सल्लाह गरेको छ। कोशी बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रका वर्षाको गतिविधि शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोर्खा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ी वा विक्षेद प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि र थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने रोकिने क्रम हुनेछ। त्यसपछि गतिविधि विस्तारै बढ़दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरीघुप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुने, त्यस्तै मधेश कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन चट्याङ र हावाहुरी सहित धेरै ठूलो पानी पर्न सक्ने जनाएको छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मधेश प्रदेशमा भोलि बिहार र शुक्रबार गण्डकी र लुम्बिनीमा पर्सि 11 गतेसम्म, कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्न सक्ने देखिएको छ। भारी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमा सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थप्नु थाल्नुपर्ने विज्ञले बताएका छन्। संकेत सकेसम्म रातको समयमा यात्रा नगर्न, धान बालीमा पानीको निकास व्यवस्था गर्न आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, यस वर्षको एल निनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँग एसियाका विभिन्न क्षेत्रमा खडेरी पानीको अभाव र डढेलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान, पाम तेल र पाछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्ने विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2027 को अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्नेछन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको एल निनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इण्डोनेसियामा डढेलोको फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित भएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्याण्डमा जस्ता प्रमुख चामल निर्यात देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्ने सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 50% भन्दा धेरैले बढ़न सक्ने अनुमान गरिएको छ।

बिहानै 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार पंपर मा यामाहा रेजियार
0: वर्ष पेंसे घर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाने
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंस
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
8: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
7: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692599998
11: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
12: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
15: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
15: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
16: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
3: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
16: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
3: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
16: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
16: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक, मन्थली, रामेछाप। सम्पर्क नम्बर 048-590-530।
3: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम प्रकृति पर्वमा म कार्यक्रम प्रस्तुत श्रोता आज उहाँ उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमाइलो गर्नको लागि अनि यो पालि आज विशेष बनाउनको लागि प्राविधिक पाटनमा हुनुहुन्छ सम्झना खड्की उहाँको साथ रहेको छु भने साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु नेपाली पप गीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम प्रकृति पप हामी हप्ताको सात दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछ तपाईँसँग कुराकानी गर्छौँ नम्बर 0 48 40 96 26 रहेको छ भने साथसाथै मेसेजहरू पनि वाचन हुनेछ सामाजिक सञ्जाल फेसबुकमा तपाईँले मेसेजहरू पनि पठाउन सक्नुहुन्छ बिहानको समय छ 11 बजेर 22 मिनट गइसकेको छ मौसमको कुराकानी गर्ने हो भने अब धुम्म जस्तो छ होइन अब मौसमविदहरूले पनि पानी पर्छ भनेर भनिरहेका छन् सो ध्यान दिनुहोला सतर्क सुरक्षित रहनुहोला पनि भन्न चाहन्छु मौसम बुलेटिनको होइन अपडेट लिइराख्नुहोला मिनट मिनट अपडेट होइन लिइराख्नुपर्छ मौसमको कति बेला के हुन्छ थाहा हुन्न भन्न सकिन्न सो अपडेट लिइराख्नुहोला हामीलाई सिनेट साथ दिइराख्नुहोला भन्दै यति बेला ढिला नगरकिन कार्यक्रमको सुरुवात गरिहाल्छौँ तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि हामी आउँछौँ रमाला रमाला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दैनको लागि तपाईँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला यति बेलाको समयमा तपाईँको माझमा एक गीत

आहा यो के तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रोता आसमा हजुर प्राविधिक पाटोमा हुनुहुन्छ। सम्झनाजी उहाँको साथ रहेको छ, आउन सक्नुहुन्छ। नम्बर 0840 40 26 रहेको छ, 0840 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ। सशक्त म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। नम्बर 0840 40 26 को लागि माध्यमबाट आउन सक्नुहुन्छ भन्न चाहे। बिहानको समय छ, तपाईँको माझमा हामी रमाला रमाला नेपाली पप गीतहरू राखिरहेका छौँ, सुन्दै हुनुहुन्छ भन्ने आशा छ। यति बेला हामी अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ। त्यसपछि सटन सेट कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नलाई।

तिमलाई चाहिने पैसा मलाई चाहिने दिन कति पर्छ भन गरौ आज दिन मरी जाने चोला गर्नु पर्छ चिल गर्न देऊ न मलाई पनि त्यो जवानीको फिल खाँदिन काँसो बोटी पिउँछु हल्का रङ तिमी बिना खुल्लो खुल्लो लाग्छ कसम चिनेको कम्प अनि मजाको बम देखा आउँछु तिमीलाई आज बोटीको दम घुम छाङ लिङ अनि झुटे गवाल अनि खेला तानी फुमुला मलाई थुम थुम थुम सुवाला किराना सिथोमा

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: रंग बहार, रंग बहार।
9: वर्ज संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्ज पेंट।
10: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
10: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
10: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
10: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
10: डेङ्गु रोगको रोकथामका उपायहरू।
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
10: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269979 9740269979।

हाँ, यो सटन स्वीट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा। आवाजमा म श्रीराज महासी, प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। स्वास्थ्य मेसेजहरू पठाएर साथ दिन पनि सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा पनि छ, तपाईँहरूले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् भन्ने मलाई चाहे। नम्बर 0840 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। त्यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौ, सुशान्त केसीको आवाज भनेको गीत छ, भर्खरै बजारमा उपलब्ध भएको गयो त्यो गयो होइन गयो त गयो यो गीतको बोल तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छौ। त्यसपछि हामी फेरि आउँछौ तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि। रेडियो सुन्दै गर्नु होला, फोन मेसेज गर्दै गर्नु होला है। त यति बेलाको समयमा तपाईँको माझमा यो अर्को एउटा गीत

Tapaikoma Asnarakyu Karikram Tapavdipapani Arvarakiko Se Avaz Namastriraz Matsu Asatma Tapayanun Sedibala Dishtatavidis Narayra Vibinamadim Batasunanun Sabanyasata Sunirasad Dinola Pimina Zahansu दस एघार पैँतालिस भइसकेको छ लगभग कार्यक्रमको समयावधि सकिन सकिन लागिसकेको छ केही म्यासेजहरू छन् म म्यासेजहरू वाचन गर्छु होइन यति बेला केही म्यासेजहरू प्राप्त भएका छन् हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूमा सर वाचन गर्ने कोसिस गर्छु यति बेला हुनुहुन्छ संगीता लामा संगीत हुनुहुन्छ कार्यक्रम सुन्दैछु राम्रो लाग्छ दोलखाबाट भन्नुहुन्छ सम्झना सबै हुनुहुन्छ पूर्वली सन्देश हुनुहुन्छ पाँच खपनबाट भन्नुहुन्छ सुन्दैछु सम्झना सबै भन्नुहुन्छ विनोद बरवाल हुनुहुन्छ पूर्वली सन्देश हुनुहुन्छ होइन पाँच खपनबाट सुन्दैछ भन्नुहुन्छ विनोद बरवालले सालुबाट सुन्दैछ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला तपाईँको माझमा अर्को एउटा गीत राख्छ मिठो गीत रहनेछ तपाईँको माझमा यति बेलाको समयमा सुशान्त केसीकै आवाजमा भन्दा पनि सहजन राज वैद्यको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु साजन राज वैद्यको आवाजमा रहेको सस्तो मुटु बोलको गीत यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ त्यसपछि हामी आउँछौँ सस्तो मुटु साजन राज वैद्यको आवाजमा रहेको गीत छ यो गीत राम्रो छ मिठो छ चलेको गीत हो जति सुने पनि सुनिरहँ जस्तो लाग्छ होइन पुरानो गीत हो यति बेलाको समयमा तपाईँको माझमा

सजनराज वैद्यको आवाजमा गीत तपाईँको माझमा राख्यौं कार्यक्रम टपक दिप पनि अर्पै राखेको छ आवाजमा म श्रीराजमा छु। प्राविधिक पाटोमा सम्झना जी हुनुहुन्छ। अब चाहिँ लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ। केही मेसेजहरू छन् म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु पनि मलाई छ यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा मेसेज प्राप्त छ। सपना तामाङजीले सुन्दैछु भन्नुहुन्छ उहाँले सिन्धुलीबाट। साथीहरू सम्झना प्रधान, मेनुका दर्लान, मनिता दर्नाल, त्यस्तै शर्मिला शर्मिला, भाइ सबिन श्रेष्ठ, दादा टिकराम सुनवार, दिदी रमा तामाङ, रमिता श्रेष्ठ, रमिला तामाङ लगायत सबैमा सम्झन चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्टिनुपर्छ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै तपाईँ सम्पूर्ण श्रोता साथीहरूलाई अन्तिममा एबिएस थापाको कसरी बोल गीत राख्दै राख्दै आजको विषयबाट चाहिँ म कार्यक्रम श्रीराजमा छुट्टिन चाहन्छु। मौसम विदहरूले सावधानी रहनुहोला, सतर्कका साथ रहनुहोला, सुरक्षित रहनुहोला भनेर भनिरहेका छन्। पानी बेसरी पर्छ, पानी ठुलो पर्छ भनेर भनिरहेको हुनाले विशेष ध्यान दिनुहोला यात्रा गर्दाखेरि बाटोको बारेमा, अनि साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्ने हुन चाहे पनि कुरा भन्नुपर्दाखेरिमा खोला खालतर्फ नजानुहोला होइन, त्यस्तै गरेर बिरपाखातर्फ नजानुहोला, यी कुराहरूमा ध्यान दिनुहोला भन्दै तपाईँको माझमा एउटा गीत राख्दै राख्दै आज बसेबाट म कार्यक्रम प्रस्तुत श्रीराजमा छुटेँ। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
0: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
0: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: अहिले 12 बजे
3: हजुरको
4: आपनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन भोटे कोशी बाढीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिर भित्रै गाड़ी गुडाउने तयारी, भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन, दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी, र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोसी, बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसूनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाण्डुमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सी शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सी शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायत क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाई छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको भाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको भाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी पर्सी 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसेदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्ध बाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसेरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको काम अगाडि बढ़ने र मंगसेर 15 गतेभित्र गाड़ी सञ्चालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगोट हड्याएसँगै काठमाण्डौ उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578। गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो, पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह, र पर्सि 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डुको बसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको यसी अर्थात लिंगो ठड्याएसँगै इन्द्र जात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्रध्वजा उत्थान गरी काठमाण्डु उपत्यकामा मनाइने यस वर्षको इन्द्र जात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्र जात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात इन्द्र जात्रा आउँदो 13 गतेसम्म चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। वहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहेका थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20औं एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई, आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपे चेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1 इपोनसहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 5:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर

0: अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोडसेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: लो आयो है क्वालिटी मा नंबर 1 दाम मा सबै भन्दा कम।
3: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024422।
5: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख छ।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ श्री राज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको अवसाय आजको अवसायमा चाहिँ तपाईँसँग रहेर तपाईँको प्रस्तुति हामी सुन्नेछौँ। तपाईँलाई क्यारिकेचर गराउँछ भने क्यारिकेचर गरेर सुनाउन सक्नुहुनेछ र साथै तपाईँले गीत कथा कविताहरू लेख रचना जे आउँछ तपाईँले आजको अवसायमा चाहिँ तपाईँले जुन सहज लाग्छ त्यो चाहिँ प्रस्तुत गर्नुपर्ने हुन्छ र तपाईँको लागि 048-40-0026 को नम्बर खुल्ला भइसकेको छ। तपाईँले नियमित डायल गर्दै आउनु भएको नम्बर रहेको छ र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँले मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत रहेको थियो, समाया सपकै दुई चलचित्र गीत रहेको थियो। एकदमै मिठो गीत हामीले राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, आजको बसाइमा तपाईँको रोजाईको प्रस्तुति हामी सुन्नेछौ र तपाईँले चाहिँ आज आएर चाहिँ सुनाउनु पर्ने हुन्छ तपाईँलाई कथा कविता होइन लेख रचना जे आउँछ तपाईँले चाहिँ आजको बसाइमा सुनाउन सक्नुहुनेछ र तपाईँले क्यारिकेचर पनि गर्न सक्नुहुनेछ। विशेष त तपाईँले क्यारिकेचर आउँछ भने क्यारिकेचर गरेर सुनाउनुहोस् भन्न चाहन्छु। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला छ, तपाईँले आउँदैन भनेर पछि हटेर बस्नुभयो भने तपाईँ सधैँ पछि नै रहनुहुन्छ। तपाईँले जस्तो आउँछ त्यस्तै बोल्ने तपाईँले भन्ने विकास गर्नुभयो भने चाहिँ तपाईँले अगाडि बढ्दै जानुहुनेछ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम गीत सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र तपाईँले छोटो मिठोमा सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभरि चाहिँ हामी वाचन गर्ने प्रयास गर्नेछौ। यति बेला बेले आसामीजी हुनुहुन्छ, उहाँले पनि नमस्कार हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, उहाँले पनि नमस्ते से सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ। सतीकला इसराजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ सुजन डुङ्गेलजीले पनि लेख्नुभएको छ, हेलो हजुर सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ, एकदम हामी सन्चै छौँ है हजुरलाई के कस्तो छ। र त्यसै गरी देवेन किशोर अन्जानजी हुनुहुन्छ, जीवन फूल जस्तै हो, काँडाहरूका बीचमा फुलेर पनि बासना छर्नु नै यसको सुन्दरता हो, फूल ओइलाएर त जान्छ तर उसले छोडेर जाने सुवास सधैँ सम्झना रहिरहन्छ, र जीवनलाई पनि यसरी नै अर्थपूर्ण र सुगन्धित बनाउनुहोस् नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मोटो फुट्ने गरी सम्झना देवेन किशोर अन्जान भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी राजु सुनामजी हुनुहुन्छ, नमस्ते नमस्कार म पनि सुन्दैछु है लिखु तामा कोशी चारबाट भन्दै हुनुहुन्छ। मीडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, नमस्ते मे भोजपुरबाट मीडिया प्रेमी राई अनिसा, म पनि प्रोग्राम सुन्दैछु है भन्दै हुनुहुन्छ। राई पीके राईलाई ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ र सम्पूर्ण साथीलाई मिस यु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सिक्किम हुनुहुन्छ अर्को साथी कमला ओनेम लिम्बुजी हुनुहुन्छ, हेलो नमस्ते नमस्कार सेवारो, म सयपत्री मीडिया ग्रुपको मेम्बर काली कमला ओनेम लिम्बु ताप्ले जुन घर भइहाल्छ कुवेतबाट, र मेरो आत्मीय साथीहरू हुनुहुन्छ सम्झिनु पर्दा निर्मला ओनेम, सन्देश गुरूङ, खुशी एमुनाविष्ट, अतीत अन्जान राई, कुमार प्रजा सेम, निर्दोष लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश सापाङ, निशान युङहाङ, बसन्त श्रेष्ठ, नम्रता शेर्पा, पूर्वेली आकाश राई, सूरज राई, तुम्सा लिम्बु, विजय हर्पल, रोशनी विष्णु खनाल, मुना मुखिया, कृष्ण तामाङ, देवान दिवान, हजारमन राई, काल अभिरबान सुनवार, त्यसै गरी एबीसी ताजपरिया, शिखरराज रसाईले, विपिन रूपदाली, अल्का बान्दवा, अन्तिममा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना शुभ दिन भन्न चाहन्छु। के भए भन्नुभएको छ कमलाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ मेरो प्यारो मान्छे भन्ने आइडीबाट पनि हामीले कमेन्ट प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ नमस्ते नमस्कार सिस्टर, यसमे प्यारो मेरो प्यारो मान्छे तिमी फ्रम शङ्खसभाबाट विश यु अल फ्रेन्ड भन्नुभएको छ, भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ टेको छेत्रीजी हुनुहुन्छ, हजुर नमस्कार है गुड आफ्टरनुन हजुर सन्ची हुनुहुन्छ, आरामको कामना साथ सुन्दैछु है तनहुँबाट, अब बस्दै मिठो भाका भन्नुभएको छ, यो चाहिँ चलचित्र गीत बज्छ है त हजुरको रेडियो होल युनिट र सम्पूर्ण साथीलाई जय श्री सौगात भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यति बेला हामी कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाउ खुशी बनाऊ
1: उपहार जित्ने अवसर पाऊ वर्ष पेन्स।
4: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोली स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
4: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
4: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
4: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

कार्यक्रममा एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना कड़गी भने प्रविधि समिति साथ दिनुभएको छ। श्री राज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। जो साथीहरू फुर्सदिले हुनुहुन्छ, कार्यक्रममा सहभागिता सुनाउन मन छ भने उहाँ साथीले फोन पनि गर्न सक्नुहुनेछ। 0840 40 00 26 को माध्यम भएर तपाईँले सहभागिता सुनाउनुलाई पनि भन्न चाहन्छु। र कार्यक्रम अवधि भने एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिइराखेका छौ। र यो समय तपाईँ उकाली ओह्राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, अफिसले कामतिर पनि एकदम व्यस्त हुनुहुन्छ होला, तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, होइन तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला र सुनेर साथ दिनुहोला। सहभागिता जनाउने साथीले सहभागिता पनि जनाउन सक्नुहुनेछ कार्यक्रममा। र तपाईँलाई जे आउँछ, तपाईँलाई जस्तो सहज हुन्छ गीत गाउन आउँछ भने गीत पनि गाउन सक्नुहुनेछ, क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर पनि गरेर सुनाउन सक्नुहुनेछ, लेख रचना कविता कथा होइन सायदै तपाईँलाई जे आउँछ त्यो पनि सुनाउन सक्नुहुनेछ आजको अवस्थामा र तपाईँले सुनाउन सक्नुहुनेछ भन्न चाहन्छु। र यति बेला हामीलाई धेरै साथीहरूले पनि सामाजिक सञ्जाल फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउनु भएको छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछु। हुनुहुन्छ ईश्वरी मेवाहाङ राई चाहिँ हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बुके दारी भन्ने आइडी रहेको छ, होइन नमस्ते हजुर, सुन्दै छु टाढी दसबाट चाहिँ सबै सम्झना अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी हाम्रो सपना तामाङजी हुनुहुन्छ, उहाँले चाहिँ गजल लेखेर पठाउनु भएको छ। यसलाई चाहिँ म हजुरहरूले जस्तो होइन राम्ररी वाचन गर्न त नसक्ला, तर पनि म प्रयास गर्नेछु। साँचो प्रेम कसम पुरानो अनि तिमीलाई नयाँ खास भयो किन, साँचो प्रेम कसम पुरानो अनि तिमीलाई नयाँ खास भयो किन, आज फेरि धोकाको खेती पनि उही अर्को इतिहास भयो किन, आज फेरि धोकाको खेती पनि अर्को उही अर्को इतिहास भयो किन, दिएको उपहार भन्दा प्यारो मलाई तिम्रो बोली लाग्थ्यो तर, दिएको उपहार भन्दा प्यारो मलाई तिम्रो बोली लाग्थ्यो तर, धन सम्पत्तिसँगको सम्बन्ध अर्को पटक उदास भयो किन, धन सम्पत्तिसँगको सम्बन्ध अर्को पटक उदास भयो किन, टाढा रहे पनि तिम्रो याद साथमा टाढा रहे पनि तिम्रो याद साथमा माया झल्किन्थ्यो, टाढा रहे पनि तिम्रो याद साथमा माया झल्किन्थ्यो, यही प्रेम कहानी साट्ने ठाउँमा जहाँ आँखाले निराशा भयो किन, यही प्रेम कहानी साट्ने ठाउँमा जहाँ आँखाले निराशा भयो किन, सम्बन्ध पनि मौसम जस्तै घरिघरि बदलिँदो रहेछ भने, सम्बन्ध पनि मौसम जस्तै घरिघरि बदलिँदो रहेछ भने, वर्षौं पुरानो साथ पनि एक दिनको लागि धेरै विनाश भयो किन, वर्षौं पुरानो साथ पनि एक दिनको लागि धेरै विनाश भयो किन। हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो। राम्रो लाग्छ कार्यक्रममा बस्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। र हजुरको रेडियो अल युनिटलाई पनि धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र घर परिवार सबैको लागि साथीहरू सम्झना प्रधान दर्नाल मेलुका, त्यसै गरी मनिता दाहाल, शर्मिला शर्मिला दिदी, रमा तामाङ भाइ, विशाल तामाङ, सबिन श्रेष्ठ, रमिता तामाङ, त्यसै गरी हुनुहुन्छ रमिता श्रेष्ठ, रमिला तामाङ, रमिता श्रेष्ठ, दादा टिकेराम सुनवार, र सबैको लागि चाहिँ धेरै माया धेरै सम्झना भन्नुभएको छ। एकदमै कस्तो सुनिरहन खालको होइन मन लाग्ने खालको चाहिँ गजल लेखेर पठाउनु भएको छ। तपाईँले जसरी मैले वाचन गर्न होइन भएमा ढाल्न सकिनँ होला, यसमा चाहिँ क्षमा प्रार्थी छु। हजुरलाई विशेष धन्यवाद सपनाजी। र त्यसै गरी जनक रसाली मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दामी प्रोग्राम छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। जनकजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी टेक बहादुर पुमाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु है चौधरी गोरे नगरपालिका आठ बेल्टा राई टोलचुकबाट फेसबुक लाइभमा हजुरको रेडियो एफएम 102.1 MHz भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी माया बुधा मगरजी हुनुहुन्छ, बुढा मगरजी हुनुहुन्छ,
उहाँले पनि लेख्नु भएको छ, हेलो नमस्ते सुन्दैछु ल, रुल्पाबाट विश यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रूपासमा योगीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार अनि प्यारे दिदी सुन्दैछु है सिन्धुली टुङ्ग्रेवासबाट रूपासमा योगी हो, मिस यु अल भन्नुभएको छ। प्यारी मान्छेलाई हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ, सुन्दै गर्नुहोला कार्यक्रम के कस्तो लाग्दैछ, समय मिल्यो भने तपाईँहरूले चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउनुहोस्, अप्ठ्यारो नमान्नुहोला, आफ्नो जस्तो प्रतिभा छ तपाईँले त्यस्तो चाहिँ सुनाउन सक्नुहुनेछ होइन, सबैलाई सबै कुरा आउँछ, पर्फेक्ट सबै कुरामा हुन्छ भन्ने कुरा छैन, तपाईँले प्रयास गर्ने हो, प्रयास गरिसकेपछि आखिर हामी एक दिन अवश्य पनि सफल हुन्छौँ भन्ने आशा राख्नुपर्नेछ। र तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले कार्यक्रम समय अवधिबाट वाचन गरिसकेको छु होइन, तपाईँको माझबाट हामी पनि ओझेल पर्ने समय भइसकेको छ, र अहिले चाहिँ अब 9 गतेदेखि होइन 12 गतेसम्म चाहिँ धेरै ठूलो वर्षा हुने सम्भावना छ होइन, हुने भनेको मौसम विभागको जानकारी प्राप्त भयो अनुसार, र तपाईँले चाहिँ टाढाको यात्रा गर्दै हुनुहुन्छ भने यो समयमा एकदम ध्यानपूर्वक यात्रा गर्नुहोला भन्न चाहन्छु, र तपाईँले समस्या हुन सक्छ त्यसको अग्रिम तयारी तपाईँले चाहिँ अब खाने औषधिहरू होइन कतै त्यस्तोहरू छिट राख्नुहोला, साथसाथै बोक्नुहोला, टर्च लाइटहरू पनि साथमै रहनुहोला, त्यसै गरी खोला खाल्साहरू होइन भिरपाकाहरूमा चाहिँ नजानुहोला पनि भन्न चाहन्छु, तर त्यस्तो ठाउँमा चाहिँ तपाईँ बसोबास गर्दै हुनुहुन्छ भने पनि एकदम सुरक्षित ठाउँमा चाहिँ गरेर तपाईँले बस्नुहोला पनि भन्न चाहन्छु, हामीले पनि त धेरै त तपाईँलाई नै थाहा छ होइन, तपाईँहरूले भोग्नु भएको छ त्यो भएर कुराले गर्दाखेरि पनि धेरै अहिले देशमा विपत्तिहरू पनि धेरै आइपरेका छन्, त्यसलाई चाहिँ हामीले त्यो विपत्ति हुनुभन्दा अगाडि नै सुरक्षित भएर बस्नु उपयोग हुन्छ, त्यो भएको कारणले गर्दाखेरि तपाईँ एकदम सचेत र सतर्कता अपनाउनुहोला पनि भन्न चाहन्छु। र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद, प्रयास फोन प्रयास गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद, र सामाजिक सञ्जाल फेसबुक पेजबाट सम्झना सन्देश लेखेर पठाउनुहुने सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मीठा चलचित्र गीतका सरल स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु, र प्रविधि समिसनबाट यतिसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 MHz।
8: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97426969 97426969।
9: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
8: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
9: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
8: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
9: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
8: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
9: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
8: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
8: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
8: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
8: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
8: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
8: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
8: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
8: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
8: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
7: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
8: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
8: मौरी पालन व्यवसाय र मह प्रशोधन,
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
8: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
8: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
7: मासुजन्य पदार्थको भण्डारण, उत्पादन प्रशोधन र बजारीकरण
8: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
7: फलफूल प्रशोधन र बजारीकरण
8: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
7: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
8: प्राङ्गारिक कृषि वस्तु निर्यात
7: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
8: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
7: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
8: हावाहुरी चलेको बेला के गर्ने
7: घरको झ्याल र ढोका बन्द गर्ने
8: आगोका स्रोतहरू बन्द गर्ने
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
8: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
7: हावाहुरी चलेको बेला के नगर्ने
8: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
7: बिजुलीको तार लत्रिएको छ भने नछुने
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102 थुप्लो।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0845410106 इमेल sfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0845410143 9863023422
1: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
5: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765729636 9817475746 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
1: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु
1: टाउको दुख्नु
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
1: हार जोड्ने तथा मांसपेशी दुख्नु
6: वाक वाकी लाग्नु बान्ता हुनु
1: शरीरमा बिमिरा आउनु
6: डेंगु रोगको रोकथामका उपायहरू
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
6: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
6: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145755, 98146906, 98064417188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
10: सम्पर्क नम्बर 0475904662, 98692665998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के कुटेन्छन्, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि।
5: मिठो पनि स्वस्थ पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
12: रंग बहार रंग बहार
13: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
12: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
12: वर्ज पेंट।
14: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 99।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: अहिले दिउँसोको 2 बजे
0: हजुरको रेडियो

नमस्कार, हजुरको रेडियो 102.1 MHz दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिन शुरू भएको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव शुरू भएको महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभएको छ। मनसूनसहित उक्त प्रणालीको प्रभावको कारण आज देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ। बागमती प्रदेशमा आज दिनभरि जसो पानी पर्ने सम्भावना रहेको मौसमविद ढकालले बताउनु भएको छ। तर पानी निरन्तर नपर्ने उहाँको विशेष गरी बागमती केन्द्रित मात्रै वर्षा भइरहेको र वर्षाको गतिविधि विस्तारै बढ़दै जाने बताइएको छ। यो अवधिमा बाग्लो हिमपातको पनि सम्भावना रहेको मौसमविद ढकालले बताउनु भएको छ। भटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीको कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अध्यक्ष सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 MW विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनः उत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभएको छ। माथिल्लो त्रिशुली 1-3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकहरूलाई महसुल मिनाहा र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलाको 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। रामेछापको उमाकुण्डा गाउँपालिका 1 लाच्छेवरमा एकल महिलालाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार उमाकुण्डा गाउँपालिका 1 लाच्छेवरमा 2 नाबालिका छोरी सहित बस्दै आएकी 39 वर्षीय एकल महिलालाई सोही स्थानका 60 वर्षीय फुछिरी थामीले गत भदौ 5 गते जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोप छ। पीड़ित महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलबाटै भागेर फरार भएको प्रहरीले बताएको छ। घटनापछि प्रहरीले खोजतलाश गर्ने क्रममा थामीलाई भदौ 6 गते उमाकुण्डा गाउँपालिका 1 स्थित फितान्दिङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका थामी विरूद्ध रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ। सम्भावित भारी वर्षा र बाढ़ी पहिरोको जोखिमको कारण दोलखाको कालिन्चोक गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। कालिन्चोक गाउँपालिकाले असोज 9 गते शुक्रबार गाउँपालिकाको कार्यालय गाउँपालिकामा रहेका विद्यालय तथा आकस्मिक बाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले सार्वजनिक सूचना जारी गरेर स्थानीय विदा दिएको बताउनु भएको छ। जारी सूचनामा भारी वर्षा र त्यसपछि हुन सक्ने बाढ़ी पहिरो भूक्ष तथा सड़क अवरोधको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित रहन अपील पनि गरेको छ। जबरजस्तीकरणी मुद्दामा 18 वर्ष कैद सजाय पाएर फरार सिन्धुपाल्चोकका कैदी काभ्रेबाट पक्राउ परेका छन्। प्रहरी टोलीले उनलाई हिजो काभ्रेको मण्डन देवपुर नगरपालिका 8 कुन्दावेशीबाट पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका 7 का 26 वर्षीय आर्यन पुरी रहेका छन्। जबरजस्तीकरणी मुद्दामा 18 वर्ष कैद सजाय ठहर भएपछि पुरीले गत 24 वैशाखदेखि कारागार कार्यालय नक्खु ललितपुरमा कैद भुक्तान गरिरहेका थिए। उनले 17 वर्ष
सात महीना कैद भुक्तान गर्न बाँकी रहेको छ। उनी जेएनजी आन्दोलनको कारण कारागारबाट फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताउनु भएको छ। पक्रो परेका उनलाई कारागार कार्यालय नक्कुमा बुझाइएको पनि ब्यूरोले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। उहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनैतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको छ। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहेका थिए। सभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएको आफ्नो उपलब्धिको चर्चा पनि गर्नुभएको छ। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। र अन्त्यमा खेल समाचार। जापानमा चलिरहेको विशौं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका पौने पाँच बजे हुनेछ। आजको खेल जिते नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमिफाइनलमा पुग्ने टोलीले कम्तीमा काँस्य पदक जित्नेछ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजोसम्म चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड रहेका छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान रहेका छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाओमा भएको एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकपोषी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो खबरबाट, दिउँसो 2 बजेको हजुरको खबर सकियो खबरबाट। खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। भएको एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। हवस् त, हजुरको रेडियो 100

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ.
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्. त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो.
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं. मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं. पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं.
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्.
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
2: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं. पानी जम्न नदिऊ. लामखुट्टे बढ्न नदिऊ. डेंगी मुक्त समाज निर्माण गरौं.
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश.
5: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ.
4: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ.
5: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा.

0: चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ्क स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
0: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
0: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्की भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि हबिसले वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकवार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि जे सिक्रम जारी रहेको छ, आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई, आजको बसाईमा तपाईँको रुसाएको गीत बस्नेछ। तपाईँलाई मनपर्ने गीतहरू रुचाइमा पार्न सक्नुहुनेछ। तपाईँले लोकतोरी बाहेक अनि जुनसुकै गीत पनि रुचाइमा पार्न पाउनुहुनेछ। जस्तै तपाईँले चाहिँ चलचित्रको पप गीत, आधुनिक गीत, तामाङ सेलो जुनसुकै गीत पनि आजको बसाइमा चाहिँ तपाईँले रोजाइमा पार्न पाउनुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840400026 फटाफट फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको रोजाएको गीत बस्नेछ। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले सुन्दै हुनुहुन्छ भने आफ्नो साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीतबाट कार्यक्रम रोजाई तपाईँको शुरूआत गर्नेछौ। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: तिमलाई एक पल खुशी दिए म तिमलाई जिन्दगी भर रुवाउन चाहन्न।
1: कार्यक्रमको शुरूआतमा एकदमै वञ्चनीय गीत घुम्ती मारेल नवराज कलाउडे र अस्मिता अधिकारीको आवाजमा रहेको एकदमै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 तपाईँले फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्दैथे उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र आजको विषयमा तपाईँको रुचाएको गीत बस्नेछ। फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु र यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार देवजी, के छ खबर? आराम हुनुहुन्छ?
2: दिदी म आरामै छु, एकदम कुशलै छु भन्नुपर्छ है, एकदम सन्चै छु भन्नुपर्छ। दिदी हजुरको के छ नि सुनाउनुहोस्, लगायत रामेछाप डाँडातिर पनि सुनाउनुहोस्।
1: म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर पनि ठिक छ, पानी परिरहेको छ हल्का होइन, यस्तै छ भन्नुपर्छ नि। त्यता के कस्तो छ सुनाउनुहोस्।
2: हजुर यहाँ पनि 12 बजीसम्म घाम लागिरहेको थियो, 12:30 बजीदेखि के पानी परेको, अहिले नि परिरहेको छ पानी, एक नासले परिरहेको छ, धेरै ठुलो पनि होइन, पानी ठिकले परिरहेको छ भन्नुपर्छ है त।
1: ल ठिक छ, अब पानी हाम्रो पनि त्यति त्यही समयमै परेको होला जस्तो लाग्छ, यता पनि होइन घाम लागिरहेको थियो 12 बजीसम्म चाहिँ, त्यसपछि पानी पर्न सुरु भएको थियो, अहिले चाहिँ अलि रोकेको छ, घाम लाग्ला रक्ला जस्तो भएको छ, अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ है त।
2: हजुर हजुर पक्कै पनि, यता चाहिँ अब पानी परिरहेको नै छ, अघि एकछिन रोकेको थियो, फेरि पानी पर्न सुरु गरेको छ, अँध्यारो गरिरहेको छ, गाडाङगुडुङ गरिरहेको छ भन्नुपर्छ है।
1: ठिक छ, कार्यक्रममा सहभागी हुनुभएको छ, एकदमै खुसी लागेको छ। आज रुचाएको के चाहिँ कुनै गीत सुन्न मन छ?
2: आज मलाई हारे मैले मायामा, हारे मैले मायामा भन्ने गीत बजाइदिनुहोस् भन्न चाहन्छु है त।
1: हारे म तिम्रो मायामा भन्नुभयो?
2: हजुर हजुर, हारे मैले मायामा,
1: हारे मैले मायामा है। हामी राख्छौँ साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: हुन्छ, सम्झिनु पर्दा यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनुहुने दाई श्रीराज महतको लागि, दिदी ललिता हायुको लागि, हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, प्यारी बहिनी सम्झना प्रधानको लागि, अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, बहिनी एलिना खत्रीको लागि भन्न चाहन्छु, र अनि मलाई देव माझी भनेर चिनी नचिनी सबै सबै सबैको लागि, उर्मिला थापा मगरको लागि, बहिनी रोशनी थापा मगरको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी निर्मला मगरको लागि भन्न चाहन्छु, अनि लगायत देव माझी भनेर चिनी नचिनी टाढादेखि नजिक, जो टाढादेखि नजिक नजिकदेखि टाढा हुने साथीहरू, सम्झिने बिर्सिने माया गर्ने घिना गर्ने सबै सबैको लागि अब बच्ने गीत सुनाउन चाहन्छु भन्दै छुटिन्छु ल दिदी। नमस्ते, बाबाई।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देव माझी, उहाँले गीत रोजाइमा पारिसक्नु भएको छ। सही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। 0848 40 00 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधि पनि वाचन गर्ने प्रयास गर्नेछौ। हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, गुड आफ्टरनुन शेष भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुमिति या त सुनवार, सुमित सुनवार किराची हुनुहुन्छ, उहाँले पनि नमस्ते शिष, म पनि कार्यक्रम सुन्दैछु है, खाजा लिनुभयो त, काठमाडौँ बौद्ध जोरपारीबाट चाहिँ नयाँ बस्तीबाट चाहिँ सुमित सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु है, धेरै मनपर्छ, अब बजनीसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि सुनाउन चाहन्छु भन्नुभएको छ। बुद्ध वज्रचारीजी हुनुहुन्छ, नमस्ते म्याम, म पनि सुन्दैछु भन्दै हुनुहुन्छ। रमतेल कान्छीजीले पनि हेलो दिदी के छ खबर भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै यति बेला हामी देवजीको रोजाएको गीत कार्यक्रममा राख्छौँ। त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: उच्च सतर्कता आवश्यक सहयोग समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी जिल्ला प्रशासन कार्यालय रामेछापको अत्यन्त जरूरी सूचना राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँबाट मिति 2083 साल असोज 5 जारी सतर्कताका लागि अनुरोधको सूचना बमोजिम आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्व तयारी र सतर्कताका लागि अनुरोध भएको हुँदा रामेछापको नदी तथा खोलाको तटीय क्षेत्र तथा पहिरोको जोखिम क्षेत्रहरूमा बसोबास गर्ने लगायतका आम नागरिकहरूले उच्च सतर्कता अप्नाउनु हुन अनुरोध गरिन्छ। साथै स्थानीय तह, सुरक्षा निकाय, विषयगत निकाय, कार्यालय, राजनैतिक दल, नागरिक समाज, संचार माध्यम, विभिन्न संघ संस्थाहरू लगायतका सरकारवाला व्यक्ति तथा निकायहरूले आवश्यक पूर्व तयारी उच्च सतर्कताका लागि आफ्नो क्षेत्रबाट सूचना प्रवाह लगायतका कार्यहरूमा आवश्यक सहयोग समन्वय तथा सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
7: एकैछिन है त म हेरिहाले। ल टिक्नुहोस् त 98540-40239।
9: कति रे 98540 अनि
7: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
10: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
11: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
10: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
11: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
10: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्, आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
11: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
10: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप, सम्पर्क नम्बर 048-590-530।
11: बजाज सँगै यात्रा सुरक्षित यात्रा।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो तेप्जीको रचाएको गीत थियो. उहाँको रचाएको गीत तपाईँ बजिसकेको छ. अब भने पालो तपाईँको रहेको छ. तपाईँले पनि आफूलाई मनपर्ने गीत रचाइमा पार्न सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार
1: दिदी. नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर. शुभ नाम?
1: म दलाखाबाट सुशीला बस्नेत भन्नुभएको दिदी.
0: सुशीला बस्नेतजी बोल्नुभयो?
1: हजुर.
0: के छ नि सुशीलाजी, हजुरको खबर अनि हजुरको गाउँतिरको खबर के छ?
1: मेरो खबर एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ. गाउँ बस्तीको खबर, पानी परिरहेको छ, समग्रमा सबै ठिकै छ भन्नुपर्छ. हजुरसँगै रेडियो परिवारको के छ सुनाउनु?
0: मलाई लगायत हाम्रो रामेछापतिरको पनि खबर एकदम ठिक छ. होइन, अघिसम्म पानी परिरहेको थियो, अहिले चाहिँ पानी परेको छैन, रहेको जस्तो लागिरहेको छ. अब हाम्रो रेडियोको साथीहरू, हामी लगायत सम्पूर्ण होल युनिट चाहिँ एकदम ठिक छौ भन्नुपर्छ है त. खाजा लिनु भयो त?
1: मेरो खाजा भइसक्यो भन्नुपर्छ. तपाईँले खानुभयो त दिदी?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ. हजुरको चाहिँ भइसकेछ, खुसी लाग्यो. अनि कार्यक्रम सुन्नु छ, अब पानी परिराखेको छ है अहिले पनि?
1: हजुर, यो ठुलो पानी परिरहेको छ भन्नुभएको दिदी, दलखातिर चाहिँ
0: धेरै ठुलो पानी परिरहेको छ. आफ्नो ख्याल गर्नुहोला है त.
1: दिदी
0: ल, ठिक छ. आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ नि?
1: आज गीत रोज्नु पर्ने होइन र दिदी?
0: गीत रोज्नु पर्ने हो. कुन गीत सुन्न मन छ हजुरलाई?
1: यो दिल दिएर गल्ती गरेछु भन्ने सङ राखिदिनु न दिदी.
0: यो दिल दिएर गल्ती गरेछु भन्ने सङ चाहिँ सुन्न मन छ. ल, हामी राख्छौ साथीसँगलाई सम्झनु है त.
1: हुन्छ. फर्स्ट अफ अल त यति मिठो भेटमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ. सर्वप्रथम त दिदी हजुरको लागि लामो समयपछि कुरा गर्न पाइयो. फर्स्ट त म दिदी हजुरकै लागि भन्न चाहन्छु. अनि हाम्रो टेक्निसियन मित्र लगायत हाम्रो हजुरको एफएम अल इन्डिया टिमको लागि भन्न चाहन्छु. अनि त्यसै गरेर आज मम्मी बाबादेखि छोरीसम्मको यात्रामा हुनुहुन्छ. मम्मी र मम्मीलाई यात्रा सफलताको शुभकामना, राम्रोसँग आउनु होला भन्न चाहन्छु. अनि त्यसै गरेर भाइ बल्लम बस्नेतको लागि, दिदी गायत्री बस्नेतको लागि, भिनाज सुजन भण्डारीको लागि, बाबु सुशान भण्डारीको लागि पनि भन्न चाहन्छु. अनि त्यसै गरेर साथीहरू त धेरै हुनुहुन्न, थोरै थोरै हुनुहुन्छ, जतिले सुशीला बस्नेहरू चिने नचिने. अनि भाइहरू निकेश बस्नेत, दिनेश बस्नेतको लागि, सुयोग बस्नेतको लागि, देव मार्दीको लागि, दाई ध्रुवा पाण्डेको लागि पनि भन्न चाहन्छु. जतिले नि सुशीला बस्नेतहरूलाई चिन्ने नचिन्ने, मभन्दा पछि आउने सम्पूर्ण साथीहरूको लागि अब बस्ने सङ सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु. ल, नमस्ते.
0: हवस् त, नमस्कार. हुनुहुन्थ्यो सुशीला बस्नेतजी हुनुहुन्थ्यो. उहाँले गीत रोजाइमा पारिसक्नु भएको छ. यसै गीतमा समर्थन जनाउनको लागि कोही साथी आउनुहुन्छ भने उहाँलाई पनि हामी समर्थन जनाउनेछौ. र उहाँको रोजाइको गीत बज्नेछ. तपाईँले फटाफट फोन गर्नुहोला, तपाईँको फोन लाग्नेछ आजको बसाईमा. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: हेलो दिदी. नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर. शुभ नाम?
2: म यता सिन्धुलीको तिन कमेबाट संगीता तामाङ.
0: संगीता तामाङजी बोल्नुभयो. के छ संगीताजीको खबर?
2: मेरो खबर एकदम ठिकठाक छ भन्नुभएको छ दिदी हजुरको. के छ?
0: मेरो पनि खबर ठिक छ, राम्रो छु, रमाइलो छु. अनि खाजा लिनुभयो त?
2: मेरो खाजा भइसक्यो भन्नुभएको छ दिदी हजुरले, खानुभयो त?
0: मेरो चाहिँ बाँकी नै छ है. केही समय पछि हुन्छ अब. अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, केही सुन्नु भएको छैन त?
2: कार्यक्रम सुन्दैछु भन्नुहोस्.
0: कार्यक्रम सुन्दै हुनुहुन्छ. अनि के छ, मौसम कस्तो छ त्यसलाई? पानी परेको छ कि छैन अहिले? परिरहेको छ है.
2: हजुर.
0: हामीलाई पानी परिरहेको छ. कार्यक्रम सुन्दै हुनुहुन्छ, आफ्नो ख्याल गर्नुहोला भन्न चाहे. गीत चाहिँ साथीले रोजाइमा पारिसक्नु भएको छ. सही गीत मार्फत तपाईँले साथीसँग सम्झनु छ है त.
2: हजुर. यति मिठो सबै हुनुहुन्छ दिदी हजुरको लागि, प्राइभेट को हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्यामिली मन बाबा भाइको लागि भन्न चाहन्छु. मेरो साथीहरू हुनुहुन्छ तामाङ थापा मगरको लागि, सरस्वती खपाङ्गी मगरको लागि, लालमाया तामाङको लागि, एसएनआर भन्छ बहिनी गोमाको लागि भन्ने
0: हवस् त. नमस्कार. उहाँ हुनुहुन्थ्यो सङ्गीता तामाङजी हुनुहुन्थ्यो. उहाँले पनि साथीसँगलाई सम्झना राखेर छोडिसक्नु भएको छ. यति बेला भने कार्यक्रममा हाम्रो सुशीला बस्नेतजीले रोजाइमा पार्नुभएको गीत बज्नेछ. त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने रहेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: गायिकामा सुशीला बस्नेतजीले रोजाइमा पार्नु भएको गीत थियो दिल दिएर गल्ती गरियो। सुगीत हामीले कार्यक्रममा राखिसकेका छौं र प्रमोद खरेलको आवाजमा रहेको थियो। यसै गीतमा हामीले संगीता तामाङजीलाई पनि समर्थन जनाएका छौं। लगभग हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार रमिला जी, के छ खबर? मेरो पनि खबर ठिक छ। अनि खाजा लिनुभयो त? मेरो त बाँकी छ त। अनि तपाईँले ल्याइदिनु भएको छैन, रमिलाजीले ल्याएपछि मात्रै खान्छु भनेर म बसिरहेको छु। हो त, ल्याउनुहोस् है छिटो, नत्र म भोकै हुन्छु। ल ठिक छ, हामी आउँछौ। खाजा चाहिँ तयार बनाएर राख्नुहोस् है, म अहिले कार्यक्रम सक्नु बित्तिकै आइहाल्छु है। ल मलाई कुरेर बस्नुहोस् नि। म नआएसम्म खाजाहरू केही खाने होइन है? ल ल ठिक छ, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। कुन गीत सुन्न मन छ हाम्रो रमिला जीलाई? फोटो फिल्ममा ल हामी कार्यक्रममा राख्छौँ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँलाई, प्राविधिक
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँले फोटो फिल्ममा भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। सोही गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र उहाँको रोजाएको गीत राख्दै हामी पनि कार्यक्रमबाट विदा लिइरहेछौ। तपाईँहरूले छिटोभन्दा छिटो फोन गर्नुहोला भन्न चाहे, समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीसँग जोडिने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर। नमस्कार, हजुरको नाम मैले ठ्याक्कै बिर्सेँ, तर योभन्दा अगाडि समयमा नि कुराकानी भएको थियो, हजुरको आवाजबाट सुन्न मन लाग्यो।
2: हुन्छ, म धनकुटाबाट हो, बिनिता दाल।
0: बिनिता दाल सुवेदीजी हुनुभयो, कमेन्ट पनि प्राप्त भएको छ जस्तो लाग्यो। के छ नि हजुरको खबर?
2: ठिकै छ, बेसी बसाइन छ, पानी पर्ला जस्तो भइराखेको छ, धुम्म परिराखेको छ त्यतातिर।
0: यता पनि अब पानी त अघिसम्म परिरहेको थियो, अहिले के कस्तो छ थाहा छैन, म अनिहरूभित्र छु होइन, अघिसम्म चाहिँ सिमसिम पानी परिरहेको थियो। समग्रमा सबै ठिक छ, खाजा लिनु भयो कि बाँकी छ हजुरले?
2: खाजा भइसक्यो तपाईँहरूको?
0: मेरो चाहिँ बाँकी नै छ है, मेरो बाँकी नै छ, अब केही समयपछि खान्छौँ। गीत चाहिँ साथीले रोजाइमा पार्नुभयो, विनिता चाहिँ हजुरले साथी सिंहलाई सम्झनुहोस् है त।
2: हुन्छ, फर्स्ट अफ अल त तपाईँहरूलाई नै भगवान्मा गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि मलाई चुन्नुहुने सम्पूर्ण साथीहरूको लागि
0: सुन्छ। उहाँ हुनुहुन्थ्यो विनिता दाहाल सुवेदीजी हुनुहुन्थ्यो धनकुटाबाट, उहाँले साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ, तपाईँको रुसाएको गीत पनि राख्नुपर्ने हुन्छ। हुनुहुन्छ फिकर आर्यन गाउलेजीले पनि नमस्ते नमस्कार सुन्दैछु है सिन्धुले भेकलबाट आर्यन मगर हो, सबै साथीलाई सम्झेको छु भन्दै हुनुहुन्छ विनिता दाहाल सुवेदीजी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी पनि भयो। उहाँले पनि धनकुटाबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, फेसबुक पेजबाट सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो आजको बसाइमा देव महाजी, सुशीला बस्नेत, संगीता तामाङ, रमिला तामाङ, त्यसै गरी विनिता दाहाल सुवेदीजी हुनुहुन्थ्यो। पाँचैजना साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीत संगीतका सर्जक अनि स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन ठाउँबाट कार्यक्रम सुन्नुभयो, सुनेर साथ दिने साथी, प्रयास गर्ने साथीहरू र फेसबुक पेजबाट सन्देश पठाउने साथीहरू सम्पूर्णलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो रमिलाजीले रोजाइमा पार्नु भएको छ फोटो फ्रेममा भने एकदम मिठो गीत रहेको छ, रचना रिमालको आवाजमा रहेको सो गीत राख्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: कडा जरिवानाको प्रस्ताव, सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कडा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही, र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सी शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाइ छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिन्हा र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले 3 तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5 देखि 10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 देखि 50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 देखि जरिवाना र क्षतिको रकम असुल गरिनेछ। त्यस्तै कुहिने र नकुहिने फोहोर नछुट्याई मिसाएमा निष्कासन गरेमा का व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रूपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रूपियाँसम्म जरिवाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000 देखि 50,000 रूपियाँसम्म जरिवाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री र प्रविधि हस्तान्तरण गरेको छ रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ नास्टले नमूनाको प्रोफाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ भोटेकोसी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ अब विदेशको खबर सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ मेटाका अनुसार भोटेकोसी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ

0: 1,13,000 भन्दा बढी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढी नेटवर्कलाई जुन महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक नगर्न तथा शंकास्पद अकाउन्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जिते छ। कराने तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभिचेजमा लाओसका सायासान भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 ईपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 5:45 शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण 17 रजत र 10 काँस्य सहित 69 पदक जितै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदक सहित दोस्रो र दक्षिण कोरिया 34 पदक सहित तेस्रो स्थानमा छन्। 45 सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढी अकाउन्टमाथि कार्यवाही। र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नार्क सँग।
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको बसन्तपुर

0: रहेको हनुमान ढोका दरबार अगाडि आज बिहान 7:47 को शुभ सायदमा इन्द्र ध्वजा सहितको लिंग ठडाएसँगै यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। जात्राको मुख्य आकर्षण मानिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अन्तर्गत असोज 9 गते तल्लो टोल र 10 गते माथिल्लो टोलमा रथयात्रा हुनेछ। त्यसै गरी असोज 13 गते नानीचा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रजोज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिबा लाखे, हलचोको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि आज परम्परागत इन्द्र जात्रा शुरू भएको छ। टोलटोलमा इन्द्रको मूर्ति स्वरूप सानो लिङ्गो ठडाएपछि इन्द्र जात्रा शुरू भएको हो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको चुरोट तथा श्रुतिजन्य पदार्थ बरामद गरेको छ। विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिन मार्फत सुरक्षा जाँच गर्ने क्रममा शंका लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा श्रुतिजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक राजकुमार सिलोवालका अनुसार विभिन्न ब्रान्डका 720 प्याकेट चुरोट तथा 69 पोका श्रुतिजन्य पदार्थ बरामद भएको हो। ललितपुरको भारदेउमा चुनढुङ्गा खानी सञ्चालनको विषयलाई लिएर विवाद सृजना भएको छ। सरकारले भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डस्ट्रीजलाई झण्डै 4 हेक्टर वन क्षेत्रमा 10 वर्षका लागि खानी सञ्चालन गर्न अनुमति दिएपछि रूख कटानको विरोधमा स्थानीयवासीले सड़कमा खाल्डो खनेर अवरोध पुर्याएका छन्। विवाद समाधानका लागि हिजो प्रमुख जिल्लाधिकारी नरहरि घिमिरे सहितको टोलीले स्थानीयवासी, पालिका र खानी सञ्चालकसँग छलफल गरेको छ। गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले निर्णय मन्त्री परिषदबाटै भएकाले पालिकाको भूमिका सीमित रहेको बताउनुभयो। खानी सञ्चालक शेखर महतले भने सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर काम अघि बढ़ाएको बताउनु भएको छ। र काठमाडौँ उपत्यकाको सेप्टिक ट्याङ्की सफाई सेवालाई प्रभावित हुन नदिन पूर्वाधार विकास मन्त्रालयमा सरकारवाला बीच छलफल भएको छ। निर्माणाधीन दिशाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै 8-10 महिना लाग्ने भएकाले त्यो समयसम्मका लागि तत्काल वैकल्पिक र अस्थायी व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका सचिव राजेन्द्र बमले जानकारी दिनुभयो। प्रशोधन केन्द्र निर्माणमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बैठकमा काठमाडौँमा खानेपानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बागमती सभ्यता एकीकृत विकास समिति र सफाई व्यवसायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। काठमाडौँ उपत्यकामा मनाइने परम्परागत इन्द्रजात्रा शुरू, असोज 13 गते लिङ्गो ढालेपछि समापन हुने। र काठमाडौँ विमानस्थलबाट चुरोट र श्रुतिजन्य पदार्थ बरामद। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
3: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
3: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटर साइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
3: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
3: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण।
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
3: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076 69।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंट।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू।
6: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 521 158 98 54 0 41 575 98 41 96 0669 98 64 14 17 88
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
4: घर बनाउनको लागि घर सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
5: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
6: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
7: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 892 र 048 543 385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
8: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
9: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 98 45 85 73 65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
10: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
11: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
11: त्यसो भए ध्यान दिएर सुन्ने
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
11: सुन्नु भए त
10: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
13: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048 40 01 14 पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
14: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
15: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
14: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
15: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
14: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
15: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
16: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
15: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
16: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
16: सम्पर्क नम्बर 0845410043 98630423422।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: अहिले दिउँसोको 4 बजे
0: हजुरको रेडियो 102

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछाप भने रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगाल हो। रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकुशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश सहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले रामेछापमा उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै रामेछापका नदी तथा खोलाको जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अप्नाउन आग्रह गरेको छ। भारी वर्षाको कारण नदी तथा खोलामा पानीको भाव बढ़न सक्ने तथा पहिरो लगायतका विपदको घटना हुन सक्ने भएकोले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकहरूलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध पनि गरेको छ। प्रशासनले सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। रामेछापको माकुण्डा गाउँपालिका 1 लाछीवरमा एकल महिलालाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार माकुण्डा गाउँपालिका 1 लाछीवरमा दुई नाबालिका छोरीसहित बस्दै आएकी 49 वर्षीय एकल महिलालाई सोही स्थानका 60 वर्षीय फुटसिरी थामीले गत भदौ 5 गते जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोप छ। पीड़ित महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलबाट भागेर फरार भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले खोजतलाश गर्ने क्रममा थामीलाई भदौ 6 गते उमाकुण्डा गाउँपालिका स्थित फितान्दिङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका थामी विरूद्ध रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। लेखक तथा राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ रामेछापले हिजो मन्थलीमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ। विभिन्न नारा लगाउँदै विद्यार्थीहरूले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै दाहालको तत्काल रिहाईको माग गरेका छन्। प्रदर्शनको क्रममा नेवी संघका नेता संजय बुढाथोकीले बालिन सरकारले वाक र प्रेस स्वतन्त्रतामाथि हनन गरेको भन्दै दाहालको पक्राउ त्यसैको उपज भएको बताउनु भएको छ। उहाँले सरकारलाई संविधान प्रदत्त नागरिक अधिकारको प्रयोग गर्दा नागरिकमाथि हुने दमन बन्द गर्न समेत चेतावनी दिएका थिए। सम्भावित भारी वर्षाको कारण बाढ़ी पहिरो भूक्षय तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि जिल्लावासीहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र सावधानी अप्नाउन सार्वजनिक सूचना जारी गरेको छ। प्रशासन कार्यालयका अनुसार उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रको रूपमा उत्तर पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकोले यसको प्रभावबाट आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशभर वर्षाको गतिविधि बढ़ने अनुमान गरिएको छ। मौसम प्रणालीको प्रभाव सिन्धुली जिल्लामा समेत पर्ने सम्भावना रहेको भन्दै प्रशासनले त्यहाँका केही तथा अधिकांश स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। निरन्तर वर्षाको कारण सिन्धुलीका जोखिमयुक्त क्षेत्रमा वृक्ष बाढ़ी पहिरो तथा गेग्रान भावको सम्भावना बढ़न सक्ने तथा नदी खोला र खोल्सामा पानीको सतह बढ़ेर जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ। सम्भावित भारी वर्षा र बाढ़ी पहिरोको जोखिमका कारण दोलखाको कालिचोक गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। कालिचोक गाउँपालिकाले असोज 9 गते शुक्रबार गाउँपालिकाको कार्यालय गाउँपालिकामा रहेका विद्यालय तथा आकस्मिक बाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले सार्वजनिक सूचना जारी गरेर स्थानीय विदा दिएको बताउनु भएको छ। जारी सूचनामा भारी वर्षा र त्यसपछि हुन सक्ने बाढ़ी पहिरो भूक्षय तथा सड़क अवरोधको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित रहन अपील पनि गरिएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका दुई दुवाकोट स्थित सड़कमा कर्णाली प्रदेश 02-003-3707 नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुने पैदल यात्रीमा काभ्रे घर भएका 58 वर्षीय चन्द्रबहादुर दोङ रहेका छन्। मंगलबार दिउँसो उनको हिजो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबरजस्तीकरणी मुद्दामा 18 वर्ष कैद सजाय पाएर फरार सिन्धुपाल्चोकका कैदी काभ्रेबाट पक्राउ परेका छन्। प्रहरी टोलीले उनलाई हिजो काभ्रेको मण्डनदेवपुर नगरपालिका 8 कुन्दाबेसीबाट पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल गाउँपालिका 7 26 वर्षीय आर्यन पुरी रहेका छन्। जबरजस्तीकरणी मुद्दामा 18 वर्ष कैद सजाय ठहर भएपछि प्रहरीले पुरीले गत वैशाख 24 उनी कारागार कार्यालय नक्खु ललितपुरमा कैद भुक्तानी गरिरहेका थिए। उनले 17 वर्ष 7 महिना कैद भुक्तान गर्न बाँकी रहेको छ। उनी जेएमसी आन्दोलनको क्रममा कारागारबाट फरार भएका केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताउनु भएको छ। पक्राउ परेका उनलाई कारागार कार्यालय नक्खुमा बुझाइएको पनि ब्यूरोले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा

0: देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
0: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
0: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
0: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
0: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406-26-69-97406-26-69-99।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाखेन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु।

0: जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा हुनु,
1: डेंगू रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
2: रंगबहार रंगबहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 औं दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सानागिरी प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: हाँ हाँ

चाम्रो माटो माथि बाल्दै मनको बाती, डल्ला फर्काई फर्काई, ढाड मर्काई मर्काई,

فاس. अनौ हलो समय बाँझो खान्छ कमाई हिउँदो वर्षा भरि जोत्छ यसै गरी

रे हो त्यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो रा

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना,
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854 057 7 98 54 056 6 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9854555553 9854141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: रंग बहार रंग बहार
5: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्जर पेन्स।
3: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
3: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
3: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
2: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा छ छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेको छ।
3: सुन, फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्ष त त्यो तरकारी पनि आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
6: टमाटर साग सब्जी ल्याएर बजारमा बस्ने, 2 मिटर चामलतिर ल्याएर भजन गर्ने, मेरो काम त के किसानमाथि बजेट ल्याउनु पर्दैन देशमा, किसान उबरमा लाग्यो भने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज, संखुवा सभा रेडियो गुरास 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसुते नवलपुर, रेडियो कावसुते 102.6 मेगाहर्ज कावसुते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
9: आजको श्रृंखलामा हामीले भन्दै गरेको भवसागर सम्भावना छ अथवा सम्भावना छ भन्नेको क्षेत्रलाई हामीले नजिकबाट हेर्ने प्रयास गरेका छौं। हामीले प्राकृतिक छटाले सुन्दरताले भरिपूर्ण रहेको देशमा चाहिँ विशेष गरी वन जंगलको मात्रा क्षेत्रफल विस्तार बढ़ेको छ अथवा क्षेत्रफल वन जंगलको क्षेत्र चाहिँ विस्तार बनेको परिप्रेक्ष्यमा चाहिँ वन जंगलभित्र रहेका जड़ीबुटी त अथवा छँदै नै छन्, यसभन्दा बाहिर चाहिँ जड़ीबुटी क्षेत्र चाहिँ अथवा सम्भावना छ, अब्बल छ, व्यावसायिक रूपमा जड़ीबुटी खेती पनि गर्न सक अथवा सम्भावना छ भन्नेको क्षेत्रलाई हामीले नजिकबाट हेर्ने प्रयास गरेका छौं। हामीले प्राकृतिक छटाले सुन्दरताले भरिपूर्ण रहेको देशमा चाहिँ विशेष गरी वन जंगलको मात्रा

0: केही समस्या छन्, केही प्राविधिक चुनौती पनि छन् र नीतिका पनि समस्या हुन सक्छन्, किनकि विशेष गरी वन नीतिले जडीबुटी क्षेत्रलाई चाहिँ कृषि उपज सरह चाहिँ ओसार पसारमा सहयोग नगरेको लगायतका समस्याहरू पनि बेला बेला गुनासोको रूपमा आउने नै गरेका छन्। आज हामीले किसानको लेभलबाट काम गर्दै जडीबुटीलाई प्रवर्धन गर्दै आउनुभएका, प्रसार गर्दै आउनुभएका एकजना यस्ता व्यक्तित्व हुनुहुन्छ जसको अनुभवलाई आज साट्नु आवश्यक छ भनेर पनि हामी स्क्रिनमा निम्तेका छौं। उहाँको उपस्थिति भइ पनि सकेको छ। आज हामीसँग जडीबुटीका सारथी अर्थात महेन्द्र बहादुर सुरुवार, महेन्द्र बसु आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। जडीबुटी उत्पादक किसान संघ नेपालका समेत अध्यक्ष हुनुहुन्छ। विशेष गरी जडीबुटीका सारथीको रूपमा अन्य किसानहरूको प्रेरक बनेर पनि आउनुभएका व्यक्तित्व हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ जडीबुटी सम्वाद गर्दैछौ। आज हामीले सम्भावना बनेको, सम्भावना भन्दै गरेको क्षेत्र चाहिँ कहाँनिर समस्या छ र यसलाई सरकारले केही मात्रामा सपोर्ट गर्यो भने हामीले थप व्यावसायिक र व्यवस्थित चाहिँ कसरी गराउन सकिन्छ भन्ने लगायतको विषयमा हामी संवाद पक्कै पनि गर्नेछौ। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि जडीबुटीको सम्भावना भवसागर छ र सरकारले केही नीति सुधार गरिदियो भने अथवा चाहिँ सरकारलाई सुझाव सहितको एउटा विशेष रिपोर्ट तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरेका अतिथिको साथमा विशेष जडीबुटी सम्वाद गर्नेछौ। हामीसँगै रहनुहोला।
1: भौगोलिक र जलवायु विविधताले गर्दा नेपाल जैविक विविधताको धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रका जडीबुटीहरूमा अन्य देशहरूको भन्दा विशेष औषधीय गुण रहेको विभिन्न अध्ययनहरूले समेत देखाइसकेका छन्। नेपालका पहाड़ी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले जैविक प्रकृतिका पनि हुन्छन्। जंगलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्ग्यानिक नै ठहरिने गरेका छन्। अहिले विश्व जैविक उत्पादनको उपयोगमा लडाई भएकाले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षित भएको पाइन्छ। जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्, इण्डोनेसियाले शीतलचिनीको बोक्रा, पात, फल, बिउ आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाएर ब्रान्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायो प्रोस्पेक्टिङको सम्भावना त छ नै। नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्रान्डले गर्दा तुलनात्मक रूपमा बढ़ी लाभ पाउन सक्ने प्रचुर अवसर पनि बढ़ी छ। नेपाली उत्पादनले विश्व बजारमा खर रूपमा प्रतिस्पर्धामा उत्रन नसक्नुमा नेपालको तर्फबाट उत्पादित वस्तु तथा सामानहरूको गुणस्तरमा सुनिश्चितता कायम हुन नसक्नु पनि प्रमुख कारण हो। यसका लागि उत्पादित सामानहरू गुणस्तरीय प्रयोगशालाबाट परीक्षण गरिएको हुनुपर्छ। तसर्थ विदेशी निकासी प्रबन्धनका लागि सरकारी एवं गैर सरकारी प्रयोगशालाको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम सेवा प्रभाव गर्न आवश्यक छ। जडीबुटीको गुणस्तर प्रमाणीकरण तथा विद्यमान कानूनी व्यवस्था बमोजिम वैज्ञानिक निकायको रूपमा अधिकार प्राप्त सरकारी निकायहरूले समेत प्रयोगशालाको सुदृढीकरणतर्फ यथेष्ट ध्यान दिएर हालको अवस्थालाई अझ गुणस्तरीय तथा विश्वसनीय बनाएर आफ्ना परीक्षण तथा सिफारिशका कार्यहरू अन्तर्राष्ट्रिय प्रावधान बमोजिम सम्पादन गरिएमा निर्यात कार्यमा सहजीकरण बढ्न सक्छ। जडीबुटीको संरचना र दीर्घ उपयोगले वातावरणमा सन्तुलन कायम गरी आर्थिक समृद्धिको यात्रामा थप टेवा पुग्ने प्रचुर सम्भावना छ। जडीबुटी तथा सुगन्धित तेलहरूको उपयोग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको परिप्रेक्ष्यमा नेपालका जडीबुटीहरूको औषधीय गुणको अध्ययन अनुसन्धानमा व्यापकता दिई सोको उपयोगलाई अझ विस्तार गरी जनतामा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। नेपालको पश्चिमी क्षेत्र विशेष गरी कर्णाली भूभागमा भएका जडीबुटीको बजार सुनिश्चित गरी जनतालाई जडीबुटी खेतीमा आह्वान गरीमा त्यस क्षेत्रको हालको गरिबी हटाउनमा उल्लेखनीय योगदान पुग्न सक्छ। जडीबुटीको संरक्षण, दिगो उपयोग तथा सो क्षेत्रमा गरिने लगानी तथा पूर्वाधारको विकासले नेपालको आय आर्जन वृद्धि भई देशको आर्थिक सामाजिक रूपान्तरण सहित समृद्धिको यात्रातर्फ अग्रसरका लागि मदत पुग्ने कुरामा द्विमत रहेन। पछिल्लो समयमा नेपालका जडीबुटीहरूको सार तत्व तथा सुगन्धित तेल अमेरिका, युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरूमा निर्यातको बढ्दो क्रममा रहेको छ, जसले गर्दा वैदेशिक मुद्राको आर्जन हुने र व्यापार घाटा केही मात्रामा कम गर्न मदत पुगेको देखिन्छ। तथापि नेपालबाट जडीबुटीको कच्चा पदार्थ सस्तो मूल्यमा विदेश निर्यात हुने तर नेपालले तिनै जडीबुटीका बनेका सामग्री पुनः महँगो मूल्यमा किन्ने अवस्था समेत विद्यमान रहेको छ। नेपालले नै जडीबुटी तथा सुगन्धित तेलको मिश्रणबाट बनाइएका सामग्रीहरूको उत्पादन गरी विश्व बजारमा पहुँच पुर्याउन सकेमा नेपालमा साना तथा मझौला किसिमका उद्योग कल कारखाना खुल्न गई रोजगारीको अवसर समेत वृद्धि हुने हुँदा गरिबी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ।
0: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौं, आज हामीसँग जडीबुटी उत्पादक किसान संघ नेपालका समेत अध्यक्ष महेन्द्र बहादुर सुनवार अर्थात महेन्द्र बसु हामीसँग हुनुहुन्छ। जडीबुटीका सारथी समेत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्कार, जय जडीबुटी।
0: आराम हुनुहुन्छ?
2: हजुर, आराम छ।
0: यहाँले सँगसँगै नमस्कार सँगै जय जडीबुटी पनि थप्ने गर्नुहुन्छ है?
2: हजुर,
0: यहाँको एउटा नारा छ है,
2: जडीबुटी भन्ने अभियान चाहिँ चलाउनै पर्यो, कम्तीमा जति गर्न सकिन्छ त्यति नगरे पनि जय जडीबुटी चाहिँ भन्नु पर्छ
0: भन्नै पर्छ भनेर यहाँको सम्पर्क नम्बर मैले केही व्यक्तिलाई दिएको थिएँ जडीबुटीको विषय बुझ्नलाई, उहाँले पनि भन्दै हुनुहुन्थ्यो कि उहाँले फोन गर्दा पछि नै जय जडीबुटी भनेर स्वागत गर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। यो एउटा प्रसङ्ग पनि साथीहरूले मैले अब जडीबुटी क्षेत्रमा अलिक लामो समयदेखि लाग्नु भएको छ, त्यो पनि

0: आफ्नो लेभलबाटै लाग्नु भएको छ कि उत्पादन र यसलाई प्रसार गर्ने काममा र यसलाई अझै बजारीकरणसँग जोड्ने काममा पनि लाग्नु भएको छ. यो अलिकति लामो समय जडीबुटीमा लाग्दै गरेको सन्दर्भसहित नेपालमा जडीबुटीको सम्भावनालाई कसरी आकलन गरिदिनुहुन्छ यहाँले, कसरी चाहिँ सम्भावना छ भनेर यहाँले सबै आम नागरिकलाई बुझाउनुहुन्छ?
1: ठाउँमा जोस आएर केही आफ्नो बुझाइ राख्ने अवसर दिनुभएको छ, त्यसमा आभार व्यक्त गर्न चाहन्छु. म अहिलेसम्म यो जडीबुटीको क्षेत्रमा आफू सुरुमा खेती गर्दै आएँ. त्यो खेती गरेकोलाई चाहिँ अब बजारीकरण गर्दै जानु पर्यो. बजारीकरण गर्ने र केही चाहिँ अब सङ्कलन प्रशोधन गरेर बजारीकरण गर्ने सम्बन्ध सन्दर्भमा अहिलेसम्म लगभग मलाई थाहा भएअनुसार यो जडीबुटी कुरा गरेको काम सुरु गरे त 30 वर्ष भयो र राम्रो बजारसँग सम्बन्ध राखेको पनि 20 वर्ष लगभग
0: भइसक्यो है. 20 वर्ष
1: भइसक्यो. अब अहिलेसम्म यो हजुरले त यो भन्नुभयो नेपालमा जडीबुटीको चाहिँ
0: सम्भावना
1: भवसागर छ भवसागर छ भनेर भन्नुभयो.
0: मैले मात्रै होइन सबैले भन्ने,
1: अझ धेरै ठाउँ मैले सुन्ने गरेर चाहिँ के छ भने अथाह सम्भावना जडीबुटीको त अथाह सम्भावना. त्यो अथाह सम्भावनाले मलाई अलिकति छोएको छ त्यो शब्दले. अनि त्यस्तै यो नेपालमा जडीबुटीको अवस्था, जडीबुटीको किसानको, जडीबुटीको उद्योग व्यवसायी अनि यो जुन नेपालमा संघीयता आइसकेपछि तीन तहको सरकारको अवस्था के छ भनेर यो जुन बजारीकरण गरेपछि धेरथोर बुझ्नुपर्ने रहेछ. म किसान, आफू किसान र किसानको प्रतिनिधि भएकोहरूले बुझ्नुपर्ने रहेछ. यसो हेर्दाखेरि मलाई घरिघरि एउटा यो अन्यथा नलागोस् एउटा उखान पनि सम्झिन्छु. मेरो एकदम भित्री मनदेखि त्यो उखान आउँछ. के भनेदेखि एउटा मैले पहिले सुनेको थिएँ, सप्रेको घरको बेलुकीको चाँजो, ठिकको घरको बिहानको चाँजो, बिग्रिया घरको चाँजो न पाँजो. यो उखान म बेला बेला सम्झिन्छु र जडीबुटीको क्षेत्रमा यो उखान बाँझेर हेर्छु. कुन घरमा
0: भनेपछि ठ्याक्कै भइरहेछ.
1: हजुर ठ्याक्कै. मैले अहिलेसम्म बुझेको चाहिँ यहाँ नभएको होइन, छ अथाह सम्भावना छ, अथाह सम्भावना छ. त्यो अथाह सम्भावना भनेको के हो? अथाह छ त्यो भनेको के? अब मेरो बाजेको पाला बाजेले पनि अथाह सम्भावना भन्ने, मेरो बाबुले पनि अथाह सम्भावना भन्ने, म पनि अथाह सम्भावना नै भन्ने हो भनेदेखि त त्यही अथाह सम्भावना मात्रै भइरहने भयो. त्यही भएर मलाई त्यो उखान यसो सम्झन मनपर्छ. अनि घरिघरि यो जुन राज्यको तर्फबाट यो व्यवसाय एक सङ्घ सङ्गठनहरू छ, विशेष गरी यहाँ सक्रिय भनेको किसान आफ्नो सुरले परम्परागत ढङ्गले नै उत्पादनमा लागिरहनु भएको छ. म पनि त्यसरी लागिरहेको छु. बजारका व्यावसायिक साथीहरू पनि अलिकति पहिलेदेखि नै उहाँहरू छुट्टै आफ्नै ढङ्गले लाग्नु भएको छ. सरकार पनि आफ्नै ढङ्गले छ. यसलाई हेर्दाखेरि म फेरि दुईटा खेलसँग यसो सम्झिन्छु क्या. जस्तो एउटा बुद्धिचाल भन्ने खेल हुन्छ, त्यो बुद्धिचाल खेलमा बाघ चाहिँ सिधा अगाडि दायाँ बायाँ पछाडि हिँड्ने भन्ने मैले बुझेको. तर यो जडीबुटीमा चाहिँ बाघ घरिघरि उठ जस्तो छड्के पनि कुद्छ. घरिघरि त्यो छड्के कुद्यो यो त हुँदैन थियो भनौँ भने हात्ती जस्तो प्रक उफ्रिया पनि देखिन्छ क्या जडीबुटीको क्षेत्रमा है. त्यो खेलसँग तुलना हेर्दाखेरि अनि त्यस्तो खेलमा खेल खेल्न बस्यो भने त गाह्रो छ, खेल रमाइलो हुँदैन भन्ने लाग्छ. अनि अर्को मैले
0: तर यो प्रतिस्पर्धामा अब्बल भएर काम गर्ने रहर चाहिँ कहिले पनि मरेन,
1: मरेन मरेन. म अहिलेसम्म आउँदैछु. अनि अर्को खेल मैले म त्यो खेल खेल्दिनँ तर त्योबाट एउटा शब्दले मैले चाहिँ सिकेकै कुरो के छ भनेदेखि यो तासकै कुरो हो, म्यारेज भन्ने खेल हुन्छ. त्यसमा मलाई मन परेको शब्द सिक्वेन्स, सिक्वेन्स मन परेको. अब त्यो अब त्यही खेलको कुरो गर्ने हो भनेदेखि हाम्रो जडीबुटीसँग दाँजेर खेल्ने हो भनेदेखि नेपालमा अहिले तीन तहको सरकार छ, तीन तह पनि खालमा बसे. अनि व्यावसायिक सङ्घ सङ्गठनहरू छन्, उनीहरू पनि बसे. अब जडीबुटीको क्षेत्रलाई चाहिँ सहयोग गर्छु भन्ने सहयोगी दाता संस्थाहरू पनि होलान्, उनीहरू पनि बस्यो भनेदेखि मानव त्यति बेला जडीबुटीको कुरा गर्दा त माल त जडीबुटी उत्पादक किसान हो. तर जडीबुटी उत्पादक किसानलाई चाहिँ तपाईँको स्थानीय सरकारले पनि प्राटै पछाडिरहेछ, प्रदेश सरकारले पनि प्राटै पछाडिरहेछ, संघीय सरकारले पनि पछाडिरहेछ. माल काटेको कसले हो? त्यो माल काट्नेले समेत उता नै पाएर पछाडिरहेछ. जडीबुटीमा चाहिँ यो किसान चाहिँ पछाडिएको छ. मैले चाहिँ यो आफैले भएको कुरो र छ्याङ्ग देखेको अब कुरालाई मैले
0: यहाँले भन्दै गर्दा मैले अलिकति रोकेँ है प्रसङ्ग. यहाँले भन्दै गर्दा चाहिँ सिक्वेन्स मिलाउनेहरू फाइदामा पनि राम्रै छन् है किसानहरू पनि
1: होइन. किसान त खालमै छैनन्, किसान त त्यो अरूको खेलमा छन्. किसानलाई चाहिँ माल सम्झिने हो भने माल जतन गर्न चाहिँ अब राज्यले पर्छ नि त. किसान चाहिँ माल हो भने माल राज्यले जतन गर्नुपर्थ्यो, व्यवसायीहरूले जतन गर्नुपर्थ्यो, अनि न त्यहाँ म्यारेज हुन्थ्यो होला क्या। अनि यही खेलमा चाहिँ म्यारेज ट्याक्कै होला जस्तो लाग्दैन। अलिकति मेरो एकदम रियल बुझाइ
0: आफ्नो अनुभवलाई र साँच्चै हामीले भन्दै गर्दा सिक्वेन्स मिल्नको लागि चाहिँ केही सरकारले नीतिगत प्रयास गर्यो भने अथवा चाहिँ सरकारले जडीबुटी क्षेत्रलाई उच्च महत्व दियो भने चाहिँ नसक्ने भन्ने कुरा त छैन।
1: हो, ठ्याक्कै अहिले हजुरले भन्नुभयो, मैले यो पुरानो मैले उखानको तिर सम्झेँ। त्यो सम्झिँदाखेरि मात्रै ठुलो कुरो केही पर्दैन, केही पर्दैन। अहिले राज्यले जति स्रोत साधन यो जडीबुटी भनेर खर्च गरेको छ, छुट्याएको छ, त्यसैलाई व्यवस्थित ढङ्गले मैले अघि भनेको त्यो चाँजो र पाँजो चाहिँ भोलिको कुरो आजै मिलाउनु पर्यो। त्यो चाँजो न पाँजो गरेर चाहिँ जडीबुटीलाई यस्तै गर्दाखेरि कतिलाई त रमाइलो भइरहेको होला, तर साँच्चै अथाह सम्भावना भनेको चाहिँ यथा हुनु पर्यो नि त, यति छ भन्नु पर्यो क्या। अथाह सम्भावना भनेर तपाईँ हामी पनि बसिरहनु भएन कि, यति सम्भावना छ ल, यो प्रदेश, यो जिल्ला, यो पालिकामा चाहिँ यो जडीबुटी यति छ, यति क्विन्टल वार्षिक उत्पादन हुन्छ, यति टन हुन्छ, त्यो चाहिँ लेखाजोखा हुनु पर्यो। स्थानीय सरकार पनि छ, यति तिन तहको सरकार छ, जिम्मेवारी के कसरी हुन्छ, कम्ती उत्पादन भइरहेको त ल यति टन भयो भन्नु पर्यो नि त।
0: अलिकति नीतिको कुराकानी गर्दै गर्दा जस्तो एउटा अगाडि पनि भनेको थिएँ मैले, तिन तहको सरकारको कुरा यहाँले भन्नुभएको छ, चाँचो पाँचो र सिक्वेन्स नमिलेको कुरा पनि यहाँले भन्नुभएको छ। अहिले भन्दै गर्दा चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ वन क्षेत्रमा भएका जडीबुटीहरू लगायतका अथवा वन क्षेत्रलाई नै यो चाहिँ हाम्रो विधा होइन, हामीले हेर्दैनौँ भनेको अवस्था छ कि, त्यो गर्दा चाँचो पाँचो चाहिँ मिलेकै छैन।
1: यो वन क्षेत्र जडीबुटी भनेपछि त स्थानीय सरकार गयो भनेदेखि ए जडीबुटीको कुरा गरौँ, ए हो जडीबुटीको अथाह सम्भावना छ त्यति भन्यो। त्यो कम्तीमा अरू परेन, स्थानीय सरकारले जडीबुटी भन्न बित्तिकै सङ्घीय अब सरकार प्रदेशतिर फर्केर बुझ्ने क्या, आफू कम्तीमा आफ्नो स्थानीय तहमा जडीबुटीको अवस्था के छ त, कुन कुन जडीबुटी यहाँ छ र कुन कति स्केलमा छ, कुन जडीबुटी बजारमा बिक्री हुने हो, कुन स्वास्थ्यको लागि आफ्नै स्थानीय तहमा प्रयोग हुने हो, आफ्नै स्थानीय तहका समुदायहरूलाई चाहिँ त्यही जडीबुटी सेवन गराएर चाहिँ न स्वास्थ्यमा चाहिँ अझ राम्रो हुन्छ कि, समृद्धिमा चाहिँ राम्रो हुन्छ कि, त्योतिर स्थानीय सरकार आफैले सोच्नुपर्ने मेरो बुझाइ हो। तर स्थानीय सरकारसँग गएर मैले पटक पटक कुरा गरेको छु जडीबुटीको, हो साँच्चै तपाईँ त जडीबुटी मान्छे होइन, हो जडीबुटी त राम्रो छ नि भनेपछि सक्यो, त्यतिमै टुङ्गिएको छ मेरो आफ्नो।
0: तर अब साँच्चीकै जडीबुटी क्षेत्रलाई प्रबन्धनको लागि साँच्चीकै अब जडीबुटी बहसको आवश्यकता देखियो है, सबै क्षेत्रका व्यक्तिहरूलाई यसरी बसेर चाहिँ एउटा निष्कर्ष निकाल्ने गरी बहस चाहियो।
1: एकदम एकदम एकदम ल हेर्नुहोस्, अब यहाँ जडीबुटी व्यवसायी सङ्घ सङ्गठन नै धेरैवटा छन्, व्यवसायीहरू पनि छन्, कारोबार गर्ने कोही प्रशोधन गर्ने उहाँहरू छ, अब उहाँहरूले पनि कति बुझ्नु भएको छ भने त पक्कै बुझ्नु भएको छ, ए बाबा मुख्य स्रोत भनेर त किसानै हो नि त, किसानले जडीबुटी उत्पादन गरेर यहाँ ल्याइदियो भने उहाँहरूको फ्याक्ट्री चल्ने हो, बजार चल्ने हो, त्यति कुरो चाहिँ उहाँहरूले राम्ररी बुझेर किसानसँग चाहिँ प्रत्यक्ष रूपमा क्या जडीबुटीको साँच्चै अवस्था के छ, बरु बजार भाव पनि अब अहिलेको अवस्था पनि किन भित्रभित्र राख्ने, प्रष्ट ल बजार भाव यहाँ यसको यति छ, अहिले यति छ भनेर ऊ गर्ने, ल तपाईँहरू अलिकति बजारमा राम्रो भाव आएको जडीबुटीलाई चाहिँ ल तपाईँहरू यो उत्पादन गर्नुहोस् भनेर किसानलाई चाहिँ त्यो जिम्मेवारी दिने हो भने हामी किसान चाहिँ उत्पादन गर्न तयार छौँ। यसमा चाहिँ अलिकति यो सरकारी तहबाट अनि व्यवसायीहरूले चाहिँ किसानलाई हेर्ने नजर चाहिँ के भन्छ, जडीबुटी तितो हुन्छ भनेर त्यही ढङ्गले हेर्ने होइन कि, तितो भए पनि यसले काम गर्छ भनेर त्यो नजरले हेरिदिनु पर्यो।
0: अमूल्य छन् यसका सम्भावनाहरूलाई भन्ने कुरा चाहिँ उजागर गर्ने कुरामा यहाँको तीन दशक लामो समय खर्चेको अनुभव निखारिएको व्यक्तित्व पनि हुनुहुन्छ। यो भन्दै गर्दा अब हामीले अलिकति राज्य स्तरबाट गर्न पर्ने कुराहरूमा हामी फोकस पनि गर्यौं, यो कुरा आवश्यक पनि छ, यो विषयलाई पटक पटक नै घचेको होला, यद्यपि यही गन्जामलभित्र यही समस्याभित्र पनि भवसागर सम्भावना छ है भनेर देखाउने प्रयास पनि गर्नुभएको छ। र अहिले किसानहरूको एउटा आफू लिडर पोइन्टमा पनि हुनुहुन्छ कि, लिडर हुनुहुन्छ अहिले जडीबुटी उत्पादक संघको समेत अध्यक्ष यहाँ बन्दै गर्दा चाहिँ एउटा जागरणको लागि निरन्तर रूपमा काम पनि गर्नुभएको छ, अलिकति यहाँले गर्दै गरेको र अहिले कसरी चाहिँ किसानहरूलाई जोड्ने प्रयास गर्नुभएको छ?
1: अब अहिले हामीले किसानलाई चाहिँ यो जुन म जडीबुटी उत्पादक किसान संघ नेपालको अध्यक्ष भएको चाहिँ पनि झनै एक वर्ष जति हुन लाग्यो.
0: कति किसान हुनुहुन्छ यहाँ चाहिँ?
1: हजुर, सुरुमा दर्ता गर्दा चाहिँ हामी सातै प्रदेशको 255 जना किसानको डकुमेन्ट सहित दर्ता गरेका छौँ किसान आयोगमा, अनि हामी थपिँदै गएका छौँ. र यो एक वर्षको बिचमा चाहिँ फेरि हाम्रो यो सङ्घ दर्ता थिएन, अनि दर्ता प्रक्रियामै हामी अगाडि लाग्यौँ. अनि त्यो प्रक्रिया गर्दा गर्दा हाम्रो लगभग दर्ता भइसक्यो, भर्खर भर्खरै दर्ता भइसक्यो. अनि हामीले अब यो दर्ता भएपछि फेरि प्यान लिनुपर्ने, त्यो लिने काम र केन्द्रीय कार्यालय पनि यही काठमाडौँकै वसुन्धारामा स्थापना गर्ने काम गरियो. एक वर्ष हामीलाई यसै गर्दा लाग्यो. यति गर्दा गर्दै पनि अब किसानसँग नजोडिकन यता
0: जस्तो अगाडि यहाँले भन्नुभएको थियो, अरू पनि सङ्घ थिए जडीबुटी क्षेत्रमा प्रबन्धनको लागि लागेका सङ्घहरू विगत 10-20 वर्षदेखि नै लागेका पनि छन्. यद्यपि यो चाहिँ यो सङ्घ चाहिँ आजको आवश्यकता नै बन्यो.
1: हजुर, अरू मैले अहिले पनि भने जडीबुटी व्यवसाय सङ्घहरू चाहिँ सङ्घ महासङ्घ भनेर धेरैवटा छन् व्यवसायीहरूको. किसानको सङ्घ चाहिँ यही हो,
0: उत्पादक सङ्घ पनि छन्, अरू छैन,
1: उत्पादक सङ्घ छैन, जडीबुटी उत्पादक किसान सङ्घ भनेर छैन. जडीबुटी उत्पादक भनेर यो जस्तो उत्पादन गर्नेहरू होलान्, तर जडीबुटी उत्पादक किसान सङ्घ भनेर चाहिँ नेपालमा यही हो पहिलो जन्म यो दर्ता भएको.
0: यो आवश्यकता परेर,
1: यो आवश्यकता परेरै हो. मैले अहिले नै भने नि किसानको कुरो हो, अब सुनाउने ठाउँ नभएको हुनाले किसानको कुरो अब लै हामी किसान छौँ, हामी उत्पादन गरिरहेका छौँ, यो कता के हो भनेर बोल्ने चौतारो पनि नभएको हुनाले हामीले त्यसको रूपमा यो सङ्घ स्थापना गरेका हौँ. यो आशिक परेरै हो. यो फेरि विशुद्ध कुनै पार्टीका चाहिँ ऊ विधि विधानसँग जोडिएर होइन कि, यो चाहिँ सिङ्गो नेपालको जडीबुटी जुन यसले चाहिँ के गर्ने हो त भन्दाखेरि, हामी जडीबुटी उत्पादक किसानहरू कुन अवस्थामा छौँ, के उत्पादन गरेका छौँ, र योसँग सरकारवाला को हुनुहुँदो रहेछ भनेर त्यो खोजी नीति पनि गरेका छौँ. यो खोज्ने क्रममा एउटा नभएको होइन, हुनुहुँदो रहेछ म भन्छु. जस्तो यो नेपाल सरकारकै विभाग वनस्पति विभाग जडीबुटी सम्बन्धी चाहिँ यसो सरकार हाम्रो कुरा सुनिदिने, जडीबुटीका कुरा सुन्ने संस्था कुन रहेछ भनेर खोज्दै जाँदाखेरि वनस्पति विभाग रहेछ. त्यहाँ वनस्पति विभागमा त्यो अन्तर्गतका चाहिँ अनुसन्धान, वनस्पति अनुसन्धान केन्द्रहरू छन् लगायत अन्य विभिन्न निकायहरू छन्. त्यहाँ खुसी लाग्यो, त्यहाँ चाहिँ धेरैजना विज्ञ वैज्ञानिकहरू हुनुहुँदो रहेछ. उहाँहरू चाहिँ वनस्पति भनेपछि मुख्य गरी जडीबुटीकै अनुसन्धान गर्नुहुँदो रहेछ, अनुसन्धान गर्नुभएको छ. उहाँहरू धेरै दुःख गर्नुभएको छ र उपलब्धिहरू पनि गर्नुभएको छ. तर अलिकति हामी किसानको पाटोबाट हेर्दा, हामी किसानले हेर्दा चाहिँ त्यो उहाँहरूको विज्ञता, उहाँहरूको विज्ञता एउटा कागजको ठेलीमा त भयो, त्यो चाहिँ उत्पादनसँग जोडिदिन पाएको, उत्पादनसँग हाम्रो यो चाहिँ खेर गइरहेको बाँझो जग्गामा चाहिँ त्यो विज्ञता जोडिदिन पा. हामी जस्तो गाउँघरका चाहिँ अब जडीबुटी जडीबुटी भनेर लागेका किसानसँग चाहिँ उहाँहरूको विज्ञता जोडिदिन पाएदेखि साँच्चै उपलब्धिमूलक हुन्थ्यो होला भनेर भन्छु. अब यहाँ त बाँझो जग्गा जग्गा बाँझो बसो भनेको, त्यता हेर्दा त हाम्रो विज्ञहरूको विज्ञता पनि बाँझो बसो कि जस्तो पो लाग्छ.
0: यहाँले भनिराख्नु भएको छ यो भवसागर सम्भावना बनेको क्षेत्र, बोकेको क्षेत्रमा यहाँहरू अलमल चाहिँ हुनुहुन्न सायद. अगाडि यहाँले भन्नुभएको थियो जस्तो प्रशोधन गर्न सकिने आधार पनि धेरै छन् नि, धेरै उद्योगहरूको रूपमा, साना उद्योगहरू, कुटीर उद्योगको रूपमा पनि जडीबुटी क्षेत्र लान सक्ने आधार त छैन छ नि, किनकि अगाडि यहाँले एक दुईवटा प्रोडक्ट ल्याउनु भएको थियो, त्यो स्प्रे ल्याउनु भएको थियो, जस्तो यस्ता खालका साना उद्योगहरूलाई स्थापना गर्न सक्ने आधार छन् र बजार पनि स्वदेश होस् या विदेश होस् हामीले खोज्न सक्ने आधार चाहिँ छन्.
1: हजुर, यो हजुरले भनिरहँदाखेरि म उत्पादनमै लागेको, त्यही सङ्कलन गरेर उत्पादन सुरु गरेको पनि लगभग 20 वर्ष भएको हुनाले सुरुमा त मैले अब सिस्नो खाउँ आयु बढाउँ भन्दै हिँडेको हो, सिस्नोबाटै सुरु गरे हो. अब सिस्नो पनि जडीबुटी हो नि त, तर कतिले सिस्नो जडीबुटी भन्नुहुन्छ, कतिले हो कि होइन भनेर दोधारमा पर्नुहुन्छ, कति होइन कि भन्नुहुन्छ. यस्तो हामी मैले अहिले त्यत्तिकै त्यो उखान र खेलको कुरो गरे होइन, यो अवस्थामा छौँ. अनि त्यस्तै अन्य यो जुन हामीले अहिले जुन स्प्रे गरे भन्नुभयो त्यो चाहिँ तेल हो, इसेन्सियल ओइल हो. यो धेरै राम्रो चिज हो, सेन्ट अब जस्तो टाउको दुखो, थकित भयो, एकदम ऊ भने अलिकति नाकमा सुन्यो भने पनि आनन्द दिन्छ, त्यस्तो त्यस्तो खालको हो. खाने चिजमा थोरै राख्यो भने सुगन्धित राम्रो, अनि खानालाई चाहिँ अब स्वादिलोको साथसाथै फाइदाजनक बनाउने त्यस्तो गुण भएको चिज हो। यो एउटा उदाहरण हो। यस्तो तेल धेरै थरी मेरै त्यही उत्पादन हुन्छ, मेरो आफ्नै ठाउँमा उत्पादन हुन्छ भनेदेखि अब यो देशकै कुरा गर्ने हो भने त ओइ अथा फेरि कुरो चाहिँ के छ भने अथामै हामी आउँछौँ। तर यो अथालाई कसरी हुन्छ, यथा नगरेसम्म तपाईँ यथा नगरेसम्म म नबिसाउने
0: हामी अन्तिममा छौँ। धेरै कुराहरू बाँकी नै छन्, हामी अर्को विषयमा पनि छलफल गरौँला। अन्तिममा आजको कुराकानी डिस्कसनमा टुङ्ग्याउन चाहन्छु, के भन्न चाहनुहुन्छ?
1: यो जडीबुटी चाहिँ मैले यथा होइन कि अथा होइन यथामा चाहिँ लाग्नको निम्ति यो तिनै तहका सरकारले सम्झिदिनुपर्छ। यस सम्बन्धी सरकारवाला सम्पूर्ण ज मैले अघि भने विज्ञहरू हुनुहुन्छ, विज्ञ लगायत सरकारका विभिन्न निकायहरू छ, उहाँहरूले पनि जडीबुटी चिन्दिनै पर्यो, चिन्दिनु पर्यो कि यो दुईटा हिसाबले चिन्दिनु पर्यो भन्छ। आफू सेवन गर्न, आफू स्वस्थ हुन पनि चिन्दिनु पर्यो, समृद्धिको लागि पनि चिन्दिनु पर्यो। यहाँ त स्वास्थ्य र समृद्धि दुईटै
0: दुईटै सँगै कुरा जोडिएको छ। यसको लागि साँच्चै बहस आवश्यक छ भने यहाँहरू उत्पादक संघबाट नेतृत्व गर्नुहोस्। हामी बहसको लागि अरू तारतम्य सबै निकायहरूलाई सँगै राखेर चाहिँ एउटा प्यानल डिस्कसन गर्न पनि हामी तयार नै छौँ। यहाँहरूसँग साझेदारी गर्नको लागि र यो विशेष गरी जडीबुटी क्षेत्रको लागि अथवा सम्भावना खोज्नको लागि हामी पनि सँगसँगै यात्रा गर्न तयार छौँ भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ। कृतज्ञपन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
1: नमस्कार। जय जडीबुटी। धन्यवाद।
0: हुन्छ, अहिले विदा गर्छौँ। हजुर, जय जडीबुटी भन्दै आजका अतिथि हामीले विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी उत्पादक किसान संघ नेपालका संयुक्त अध्यक्ष र तीन दशकदेखि जडीबुटीको क्षेत्रमा लाग्नुभएका महेन्द्र बहादुर सुनुवार अर्थात महेन्द्र बसु हुनुहुन्थ्यो। विशेष गरी आज हामीले जडीबुटीको अथवा सम्भावना भएर पनि भने जस्तो यथार्थमा परिणत गर्न नसकेको यथार्थ र परिणत गर्दै गर्दा हामीले यसलाई समृद्धसँग कसरी जोड्न सकिन्छ, रोजगारसँग कसरी जोड्न सकिन्छ लगायतका विषयमा हामी छलफलमा केन्द्रित बन्दै थियौँ। र साँच्चीकै हामीले भने जस्तै जडीबुटीमा अथवा सम्भावना नै छ र यसलाई साँच्चीकै सही सदुपयोग गर्दै हामीले यसलाई समृद्ध खोज्नेतर्फ लाग्यो भने हामीले कृषि क्रान्तिको एउटा पाटोमा चाहिँ जडीबुटी क्षेत्रले अब्बल सम्भावना सँगसँगै तय गर्न सक्छ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सम्बन्धित विज्ञसम्म निकायसम्म प्रतिनिधिकामा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै जसको लागि 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर यहाँहरूका समस्या, जिज्ञासा, गुनासाहरू राख्न सक्नुहुन्छ भन्दै असीम साकुरी यहाँको माध्यमबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। जय जडीबुटी। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
4: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 98 54 57 7 98 54 056 66 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 97 65 037 888 र 12 34। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
11: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
10: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
11: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543398 0848543398।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
9: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
9: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
9: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
9: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
0: अहिले साँझको 6 बजे
12: हजुरको रेडियो 102

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिन शुरू भएको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव शुरू भएको महाशाखाको मौसमविद डेभिड ढकालले जानकारी दिनुभएको छ। मनसूनसहित उक्त प्रणालीको प्रभावको कारण आज देशका विभिन्न भूभागहरूमा पानी परिरहेको छ। बागमती प्रदेशदेखि पूर्वतर्फ यसको प्रभाव देखिन थालेको छ। बागमती प्रदेशमा आज दिनभर जसो पानी परेको छ, तर पानी निरन्तर नपर्ने पनि बताइएको छ। विशेष गरी बागमती केन्द्रित मात्रै वर्षा भइरहेको र वर्षाको गतिविधि विस्तारै बढ्दै जाने बताइएको छ। यो अवधिमा बागलो हिमपातको पनि सम्भावना रहेको पनि मौसमविदहरूले बताएका छन्। यातायात व्यवसायीहरूले बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भागमा भारी वर्षा भएर बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक बाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न आग्रह गरेका छन्। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई पनि विशेष सावधानी अप्नाउन अपील गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्व सूचनालाई आधार मान्दै महासंघले सार्वजनिक सूचना जारी गरेर बिहिबारदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको र रातिको समयमा यात्रा नगर्न पनि महासंघको आग्रह छ। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यस्तो अनुरोध गरिसकेको छ। सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरूलाई सचेत गराएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल वर्षाको कारण देशको अविरल बाढ़ीको कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 MW विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनः उत्थानमा झण्डै 3.90 खर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभएको छ। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले विपदा प्राधिकरणका कर्मचारीहरूको आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा पनि गरेको छ। साथै प्रभावित ग्राहकहरूलाई महसुल मिनाहा र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रहरूमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। भोटेकोशी बाढ़ीमा परेका ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि चीन सरकारले उपकरण तथा सामग्री प्रदान गरेको छ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ। बुधबार आज विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गर्नुभएको छ। बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रयोग विधि विज्ञान प्रयोगशालामा मात्रै डीएनए नमूना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि परीक्षण गर्ने काम भइरहेको नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलले बताउनु भएको छ। पौडेलका अनुसार हालसम्म नास्टको प्रयोगशालाले करिब 807 नमूना प्राप्त गरेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फोरेन्सिक ल्याबमा पनि विदेशी विज्ञहरूले सहयोग गरिरहेका छन्। आज सुन चाँदीको भाव सामान्य बढेको छ। सुन आज तोलामा 100 रूपियाँले बढेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेशसहित देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले रामेछापमा पनि उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै रामेछापका नदी तथा खुलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अप्नाउन आग्रह गरेको छ। भारी वर्षाको कारण नदी तथा खुलामा पानीको बहाव बढ़न सक्ने तथा पहिरो लगायतका विपदको घटना हुन सक्ने भएकोले जोखिमयुक्त क्षेत्रहरूमा रहेका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध पनि गरेको छ। प्रशासनले सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई आवश्यक सतर्कता अप्नाउन आग्रह पनि गरेको छ। रामेछापको उमाकुण्डा गाउँपालिका एक लाछेवरमा एकल महिलालाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार उमाकुण्डा गाउँपालिका एक लाछेवरमा दुई नाबालिका छोरीसहित बस्दै आएकी 49 वर्षीय एकल महिलालाई सोही स्थानका 60 वर्षीय फुछिरी थाङले गत भदौ 5 गते जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोप छ। पीड़ित महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलबाट भागेर फरार भएको प्रहरीले बताएको छ। घटनापछि प्रहरीले खोजतलाश गर्ने क्रममा थामीलाई भदौ 6 गते उमाकुण्डा गाउँपालिका एक स्थित फितान्दिङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका थामी विरूद्ध रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एक किसिम विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-55555, 9854-41-123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोडनीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सक्छ। निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी

0: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692695998।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 मेगा।
1: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सम्भावित भारी वर्षाको कारण भारी पहिरो, बुच्छ तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लावासीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै सिन्धुली प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। प्रशासन कार्यालयका अनुसार उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रको रूपमा उत्तर पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकोले यसको प्रभावबाट आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशभर वर्षाको गतिविधि बढ़ने अनुमान गरिएको छ। मौसम प्रणालीको प्रभाव सिन्धुली जिल्लामा समेत पर्ने सम्भावना रहेको भन्दै प्रशासनले सिन्धुलीका केही तथा अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। निरन्तर वर्षाको कारण जोखिमयुक्त क्षेत्रमा भूक्ष, बाढ़ी पहिरो तथा गेगानको बहावको सम्भावना बढ़न सक्ने तथा नदी, खोला र खोल्सामा पानीको सतह बढ़ेर जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। सम्भावित भारी वर्षा र बाढ़ी पहिरोको जोखिमका कारण दोलखाको कालिचोक गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। कालिचोक गाउँपालिकाले असोज 9 गते शुक्रबार गाउँपालिकाको कार्यालय, गाउँपालिकामा रहेका विद्यालय तथा आकस्मिक बाहेका सार्वजनिक सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले सार्वजनिक सूचना जारी गरेर स्थानीय विदा दिएको बताउनु भएको छ। जारी सूचनामा भारी वर्षा र त्यसपछि हुन सक्ने बाढ़ी पहिरो, भूक्ष तथा सड़क अवरोधको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित रहन अपील पनि गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका दुई दुवाकोट स्थित सड़कमा कर्णाली प्रदेश 02-003-3707 नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने पैदलयात्रीमा काभ्रे घर भएका 58 वर्षीय चन्द्रबहादुर दोङ रहेका छन्। उनको ज्यान गएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। मोटरसाइकल

parlet per lit ni en Joan Malí, o sa. प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागि चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ। विमानस्थलको प्रस्थानतर्फ यात्रुको ब्यागेज एक्सरे मेसिन मार्फत सुरक्षा जाँच गर्ने क्रममा शंका लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरी परीक्षक राजकुमार सिलवालका अनुसार विभिन्न ब्रान्डका 720 प्याकेट चुरोट तथा 69 पोका सुर्तीजन्य पदार्थ बरामद भएको छ। बरामद गरिएका ती चुरोट तथा सुर्तीजन्य पदार्थ लगायतका वस्तु आवश्यक कानूनी कार्यवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको जानकारी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। उहाँले इरान द्वन्द समाधान नभई आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधि मण्डलका एकजना सदस्य समेत उपस्थित रहेका थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएको आफ्ना उपलब्धिहरूको चर्चा पनि गर्नुभएको छ। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि नै विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। रन्तेमा खेल समाचार। जापानमा चलिरहेको 20 एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेलिरहेका छन्। खेल बेलुका 4:45 नै शुरू भइसकेको छ। आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमिफाइनलमा पुग्ने टोलीले कम्तीमा काँस्य पदक जित्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजोसम्म चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड रहेका छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान रहेका छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामा खुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेंट।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू।
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
4: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845401043, 9863023422।

0: प्रसिद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 36 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईले सुन्न सक्नुहुन्छ। साथै नामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिका स्थित सुनापति आधारभूत अस्पतालमा पछिल्लो समय दैनिक औसत 50-60 जना बिरामीले स्वास्थ्य सेवा लिइरहेका छन्। अस्पतालका प्रमुख एवं मेडिकल अधिकृत डाक्टर नागेश्वर चौधरीका अनुसार केही दिनमा सेवा घुराईको संख्या 100 सम्म पुग्ने अनुमान गरेको छ। स्वास्थ्य चौकीका रूपमा रहेको संस्थालाई आधारभूत अस्पतालको रूपमा विकास गरिएसँगै सेवा विस्तार भएपछि स्थानीयवासी उपचारको लागि काठमाडौँ जाने क्रम हट्दै गइरहेको छ। गाउँपालिकाका 5 वटै वडाका नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ। अस्पतालमा 24 घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेका छन्। आकस्मिक सेवाका लागि मेडिकल अधिकृत, प्यारामेडिक्स र स्टाफ नर्सको व्यवस्था गरिएको छ भने प्रयोगशालामा कर्मचारीलाई आवश्यकता अनुसार सेवामा परिचालन गरिएको छ। अस्पतालमा दन्त सेवा, आँखा उपचार, प्रयोगशाला तथा प्रसूति सेवा पनि उपलब्ध रहेको छ। डिजिटल एक्सरे र भिडियो एक्सरे सेवा थप गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो। डाक्टर चौधरीका अनुसार अस्पतालमा आउने बिरामी मध्ये हाड जोड्ने सम्बन्धी समस्या, घुँडा र कम्मर दुख्ने, गास्ट्रिक र उच्च रक्तचापका बिरामीहरू बढी आउने गरेका छन्। पछिल्लो समय भने ज्वरो, शरीर काप्ने लगायतका लक्षण लिएर आउने बिरामीको संख्या बढेको छ। आवश्यकता अनुसार बिरामीलाई 24 घण्टासम्म निगरानीमा राखेर उपचार गर्ने तथा थप उपचार आवश्यक परे अन्य स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको उहाँले बताउनुभयो। अस्पतालमा सरकारले तोकेका निशुल्क औषधि उपलब्ध छन्। नियमित प्रयोग गर्नुपर्ने केही औषधि निशुल्क सूचीमा उपलब्ध नभएको अवस्थामा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले शुल्क तिरेर खरिद गर्न सकिने औषधि समेत राखिएको अस्पतालले जनाएको छ। ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई सेवा लिन सहज बनाउन अस्पतालले 2 वटा एम्बुलेन्सको व्यवस्था गरेको छ। एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा सब वाहनलाई समेत बिरामी ओसार पसारमा प्रयोग गर्ने गरिएको डाक्टर चौधरीले बताउनुभयो। जटिल प्रसूति अवस्थाका बिरामीलाई आवश्यकता अनुसार एम्बुलेन्स मार्फत काठमाडौँ रिफर गर्ने व्यवस्था पनि गरिएको छ। अस्पतालमा जनशक्ति अभाव हुने चुनौतीका रूपमा रहेको छ। समेत प्यारामेडिक्स र स्टाफ नर्सका कारण 24 घण्टा आकस्मिक सेवा व्यवस्थापनमा कठिनाई हुने गरेको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा सुनापति आधारभूत अस्पतालका प्रमुख एवं मेडिकल अधिकृत डाक्टर नागेश्वर चौधरीसँग गरिएको कुराकानी सुनौ।
2: अस्पताल प्रमुखको नाताले अब थुप्रै जिम्मेवारीहरू छ, जस अन्तर्गत अब सबै कर्मचारीहरूको रेस्पोन्सिबिलिटी होइन, कामकाजहरू तोक्ने, सबैले अब टाइममा आएको छ कि छैन त्यो हेर्ने, अनि त्यसपछि अब अब गाउँमा भएको कारणले अब धेरै बिरामीहरू आउन खोज्दैनन्, त्यही अनुसार आफै प्रचार प्रसार गरेर कसरी अब बिरामीले आफ्नो अस्पतालमा राम्रो सेवा सुविधा हुन्छ भनेर एट्र्याक्सन गराउने, अनि त्यसपछि राम्रो अनि त्यही अनुसार राम्रो सेवाहरू पनि दिने। भूमिका अलिकति अप्ठ्यारो छ, तर अलिक धेरै कुराहरूको ऊ पनि जानी दिन्छ, तर पनि अब गरिरहेको छु मैले चाहिँ।
3: सुनापति आधारभूत अस्पताल अथवा सुनापति गाउँपालिकामा एउटा मात्र आधारभूत अस्पताल हो होइन, र यसको स्थापना हुनुको मुख्य उद्देश्य के हो सर, अनि स्थानीय नागरिकले अस्पतालमा कस्तो स्वास्थ्य सेवा पाउने व्यवस्था छ नि सर?
2: सर अब यसको अब यो चाहिँ खासमा हाम्रो सुनापति गाउँपालिकामा पाँचवटा वडा छ, पाँचैवटा वडाको सेवाग्राहीले चाहिँ स्वास्थ्यमा हाम्रै एउटै एकल सुनापति आधारभूत अस्पतालबाट सेवा लियोस्। अब धेरै जस्तो गाउँठाउँमा बाटोको समस्या हुन्छ र सबैजना काठमाडौँ जान सक्दैन र जान सके पनि कहिले काहीँ वर्षाको कारणले बाटोहरू अवरोध हुन्छ, त्यो कारणले हाम्रो सेनापति आधारभूत अस्पतालमा एउटा स्वास्थ्य केन्द्रको रूपमा होइन एउटा स्थापना भएको छ। अनि अब हामीले सेनापति आधारभूत अस्पतालमा अब थुप्रै सेवाहरू अहिले सुरु भइसकेको छ ठिकै समयमाथि पनि, जस्तै अहिले चाहिँ आकस्मिक सेवा छ हाम्रो 24 घण्टा हाम्रो सेवा छ बिरामीलाई रातिको 2-3 बजे जति बजाए पनि भयो, अनि त्यसपछि अब हाम्रोमा अब दन्त सेवाहरू पनि छ, अनि त्यसपछि ढाँचाको आई क्लिनिकहरू पनि छ हाम्रोमा, अनि त्यसपछि ल्याबको पनि हाम्रो सेवा छ, अनि अर्को चाहिँ अब डेलिभरी बर्थिङ सेन्टरको पनि सेवा छ, र अरू सेवा थप अब यो हाम्रो डिजिटल एक्सरे र भिडियो एक्सरे आउन बाँकी छ, यो पनि छिट्टै भविष्यमा आउने। अब आज भोलि चाहिँ अब पहिला चाहिँ स्वास्थ्य चौकी हुँदाखेरि चाहिँ अब ठिकैजना आउनुहुन्थ्यो, तर आज भोलि अस्पताल स्थापना भएपछि हाम्रो थुप्रै सेवाहरू थपेको कारणले मान्छेहरू काठमाडौँ जाँदैन यसै आउँछन् होइन हाम्रै अस्पतालमा, त्यही भएर दैनिक चाहिँ यसो हेर्दाखेरि चाहिँ 50-60 जना आइने रहेछ, तर कहिले काहीँ चाहिँ अब जुन हाम्रो यो सोमबार हुन्छ हप्ताको 2 दिन बिदामा हुन्छ त्यो सोमबार चाहिँ 100 जना पनि सेवाग्राही पुग्दो रहेछ होइन, अनि धेरै जसो अब नर्मली एकै वर्षमा हेर्ने हो भने धेरै समस्याहरू चाहिँ हार्ड गर्ने सम्बन्धी हुँदो रहेछ, घुटा दुख्ने कमर दुख्ने, अनि त्यसपछि ग्यास्ट्राइटिसको समस्या हुने रहेछ, अनि त्यसपछि रेड जोनमा फेरि हाइपरटेन्सन पनि समस्या हुँदो रहेछ। तर अहिले चाहिँ वर्तमान अवस्थामा हेर्ने हो भने चाहिँ अहिले थुप्रैजनालाई ज्वरो आउने, एकदमै धेरै ज्वरो आउने, शरीर काँप्ने होइन भाइरल ज्वरो जस्तै लिएर आउँछन्, र हाम्रो आकस्मिक सेवा भएको कारणले राति 2-3 बजे पनि आउनुहुन्छ, बेखा चापेपछि जति बेला पनि आउनुहुन्छ, हामीले कतिजनालाई चाहिँ 3-4 दिन राखेर चार पानीमा राखेर होइन 24 आवर अब्जर्भेसनमा पनि सेवा दिएको छौँ, र कतिजनालाई अब उपचार नभएको खण्डमा चाहिँ हामीले राम्रो समयमा रिफर पनि गरेको छौँ।
3: हजुर सर, अब यो आकस्मिक अवस्थामा अस्पतालले बिरामीलाई चाहिँ कस्तो उपलब्धहरू सेवा गराउँदै आएको छ? हजुरले भन्नुभयो 24 घण्टा आकस्मिक सेवा उपलब्ध छ पनि भन्नुभयो, अस्पतालमा 24 घण्टा आकस्मिक सेवा उपलब्ध भइसकेपछि हजुरले यसलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ नि सर?
2: अब यसमा चाहिँ अब म्यान पावरमा अलिकति हामीलाई असहज छ, अलिकति च्यालेन्जिङ पनि छ, अब थोरै म्यान पावरमा हामीले यो चाहिँ छिट्टै स्थापना गर्यो होइन, यसमा चाहिँ अब हाम्रै 5-6 वटाको सबै कर्मचारीहरूले कता कताबाट तानेर होइन त्यसरी दिएको छौँ। अब नर्मली अब म त अब एज अ मेडिकल अफिसर होइन 24 घण्टा सेवा भयो होइन, 24 घण्टा सेवा दिनु पर्यो मैले चाहिँ स्ट्यान्ड बाई एनी टाइम, अनि त्यसपछि अब एकजना प्यारामेडिक र एकजना चाहिँ स्टाफ नर्सले राखेको छौँ, अनि त्यसपछि अब त्यस्तै अब त्यस्तै गर्नुपर्ने छ भने हामीले ल्याबहरूलाई पनि अनकलमा राखेको छौँ, नजिकै बस्नुहुन्छ उहाँ, त्यसरी चाहिँ हामीले 24 घण्टा चलाएको छौँ। तर पछि अब भविष्यमा गएर अझै हाम्रो म्यान पावरको पनि आवश्यकता पर्न सक्छ, त्यो चाहिँ एउटा च्यालेन्जिङ छ।
3: अस्पतालमा चाहिँ अहिले यो औषधिको उपलब्धता र निशुल्क औषधि वितरणको अवस्था चाहिँ कस्तो छ नि सर?
2: अहिले चाहिँ हाम्रो अब जुन सरकारले तोकेको जुन निशुल्क औषधि हुन्छ त्यसमा चाहिँ अब निशुल्कै औषधि छ त्यसमा चाहिँ, अनि अहिले चाहिँ हामीले चाहिँ के गरेको छौँ भने अब यो शुल्क निशुल्क पनि औषधि राखेको छौँ, किनकि अब सरकारीमा अलिकति त्यस्तो राम्रो कम्पनीको अथवा कोही कोही मान्छेले चाहेको औषधि नपाउन सक्ला निशुल्क जुन पर्नु पर्न सक्ला सरकारी अन्तर्गतमा, तर हामीले चाहिँ अब शुल्क तिरेर पनि अलिअलि राखेको छौँ, त्यसले गर्दाखेरि चाहिँ अब कतिजना सेवाग्राहीहरू प्रेसरको हाइपरटेन्सनको थुप्रै औषधिहरू खानुहुन्छ, यो चाहिँ अब मिसकट हुने अनि त्यो चाहिँ नपाउने होइन सरकारीमा निशुल्क अब बिमाको लागि फेरि काठमाडौँ जानुपर्ने तर हाम्रोमा चाहिँ अब बिमा पनि च्यालेन्जिङ छ अब आज न भोलि भविष्यमा कुनै न कुनै बेला स्थापना त होला हाम्रो पनि तर अहिले यो सेवाग्राहीलाई चाहिँ सहज भएको छ एटलिस्ट आफ्नो औषधि जुन रेगुलर खाइराख्नु पर्ने दैनिक खाइराख्नु पर्ने त्यो औषधिको लागि काठमाडौँ भ्याउनु परेन आफ्नै सेनापति आधारको अस्पतालमा पाइन्छ त्यो एउटा चाहिँ खुसीको कुरा छ
3: सेनापतिमा चाहिँ अब एउटा ग्रामीण अस्पताल हो यो ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य संस्थासम्म आउन समस्या हुने गरेको छ होइन यो सबैले हामी बुझ्न पर्छ यस्ता नागरिकको लागि चाहिँ अस्पतालले कस्तो पहुँच विस्तार गरेको छ नि सर
2: अब यसमा चाहिँ हामीले के गरेको छौँ भने पहिला त हाम्रो अस्पतालमा चाहिँ दुईजना होइन एसपिए प्राप्त होइन सुत्केरी गराउने डेलिभरी गराउने हाम्रो सिनियर अनमी दिदीहरू हुनुहुन्छ होइन अनि त्यसपछि अनि अब हाम्रोमा अब त्यस्तै समस्या चाहिँ भिडियो एक्सरेको पनि छ जुन चाहिँ पोर्टेबल छ जुन चाहिँ लिएर गर्भवती महिलाले मात्र गर्न सकिन्छ ट्रेन गरेको हाम्रो सिनियर अनमी दिदीहरू पनि हुनुहुन्छ उहाँले गर्नुहुन्छ अब तपाईँले भन्नुभयो बाटोघाटोको त समस्या छ पाँचवटा वडा होइन कहिले काहीँ अब त्यस्तै इमर्जेन्सी पर्यो गाह्रो भयो भने हामीहरूले चाहिँ हाम्रो अस्पतालले चाहिँ दुईटा छ एउटा एम्बुलेन्स सेवा छ होइन अनि कहिले काहीँ एम्बुलेन्स काठमाडौँ गएको बेला हाम्रो छ वाहन छ त्यसलाई पनि हामीले त्यो एउटामा के भन्छ ट्रान्सपोर्टेसनको व्यवस्था मिलाएर अस्पतालमा ल्याएर अनि सहज तरिकाले डेलिभरी गर्ने गरेको छौँ अब कहिले काहीँ चाहिँ हामीबाट डेलिभरी हुन नसक्ला गाह्रो अप्ठ्यारो पर्ला त्यो अवस्थामा चाहिँ स्ट्यान्ड बाई एम्बुलेन्स राखेर एकजना हाम्रो सिनियर अनुमी दिदीलाई नै एम्बुलेन्समा राखेर काठमाडौँतिर रिफर गर्ने पनि व्यवस्था मिलाएको छौँ अब हाम्रोमा चाहिँ अब एउटा अब आकस्मिक सेवा 24 घण्टा चलाउनु अलिकति च्यालेन्जिङ छ किनकि अब अलिकति कम प्यारामेडिक्स कम स्टाफमा भएको कारणले थोरै कहिले काहीँ चाहिँ असहज हुने रहेछ किनकि कहिले काहीँ चाहिँ अब रामेश्वर जनस्वास्थ्य कार्यालयमा ट्रेनिङ गर्नु पर्छ कसैको इमर्जेन्सी बिदा पनि पर्न सक्छ त्यति बेला चाहिँ अलिकति असहज हुने रहेछ होइन एकजनै कर्मचारी 24 घण्टै खटिनु पर्ने अलि स्थिति देखिन्छ त्यसमा हेर्दाखेरि चाहिँ अलिकति कमै छ अनि पछि चाहिँ अब हामीले पछि अब भविष्यमा गएर अब विशेषज्ञ सेवा पनि दिन सकिन्छ रामेश्वर जिल्ला अस्पतालसँग समन्वय गरेर होइन हप्ताको एकचोटि अथवा महिनाको एकचोटि बच्चारोग विशेषज्ञ होइन स्त्री रोग विशेषज्ञ हार्ट जोड्ने विशेषज्ञ पनि ल्याउन सकिन्छ त्यो कुरा पनि छलफल हुँदैछ अब हेर्दौ अब पोजिटिभ आशा छ भविष्यमा यस्तो हुन पनि सक्छ
3: हजुर सर यो पछिल्लो समयमा चाहिँ बाल बालिकामा देखिने स्वास्थ्य समस्या बारे अस्पतालको अनुभव कस्तो छ नि सर अनि यो ज्येष्ठ नागरिकका लागि अस्पतालले विशेष स्वास्थ्य सेवा वा प्राथमिकताको व्यवस्था गरेको छ कि छैन सर
2: हजुर अब ज्येष्ठ नागरिकहरूको लागि अब उहाँहरूको लागि अब निशुल्कै सेवाहरू गरेको छ उहाँहरूलाई अनि कति औषधि जुन अब 98 नपर्ने हुन्छ जस्तै दमको औषधि हुन्छ कति चाहिँ होइन तिनीहरू पनि हामीले निशुल्कमा दिने गरेको छौँ अनि त्यसपछि औषधि र अनि अब ल्याब टेस्ट जसमा पनि केही डिस्काउन्टहरू पनि दिने गरेको छौँ उहाँलाई हामीले
3: यो नसर्ने रोगहरू हुन्छन् जस्तै उच्च रक्तचाप मधुमेह मुटु तथा मृगौल सम्बन्धी समस्याको समस्या होइन सर यो समस्याको अवस्था चाहिँ कस्तो देखिएको छ सर हाम्रो यो सेनापति आधारभूत अस्पतालमा
2: हजुर अब यो चाहिँ थुप्रैजनालाई नै छ यस्तो यो प्रेसरको डायबिटिजको समस्याहरू अनि अब यो चाहिँ अब के भन्छ ठिक गरेर मात्र थाहा हुन्छ अब 80% यो प्रेसरमा लक्षणै देखाउँदैन नदेखाएपछि मान्छेहरू चेकअप नगर्ने आफ्नै काममा बस्ने तर अचानक अब टाउको दुख्ने अनि त्यस्तो अस्पतालमा आउँदाखेरि हेर्दाखेरि मस्तिष्कै पक्षघात भएको कतिजनाको चाहिँ नाकबाटै थुप्रै रगत आएको थुप्रैजना छ नाकबाटै प्रेसरको कारणले 45 वर्ष कटेका सेवाग्राहीहरू आउनुहुन्छ नाकैबाट रगत बगेर होइन त्यस्तो चाहिँ महिनामा 4-5 जना आइराख्नुहुन्छ त्यही भएर यस्तो हेर्दाखेरि प्रेसर र अनि डायबिटिजको चाहिँ अलि समस्या छ हाम्रोमा
3: हजुर सर गाउँघरमा चाहिँ अझै पनि स्वास्थ्य सम्बन्धी गलत धारणा वा घरेलु उपचारमा अझ धेरै निर्भरता देखिन्छ सर यस्तै उपचारमा कस्तो असर पार्छ नि सर
2: अब यसमा चाहिँ अब पहिला पहिला चाहिँ अब पहिला हाम्रो जुन अस्पताल स्थापना नहुँदाखेरि चाहिँ कतिजनाले त्यस्तै गर्नुहुन्थ्यो, किनकि अब कतिजनाले थाहा थिएन अस्पताल छ भनेर, अनि पहिला केही घरेलु उपचार के अब के भन्छ झारपातहरू दल्ने, ढुङ्गा आलुको के हुन्छ दल्ने, औषधीलाई नै पिठो बनाएर त्यसरी दल्ने, तर कतिजना चाहिँ त्यस्तै दलेर चाहिँ इन्फेक्सन भएर आउनु भएको रहेछ। अनि मैले आफै व्यक्तिगत उहाँलाई होइन ड्रेसिङ गरेर घाउहरू सफा गरेर अनि हरेक दिन बोलाएर एक दिन बिराएर अनि त्यसरी सफा गरेर उहाँको घाउ पनि निको बनाएर अनि उहाँले अबदेखि पूर्ण विश्वास भयो कि हो यसरी घरेलु उपचारले पहिलाको नहुने रहेछ, अस्पताल नै राम्रो हुँदो रहेछ। सो यसरी मैले चाहिँ सबै जति ग्रहहरू आउनुहुन्छ आफै बसेर पर्सनली नै उनीहरूलाई एडभाइस दिन्छु, काउन्सिलिङ गर्छु, यस्तो नगर्नु, इन्फेक्सन हुन्छ। अब हाम्रोमा पानी सफा गर्छ तर पानीले घाउ सफा गर्दैन, त्यसलाई पनि पानीले सफा गर्छ किनकि पानीमा पनि समस्या हुन सक्छ। त्यसरी बुझाएर अहिले चाहिँ मान्छेहरू सुध्रेका छन्, आफ्नै अस्पताल आउँछन् सामान्य चोटपटक लागि पनि, त्यसरी हुँदैछ सर। हजुर,
3: यसैमा मैले सोधे जोडे सर, यो नागरिकले बिरामी भएपछि मात्र अस्पताल जाने भन्दा पनि सर नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता कतिको छ सर?
2: कतिजना चाहिँ आउनुहुन्छ जुन मैले अघि नै कुरा गरिसकेँ, किनकि कतिजनाको नाकबाट रगत आउने, कतिजनाको अब के प्रेसरको कारणले ढल्ने होइन, त्यस्तो थुप्रैजनालाई भएको कारणले अनि अरू अरू पनि उखो मेरो पनि प्रेसर बढ्यो कि मेरो पनि सुगर भयो कि, सबैजना चाहिँ जो रुटिन चेकअप गर्न चाहिँ जुन रेगुलर प्रेसर चेक गर्न अनि हाम्रो यो ल्याब पनि सेवा भएर रेगुलर सुगर पनि चेक गर्न आउनुहुन्छ, एज अ रुटिन चेकअपमा नै आउनुहुन्छ उहाँहरू।
3: हजुर, अहिले पछिल्लो समय यो मौसम अर्थात् यो समय भनेको चाहिँ डेङ्गु हो सर होइन, अब यो डेङ्गु मौसमी ज्वरो झाडा पखला तथा अन्य संक्रामक रोगबाट बच्न नागरिकले के कस्तो सावधानी अपनाउनु पर्ला नि सर?
2: अब यसमा चाहिँ अहिले यो वर्षाको मौसम छ, अब यस्तो बेला चाहिँ पहिलो कुरो चाहिँ हामीले पानीमा खाने पानीमा चाहिँ विशेष ध्यान दिनुपर्छ, किनकि अब पहिला चाहिँ गाउँमा हुँदाखेरि चाहिँ डाइरेक्ट मुहानको पानी खाने फिल्टर नगर्ने कतिजना झाडा पखाला लाग्ने होइन त्यस्तो पनि हुने गर्छ, अनि त्यसपछि अब पानी पर्नेको कारणले वर्षाको मौसममा पानीहरू जम्ने अनि त्यसको कारणले मच्छरहरू पनि धेरै होइन फल्ने अनि त्यसको कारणले चाहिँ के हुने अब डेङ्गुहरू हुने अब जापनिज इन्सेफ्लाइटिसहरू हुने, त्यसबाट बच्नलाई एउटै छ कि हामीले चाहिँ अब के भन्छ राति सुत्दाखेरि चाहिँ मच्छर झुलभित्र सुत्नु पर्ने हुन्छ, काम गर्दाखेरि चाहिँ अब फुल बाहुलाको कपडाहरू लगाएर काम गर्नुपर्ने हुन्छ, त्यसरी हामीले चाहिँ यो अब भाइरल ज्वरो डेङ्गु लगाएर जापनिज इन्सेफ्लाइटिसबाट यसरी बच्न सकिन्छ।
3: सुनापति क्षेत्रमा चाहिँ पोषण तथा कुपोषणको अवस्था कस्तो छ सर? अहिले यो बाल बालिकाको पोषण सुधारका लागि के आवश्यकता छ सर?
2: अहिले चाहिँ अब हाम्रो त्यति धेरै चाहिँ छैन, तर कहिले काहीँ चाहिँ अब डेलिभरी हुँदाखेरि नै अब लो बच्चा हुने कम टोलै बच्चा जन्मिने त्यस्तो बच्चाहरू चाहिँ एक दुईजना मात्र छन्, र त्यस्तोहरूको लागि चाहिँ त्यस्तो बच्चाहरूको लागि चाहिँ हाम्रोमा जनस्वास्थ्य कार्यालयबाट समन्वय गरेर जुन आरिपिएफ हुन्छ त्यो एउटा प्याकेटमै पाउने रेडिमेड खाना हो त्यो खुवाएर कतिजनाको सुधार पनि भएको छ, अनि त्यसपछि रेगुलर हामीले जुन खोप लगाउने हाम्रो त 3 दिन 10-11-12 गते छोरी नहुँदाखेरि हामीले नियमित उहाँको चाहिँ होइन पाखुराहरू नाप्ने, टाउहरू नाप्ने, पहिला भन्दा बढेको थियो कि घटेको छ त्यो अनुसार गर्ने, यस्तो कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ।
3: हजुर सर, यो सुनापति आधारभूत अस्पतालको क्रममा चाहिँ अहिले सञ्चालन भएको पनि धेरै वर्ष भइसकेको छ होइन सर, यसमा अहिले भन्दा सबैभन्दा ठुलो चुनौती तपाईँहरूले के देख्नुहुन्छ होइन सर, अनि आगामी दिनमा चाहिँ सेनापति आधारभूत अस्पतालमा सब गर्नुपर्ने सेवा या चाहिँ पूर्वदासको तपाईँको योजना के छ सर, अनि सेनापतिका नागरिकले आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बन्नको लागि तपाईँको मुख्य सुझावहरू के छन् सर?
2: अब यसमा चाहिँ मैले च्यालेन्जिङ देखेको चाहिँ जुन एउटा हाम्रो सेनापति आधारभूत अस्पताल एउटा गाउँ तलेको एकल अस्पताल हो, अब त्यसमा चाहिँ सबै मेरो चाहिँ अब एउटा अब सपना छ कि अब यो सेनापति आधारभूत अस्पताललाई चाहिँ एउटा सेनापति गाउँ तलेको स्वास्थ्य केन्द्र जस्तो बनाउने, जसमा चाहिँ सबैवटा 5 वडाको सेवा आएर हाम्रो अस्पतालमा सेवा लियोस्, किनकि अब अहिले चाहिँ अब 5 वडा टाढा छ अस्पताल हाम्रो सेन्टरमा छ, सबैजनाले भ्याउँदैन आउन, त्यही भएर यसो हेर्दाखेरि अलिकति बाटो जुन राम्रो पिच भएको गयो त्यही सबैजना काठमाडौँ नगएर हामी हाम्रै गाउँपालिकाको सदनमा सेवा लिन सफल हुन्थ्यो एउटा त्यो बाटोको छ। अनि पछि चाहिँ अब हामीले चाहिँ अब म मात्र नभएर म भन्दा माथि पनि विशेषज्ञ सेवाहरू चाहिँ छिटै दिन पाए अब सेवा ग्राहकहरूलाई पनि कम्तीमा काठमाडौँमा बिमाहरूमा लाइन बस्नुपर्ने जुन हस्पिटल लाइन बस्नुपर्ने त्यस्तो सजिलो हुन्थ्यो आफ्नै गाउँपालिकामा विशेषज्ञ सेवाको। अनि थप अब बिस्तारै अब हाम्रो सेवा पनि सञ्चालन थप्दै जाने जस्तै डिजिटल एसपीहरू डिजिटल एसपीहरू अरू पनि ल्याएर थप्दै जाने अनि त्यस्तो गरेर चाहिँ सम्पूर्ण सेवा ग्राहकहरूलाई चाहिँ काठमाडौँ नगएर आफ्नै सेवा आफ्नै अस्पतालमा सेवा लिन पाउँदा म एकदमै खुसी हुन्थे। अनि अब भविष्यमा सेवा थप्दै गइसकेपछि हाम्रो अब कर्मचारीहरूको पनि आवश्यकता पर्छ त्यही अनुसार कर्मचारीहरू पनि फुलफिल हुन पाए चाहिँ एकदम खुसी हुन्थ्यो। च्यालेन्जिङ रहेछ भविष्यको अब अस्पतालले कसरी लाने भनेर।
3: हजुर सर, हामी अब कार्यक्रमको अन्ततिर छौँ सर, है हाम्रो सेनापतिको चिन्ह हजुरको केही छुटेका छन् भनेदेखि भन्न सक्नुहुन्छ है सर।
2: हामी कार्यक्रम अन्त्यमा छौँ, अब अन्त्यमा चाहिँ भन्न चाहन्छु कि आफ्नै सेनापति गाउँपालिकामा सरकारी अस्पताल स्थापना भएको छ, अब कुनै पनि समस्या भएमा अब ल्याबहरूको पनि सेवा छ, आउनुहोस् आफ्नै गाउँपालिकामा सेवा लिनुहोस्। अब कहिले काहीँ चाहिँ आफ्नै गाउँपालिकामा सेवा अपुग नभएको खण्डमा मात्र काठमाडौँ जानु होला, नभए अब सरकारी भन्ने बित्तिकै सस्तो छ प्राइभेट भन्दा त्यस्तो छैन होइन भनौँ न, लिनु त एकदमै कमै पैसामै सेवाहरू दिने। अनि म आफै चौबिसै घन्टा खटेको छु होइन, तपाईँहरूले जति बेला पनि कुनै समस्या परेमा हाम्रो अस्पतालमा आएर सेवा लिन सक्नुहुन्छ कि नै भन्न चाहन्छु म।
3: हुन्छ सर, समय र संवादको लागि हजुरलाई विशेष धन्यवाद है सर।
2: ए हुन्छ सर, धन्यवाद।
0: आदरणीय श्रोता मित्र, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापाती सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापाती गाउँपालिकाको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी सँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
4: हजुरको रेडियो 102.1 MHz।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभगाई कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणिक प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
5: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
6: प्राङ्गारिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम। कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
6: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
6: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावाहुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
5: बिजुलीको तार लत्रिएको छ भने नछुने।
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
7: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
6: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
7: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
6: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्टमा 10% छुट, टायरमा पनि 10% छुट र पिङ्क स्टिकर स्पियर पार्टमा 12% छुटको व्यवस्था छ।
7: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
6: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
7: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
6: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
8: अहिले साँझको 7 बजे

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकुसी एफएमबाट हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखा, स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र पूर्वाधार तथा विपद व्यवस्थापन शाखाका शाखा प्रमुखहरूले प्रस्तुत गर्नुभएको एक वर्ष भरिको प्रगति विवरणलाई नै स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब हामी सामाजिक विकास समिति अन्तर्गतका शाखाहरूमा जान्छौ। सबैभन्दा पहिले शिक्षा, युवा तथा खेलकुद विकास शाखाको कार्यक्रम प्रस्तुतिका लागि वरिष्ठ विद्यालय निरीक्षक सत्य राम सिंह टडालज्यू।
3: अहिले चाहिँ शिक्षा, युवा तथा खेलकुद शाखाले गत अब 82-83 कार्यक्रमलाई चाहिँ यहाँ संक्षिप्त रूपमा राख्ने चाहिँ अनुमति चाहन्छु। यो कार्यक्रमको खास उद्देश्य चाहिँ, यो प्रस्तुतिकरणको उद्देश्य चाहिँ हाम्रो वस्तुस्थिति, शैक्षिक वस्तुस्थितिको विषयमा छ। त्यसपछि साउथ प्रदेशको कार्यक्रम र त्यसको प्रगतिको विषय सम्बन्धमा छ। त्यसपछि स्थानीय तह मार्फत भएका शैक्षिक कार्यक्रमहरूको विषयमा छ। त्यसपछि कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ, ती कुराहरू छन्। र गत अबको आबको कार्ययोजना पनि म यो प्रस्तुतिमा राख्न चाहन्छु। शैक्षिक परिचयमा चाहिँ हाम्रो 49 सामुदायिक विद्यालय छ, 10 सामुदायिक सिकाइ केन्द्र, 2 स्नातक चलेको हाम्रो क्याम्पस छ। त्यसै गरी हाम्रो 82 डाटाको राखेको मैले, करिब 4,018 बाल विकास सहित थिए। हाम्रा शिक्षक दरबन्दी चाहिँ करिब 309 थिए। अब भवन पूर्वाधार सबै विद्यालयमा छ। बढ्दो सहरीकरणका बीच विद्यार्थी संख्या घट्दै गएको अवस्था छ। त्यसै गरी अब स्थानीय तहको मातहतमा भइसकेपछि हामीले चाहिँ विद्यालय समायोजन, दरबन्दी मिलान लगायत खेलकुदका अतिरिक्त क्रियाकलाप, अनुगमन, सुपरिवेक्षण, शिक्षक तालिम, विद्यालय कार्य सम्पादन लगायतका विद्यालय प्रशासनसँग सम्बन्धित कामहरू हामीले गर्दै आएका छौँ। अब यो चाहिँ हाम्रो खास गरी शिक्षा, युवा तथा खेलकुद शाखाले यो वार्षिक रूपमा गरेको काम। हामी दरबन्दीमा 2 छौँ कार्यरत। हाम्रो शिक्षा, युवा तथा खेलकुद शाखामा खेलकुद विकास समिति र हाम्रो मुख्य गरी गाउँ शिक्षा, नगर शिक्षा समितिहरू मात्रै गाउँ शिक्षा समिति भन्छ। हाम्रो बैठक सङ्ख्या त्यहाँ उल्लेख भएको छ, 8 बसेको। अन्य बैठकहरू हाम्रो 31 बसेको, विभिन्न समितिहरू छन्। हाम्रो प्रह बैठक, समीक्षा कार्यक्रमहरू 4 भएको छ। विद्यार्थी भर्ना हाम्रो 3602 थियो, यो चाहिँ वैशाखको रेकर्ड हो। हाम्रो शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन हाम्रो 133 मूल्याङ्कन भयो। हाम्रो निकासा प्रक्रिया त्रैमासिक छ। गैर सरकारी संस्था चाहिँ सेतो गुराँस, आरबिपिडब्ल्यू, हिमालयन नवी समाज, 3 संस्थाहरूले शिक्षामा काम गरिरहेका छन्। अब तालिम तथा अन्तर्क्रिया कार्यक्रम करिब 7 कार्यक्रम भएको रहेछ। विद्यालय सुपरिवेक्षण 12 विद्यालयमा चाहिँ यो 82 आवामा पुगेको रहेछ। शैक्षिक सामग्री वितरणमा चाहिँ हाम्रो डिस्पोजल मेसिनका कुराहरू वितरण भएको रहेछ। त्यसै गरी अब छात्रवृत्तिमा 21 पाएको छ। कक्षा डेकोरेसन हाम्रो सेतो गुराँसले 37 विद्यालयमा कक्षा 1-3 क्लास डेकोरेसन गरिदिएको छ। भौतिक पूर्वाधारतर्फको घेराबार 9 विद्यालयमा सेतो गुराँसले गरेको छ। हाम्रो पालिकाको पनि साझेदारी छ। विद्यालय सुधार योजना या साहित्यहरू विवरण चाहिँ विद्यालयले बनाउने गर्दछन्। त्यसको विवरण छ। हाम्रो करिब सत्प्रतिशत ल्याउने विद्यालय तीनवटा विद्यालय सम्मान पुरस्कार दिएको रहेछ। शाखागत प्रगति प्रतिवेदन चाहिँ हामी वार्षिक रूपमा वेबसाइटमा पनि राखेका छौँ, हामीले स्थिति प्रतिवेदन हेर्न सक्नुहुन्छ। त्यसै गरी रनिङ सिलमा चाहिँ हाम्रो माविका विद्यालयहरूबाट सञ्चालन हुन्छ, जिल्ला स्तरीयमा सहभागी नभएको कक्षा आठको नतिजामा चाहिँ 316 जनामा 309 जना उत्तीर्ण भएको पहिलो पटकमा, कक्षा दसको सी परीक्षामा 260 जनामा 228 जनामा चाहिँ हामीले नतिजा निकालेका छौँ, जुन चाहिँ एकदमै राम्रो छ, 90%भन्दा माथि चाहिँ सिकाइ उपलब्धि छ। सङ्ख्यात्मक विवरण अघि भने जस्तै आधारभूत विद्यालय 36 वटा, माभि 13, सिकाइ केन्द्र 10, प्राविधिक शिक्षालय चलेको हाम्रो एउटा, सञ्चालित क्याम्पस चाहिँ 2टा, अनि हाम्रा बोर्डिङहरू निजी संस्था चाहिँ 2टा रहेका छन्। अब यो चाहिँ पहरू र स्कुलको विवरण हो, यसलाई अब यो वेबसाइटमा पनि छ यो विवरणको रूपमा। अर्को चाहिँ हाम्रो सिकाइ केन्द्रको विवरण हो, यो चाहिँ हाम्रो 10 वटा सिकाइ केन्द्रको। त्यसै गरी अब अर्को चाहिँ हाम्रो दरबन्दी र विद्यार्थी सङ्ख्याको निकालिएको छ। यसमा चाहिँ हाम्रो चाहिँ इसिडीमा चाहिँ 58 जना काम गर्नेछन्, बच्चा 541 जना, यो 82 कै 1-5 चाहिँ 171 जना काम गर्छन् टिचरहरू, 1481 जना छन्। आधारभूत त 6-8 चाहिँ हाम्रो 59 जना छन्, नगर अनुदान 4 जना छन्, 961 जना चाहिँ बच्चाहरू छन्। माध्यमिक तह 9-10 चाहिँ 65 जना शिक्षकहरू छन्, 11 जना चाहिँ हाम्रो नगर अनुदानबाट छन्। त्यसै गरी 595 जना बच्चाहरू छन्। 11-12 चाहिँ 14 जना चाहिँ हाम्रो शिक्षकहरू छन्। त्यसै गरी हाम्रो 440 जना छन्, यो रेकर्ड चाहिँ मैले यहाँ प्रस्तुत गरेँ। यो दरबन्दीगत विद्यालयको दरबन्दी हो, यो हाम्रो वेबसाइटमा पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ अब चाहिँ भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनमा शिक्षामा चाहिँ स्थानीय तह मार्फत सङ्घ प्रदेश मार्फत चाहिँ करिब 23.65 करोड मा 21.55 करोड खर्च भएको छ सशस्त्र बजेट। यसमा तलब भत्ता दिवा खाजा पाठ्य पुस्तक लगायतका कुराहरूमा यो भनेको 91.12% खर्च भएको छ हाम्रो वित्तीय प्रगति। यसमा भौतिक प्रगति चाहिँ 100% भन्नुपर्छ, किन भन्दा जतिलाई तलब पाउनुपर्ने पाइयो होइन, जे कार्यक्रम गर्नुपर्ने गरियो। स्थानीय तह मार्फत पनि कार्यक्रम भएको 1.36 करोडमा चाहिँ हामीले चाहिँ करिब कार्यक्रमको मात्रै हो यो 74% छ, 1.11 करोड जति हाम्रो खर्च भएको छ, 1.01 करोड। त्यसै गरी यो चाहिँ हाम्रो शीर्षक वाइज कुनमा कति खर्च भयो भनेर यो स्थानीय तहको होला 74.33% चाहिँ यो चाहिँ स्थानीय तह हाम्रो नगरपालिकाबाट कार्यक्रमहरूको खर्चको विवरण वित्तीय प्रतिवेदन भौतिक प्रगति त्यही देखाइएको छ। यो चाहिँ हाम्रो सशस्त्र कार्यक्रमहरूको, यो चाहिँ तलब भत्ता दिवा खाजा यी सबै कुरा गरेर लगभग त्यसरी दिएका छ। अब मुख्य मुख्य कार्यक्रमहरूमा चाहिँ हाम्रो स्थानीय पाठ्यक्रम परिमार्जन भएको छ, नगर शिक्षक अनुदानको कार्यक्रम चलिरहेको छ, विद्यालय सञ्चालन अनुदान चाहिँ 100% थियो, यसपालिबाट चाहिँ हाम्रो माथिबाटै राम्रो बजेट आएको हुनाले यो छैन, सी परीक्षामा ल्याउनेलाई सम्मान कार्यक्रम भइहाल्यो, आधारभूत 1-5 विषयगत तालिमहरू चलाइएको रहेछ, कक्षा 5-8 परीक्षा चलाइयो, प्रति विद्यार्थी लागतमा आधारमा सिकाइ सामग्री यी विद्यालयलाई दिने कुराहरू निकासाका कुराहरू भए। त्यसै गरी शैक्षिक छात्रवृत्ति कार्यक्रम, एकीकृत शैक्षिक सूचना प्रणाली इमिज सम्बन्धी तालिम, विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरू कार्य सञ्चालन मूल्याङ्कन गर्ने गराउने काम भयो, कार्यक्रमहरूको अनुगमन कार्यक्रम खर्चौट लगायतका कार्यक्रम भए, अनि खेलकुदका कार्यक्रमहरू सञ्चालन भए, अभिभावक सिकाइ मेला सञ्चालन भयो, टुडी खेल मैदान विस्तार भएको रहेछ, सुत्केरी सट्टा शिक्षक पनि व्यवस्थापन भएको छ नगरपालिकाबाट, कस्टमाइज तालिम, आइसिटी तालिम, युवा खाजा प्रारूप कार्यान्वयन भएको छ हाम्रो विद्यालयबाटै, अब खाजा कार्यक्रम विद्यालयले नै खाना बनाएर उनीहरूलाई खुवाउने यो साउनबाट हाम्रो लागू भएको छ र यो कार्यक्रम थियो। सी विकास तालिम भएको छ, प्रविभ्यास अन्तर्क्रिया भएको छ, शिक्षक मेन्टरिङ लगायतका कार्यक्रम त्रैमासिक निकासा भएको छ शिक्षा युवा तथा खेलकुद शाखाबाट। अन्य गैर सरकारी संस्थाहरूको कुरा गर्दा हाम्रो कम्युनिटी हेल्थ एजुकेसन एन्ड स्किल डेभलपमेन्ट प्रोजेक्ट भन्ने कार्यक्रम चाहिँ सेतो ग्राफले चलाइदिरहेको छ, अलिक ठुलो कार्यक्रम यो अभिभावक शिक्षा कार्यक्रम चलाउँछ, कक्षा 1-3 का शिक्षकहरूलाई प्रवधिकरण दिन्छ, बाल विकास सहकर्तालाई 8 दिवसीय तालिम चलाइसकेका छ, प्रत्येक वडामा एक एकजना मेन्टरको व्यवस्था भई प्रारम्भिक बाल विकास संस्थालाई शिक्षण सहजीकरण गर्ने काम भएको छ अनि अर्को चाहिँ कक्षा डेकोरेसनको कामहरू पनि भएको छ। समस्या चुनौतीहरूमा चाहिँ निकै धेरै नै छन्। अब यो कसरी बच्चा टिकाउने, विद्यार्थी घट्दैछन्, विद्यालय सुधार योजना लगायतका कुराहरू बनाउन त्यसरी अगाडि जाँदै गर्नु। अब यो भ्याली नजिकको जिल्ला भएको हुनाले विद्यार्थी संख्या निकै घट्दै गएको अवस्था छ। सर अगाडि बढाउँदै जानु, यहाँहरू देख्न सक्नुहुन्छ। खाना दिन्छ, बाल विकास सहकर्तालाई 8 दिवसीय तालिम चलाइसकेका छ। प्रत्येक वडामा एक एकजना मेन्टरको व्यवस्था भई प्रारम्भिक बाल विकास सहकर्तालाई शिक्षण सहजीकरण गर्ने काम भएको छ अनि अर्को चाहिँ कक्षा डेकोरेसनको कामहरू

0: जम्मा ल्याउन गाह्रो भएको छ, पाठ्यक्रम एकातिर छ, शिक्षकहरूको चाहिँ त्यो खालको उसमा गइसके अवस्था छैन, यसले गर्दा अबको केही दशक चाहिँ मलाई लाग्छ यस्तै किसिमले चल्छ होला, किन भन्दा 60 वर्ष त पुर्याउनु पर्यो सरहरूको, त्यो खालको छ। शैक्षिक योजना, विद्यालय अनुगमन, शिक्षकको पेसागत विकास यी लगायतका कुराहरूमा चाहिँ थोरै समस्या छन्। यसलाई चाहिँ प्रभावकारी कार्यान्वयन गर्न रामेछाप नगरपालिकाले काम गरिरहेको छ। अब धेरै माथिल्लो तहमा विशेष शिक्षक अभाव पनि छ, होइन, अब हामीले मेन नसकेको विद्यालय समाजमा दरबन्दी, हाम्रा दरबन्दी धेरै छन्, विद्यार्थी संख्या कम हुँदै गएका छन्, यसलाई चाहिँ कसरी मिलाउने भन्ने कुरामा चाहिँ प्राय स्थानीय तह पछाडि परेका छन्। यावत समस्याहरू छन्, यो फोटोहरू भइहाल्यो हाम्रो कार्यक्रमको। यसपछि चाहिँ म थोरै अब भावी, अब 83-84 अब एक महिनै गइसक्यो अबको, यसमा चाहिँ हाम्रो शिक्षा युवा तथा खेलकुद शाखाको कार्ययोजनाको विषयमा म राख्छु। यसमा चाहिँ हामीले बजेट कसरी कार्यान्वयन गर्ने, कुन हाम्रो यो कुन महिनामा कुन कार्यक्रम छ भन्ने कुरा, अनि कति बजेट छ र यसलाई प्रभावकारी कार्यान्वयन गर्न के छ भन्ने कुराहरू यसमा देखाइएको थियो। यो कार्ययोजना छ शिक्षा युवा तथा खेलकुद शाखा, यो स्वीकृत भइसकेको छ शिक्षा समितिको बैठकबाट। हाम्रो यो चाहिँ सुरुमा चाहिँ यो चाहिँ नगरपालिकाबाट भएको बजेट, अब 83-84 लागि यस्तो छ बजेटको कार्यक्रम, टोटल गरेर शिक्षामा चालु सबै तलब भत्ता सबै गरेर करिब 2,87,68,000 बजेट चाहिँ नगरपालिकाले तलब भत्ता लगायत कार्यक्रमहरूमा गरेको छ। यसै गरी खेलकुदतर्फ 20 लाख भएको छ, जम्मै गर्दा 3,07,68,000 बजेट चाहिँ 83-84 शिक्षा युवा तथा खेलकुद शाखाले शाखाबाट कार्यान्वयन गर्छ। अर्को चाहिँ हाम्रो सशक्त कार्यक्रमहरू पनि थुप्रो कार्यक्रमहरू छन्, यो कार्यक्रमहरूको टोटल बजेट अझै तल जान्छ। सङ्घ प्रदेश कार्यक्रममा करिब 25,80,00,000 जति बजेट चाहिँ हाम्रो शिक्षा युवा तथा खेलकुद शाखामा छ। अब यो कार्ययोजना चाहिँ हामीले नियमित गर्ने, कहिले गर्ने, कुन कुन महिनामा गर्ने भन्ने कुरा यसरी स्पष्ट पारेका छौँ। यो शिक्षा समितिमा छलफल गरेर सूचित भएको कार्यक्रम छ, यो चाहिँ हाम्रो नगरको भयो। त्यसै गरी शाखाले मात्रै गर्ने कार्यक्रमहरू प्लस विद्यालयलाई निकासा दिने कार्यक्रमहरूको पनि कार्ययोजना छ। यो चाहिँ हाम्रो टिचरहरूको तलब लगायतका कहिले के जान्छ, के हुन्, आधार सूचक के हुन्, सबै कुराहरू यसमा प्रस्तुत भएको छ। यो एक पढेर अहिले साध्य हुँदैन होला सायद, यहाँहरूले वेबसाइटमा पनि राखेका छौँ। अर्को चाहिँ यसमा चाहिँ खरिद योजना पनि, हामीले खरिद गर्ने कुराहरू कहिले के गर्छौँ भन्ने कुराहरू पनि यो 83 चाहिँ कार्यान्वयन योजना छ। मैले यो संक्षिप्त, यो समयको पाबन्दीका कारण मैले यो संक्षिप्त प्रस्तुति यही समापन गरेँ। हस्, नमस्कार,
1: धन्यवाद वरिष्ठ विद्यालय निरीक्षक सत्यराम सिंह दराजज्यू। यसपछिको प्रस्तुतिका लागि स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर प्रधानज्यू।
2: नगरपालिकाले यस आर्थिक वर्षमा जम्मा 91 जना क्यान्सर, किडनी र स्पाइनल इन्जुरी भएका बिरामीहरूको लागि मासिक रूपमा 5,000 उत्तर खर्च वितरण गर्ने क्रममा 48,55,000 वितरण गरेको छ। यसै गरी नगरपालिकाभित्र रहेका अस्पतालमा रोगप्रभावित भएका वृद्ध रोगीहरू, खास गरी 8 प्रकारका रोगाणुहरू भएका बिरामीहरूलाई निर्णय गरेर पठाउने क्रममा 58 जना बिरामीहरूलाई निर्णय गरेर पठाएको छ, जसमध्ये सबैभन्दा बढी क्यान्सरका छन् भने अन्य बिरामीहरू पनि छन्। त्यसै गरी 82-83 नगरपालिकाले सञ्चालन गरेका विभिन्न शिविरहरूमध्ये प्रजनन तथा स्वास्थ्य शिविरमा जम्मा 600 जना सेवा दिएका छन्, जसमध्ये 88 जना चाहिँ गर्भवती महिलाहरू निशुल्क भेटसे गरेको थियो भने 368 जना अन्य महिलाहरूको पनि 100 भेटसे गरेको थियो। त्यसै गरी सोही शिविरमा जम्मा 291 जना चाहिँ महिलाहरूको पार्टीहरूको क्यान्सर स्क्रिनिङ गरेको थियो। त्यसै गरी अर्को महत्त्वपूर्ण काम भनेको नगरपालिकाले यस गएको आर्थिक वर्षमा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा र यसको आयोजनामा महिलाहरूको लागि क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो, जसमा 229 जना सेवाग्राही महिलाहरूले सेवा दिनुभएको थियो, जसमध्ये 79 जना महिलाहरूको स्तन प्यापी स्मियर गरिएको थियो भने 116 जनाको चाहिँ स्तन परीक्षण तथा 14 जनाको भेक्स गरिएको थियो, जसमा त्यसको प्रतिवेदन अनुसार कुनै पनि महिलाहरूलाई क्यान्सरको सम्भावना देखिएको थिएन। त्यसै गरी माघ महिनामा सञ्चालित नसर्ने रोगहरूको 1 महिना निशुल्क स्क्रिनिङ शिविरमा जम्मा 90 वडाहरूमा 1974 जना सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसै गरी मङ्सिर महिनामा सञ्चालित विभिन्न शिविरहरूमा चाहिँ 1103 जना सेवाग्राही सेवा दिएका छन्। त्यसै गरी माघ महिना सञ्चालित कार्यक्रम अनुसार विद्यालयमा शिविरहरूलाई एसटिडी खोप अभियानको क्रममा चाहिँ जम्मा पालिकामा रहेका

0: दस उन्नीस प्रशासकहरू मध्ये 146 जनालाई चाहिँ तोकप लगाएको थियो भने जसको प्रगति 79.3% रहेको छ। त्यसै गरी मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण अन्तर्गत श्रावणदेखि जेठ महिनासम्ममा 3128 जनाको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसै गरी यस आर्थिक वर्षमा चाहिँ रामेश्वर महापालिकाले छेरु पहिचानको लागि वार्ड नम्बर 2 र 5 रहेको स्वास्थ्य संस्थामा जेठ महिनामा चाहिँ शिविर गरिएको थियो, जसमा 325 जना सेवाग्राहीहरूले युक्त सेवा लिएका थिए भने 89 जना संक्रमित बेमीहरूको छेरुको के अरे थकार परीक्षणको लागि राष्ट्रिय छेरु केन्द्रमा परीक्षणलाई पठाएको थियो र जसको नतिजा सबैको छेरु नभएको प्रमाणित भएको छ। यति भन्दै मेरो प्रस्तुति अन्त्य गर्न चाहन्छु। धन्यवाद।
1: यसपछिको प्रस्तुति महिला तथा बाल बालिका शाखाको रहनेछ। म प्रस्तुतिका लागि टिकाराम चौधरीजी
2: आर्थिक वर्ष 2082-83 महिला तथा बाल बालिका शाखामा छुट्याएका बजेटमा उक्त शाखाले कति खर्च गर्यो र कति चाहिँ गर्न बाँकी रह्यो त्यसमा चाहिँ समीक्षा हामीले म तपाईँहरूकोमा त्यो समीक्षा प्रस्तुत गर्न चाहन्छु। हाम्रोमा बालमन्त्री द्वारा घोषणा भए पनि उक्त महिला तथा बालबालिका शाखाबाट अपेक्षित उपलब्धि चाहिँ हुन सकेन, किनकि उक्त शाखाबाट एकैचोटि मेम्बर सरह भएर जानुभयो र हामी दुईजना नयाँ उक्त शाखामा आइसकेपछि हामीले आशा अनुसारको कार्यक्रमहरू सञ्चालन गर्न सकेनौँ। हामी एउटा सुरुमा उक्त शाखामा 26-27% कार्यक्रमहरू सम्पन्न भएको थियो र अहिले चाहिँ यो असार मसानसम्म हामीले चाहिँ 65-66% कार्यक्रम चाहिँ सम्पन्न गर्न सफल भएका थियौँ। त्यसमा सम्पन्न भएको कार्यक्रमहरू राष्ट्रिय म्यामोले जो अगाडि बस्नुभएको थियो म्यामोले चाहिँ गर्नुभएको कार्यक्रम र हामीले गरेको कार्यक्रममा चाहिँ समग्र रूपमा राष्ट्रिय बाल दिवस 2082 सन्दर्भमा माध्यमिक विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता, विज्ञान प्रदर्शनी र आधारभूत विद्यालय स्तर हाजिरा प्रतियोगिता सम्पन्न गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्ग परिचय पत्र हालसम्म 370 जनाको अध्यावधिक गरिएको छ। यसमा वडा वाइज चाहिँ समग्र रूपमा रहेको छ। लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियान 2082 सन्दर्भमा विभिन्न सचेतनामूलक कार्यक्रम साथ सम्पन्न गरिएको छ। सबै वडामा रहेका वडा स्तरीय बाल समूह, नगर स्तरीय बाल सञ्जालबीच बाल सञ्जालले आगामी दिनमा कस्ता भूमिका खेल्न सक्छ भन्ने विषयमा अन्तर्क्रिया सम्पन्न भएको छ। गत आर्थिक वर्षमा 2182 जना र यस आर्थिक वर्षमा 175 गरी कुल 357 जनाको ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ र वडा वाइज देहा बमोजिम गरेको छ र टोटलमा 2357 जना रहेको छ। कुल अघिल्लो आर्थिक वर्षसम्मको कुल ज्येष्ठ नागरिक वितरण र यस आर्थिक वर्षको कुल ज्येष्ठ नागरिक वितरण गरे तपाईँहरू 2357 जना रहेको छ। त्यसै गरी बालमन्त्री दिगोपना र सुनिश्चितताका लागि कार्यपालिका र नगर बाल सञ्जालबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सबै वडाका बाल समूहबाट 3 जना बाल सहजकर्ता र नगर बाल सञ्जाललाई क्षमता विकासका लागि फाइल व्यवस्थापन, भित्ति पत्रिका प्रकाशन, मनोविमर्श तालिम 3 दिने सञ्चालन गरिएको छ। विभिन्न समितिको बैठक व्यवस्थापन, नगर बाल नीति समिति, बाल अधिकार समिति, सहजीकरण समिति, बाल सञ्जाल, नगर बाल सञ्जाल, अपाङ्ग समितिको बैठक प्रत्येक महिनाको अन्त्यमा हुने गरिएको छ। बागमा विभिन्न 3 जना बालबालिकाहरूका लागि मासिक 2000 को दरले वितरण गरिएको छ। 13 माध्यमिक विद्यालयबाट 26 जना किशोरीहरू र 1 जना माथि स्तरका शिक्षक गरी 39 जना बाल सञ्जाल सहितलाई 3 दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ। बालमन्त्री सिकाइ केन्द्र व्यवस्थापनको लागि 11 ऱ्याक, 2 टेबल, ल्यापटप, प्रोजेक्टर पिन खरिद गरिएको छ। बाल वस्तुगत वितरण तयारी तथा 150 थाने सफाई गरिएको छ। बालमन्त्री स्थानीय शासन अवलम्बन कार्यान्वयन घोषणा तथा दिगोपनाका लागि लैङ्गिक हिंसा न्यूनीकरण तथा मानव बेचबिखन नियन्त्रण र अपाङ्ग परिचय पत्र वितरणका लागि वडा स्तरीय विभिन्न सञ्चालन र समिति बैठक व्यवस्थापन भएको छ। लैङ्गिक उत्तरदायी बजेट परीक्षण कार्य सम्पन्न गरिएको छ। आश्रममा आश्रित 4 जना महिला, 1 जना बालबालिकालाई वार्षिक रकम भुक्तानी गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधिक पुनः स्थापना सहयोग कार्यक्रम सम्पन्न गरिएको छ। दलित समुदाय उत्थान कार्यक्रम अन्तर्गत पञ्चे बाजा खरिद सात र आठ वडाका दलित समुदायलाई हस्तान्तरण गरिएको छ। वडा एक दुई तिनका आधारभूत विद्यालयमा अध्ययनरत असहाय बालबालिका शैक्षिक सामग्री वितरण गरिएको छ। नगर बाल सञ्जालले बाल विवाह बाल हिंसा विरुद्ध सडक नाटक माइकिङ पर्चा पम्पलेटद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। तेह्रवटा माध्यमिक विद्यालयबाट वडा नम्बर आठमा बाल मैत्री सिकाइ स्रोत केन्द्र निर्माण कार्य सम्पन्न भएको छ। रामेछाप नगरपालिकाको 2082/21 घोषणा गरिएको छ। महिला पुरुष विकास तालिम एमजिटीसँग साझेदारी सञ्चालन गरिएको छ। बाल उत्थान निर्माण गरिएको छ। यति कार्यक्रम चाहिँ सम्पन्न गरिएको छ, जसमा महिला तथा बालबालिका शाखालाई 2082/83 विनियोजित रकम 87 लाख रहेको थियो। माथिबाट उल्लेखित कार्यक्रममा 51 लाख खर्च भएको छ, 65.64% रहेको छ। बागमती प्रदेश सरकारबाट प्राप्त सशक्त अनुदान 3,96,000 3,71,493% खर्च गरिएको छ। र माथिका कार्यक्रममा न्याय बमोजिमको रकम र खर्च विनियोजन चाहिँ यसरी रहेको छ। यसरी मैले सशक्तमा एकमुष्टमा 91,96,000 रहेको थियो, जसमा चाहिँ 55,184,288 रुपियाँ खर्च भएको रहेको छ। हस्त धन्यवाद।
1: हाम्रो महिला तथा बालबालिका शाखामा सहायक 5 तहमा कार्यरत हुनुहुन्छ टिका चौधरी सर। रामेछाप नगरको समग्र पूर्वाधार विकासका कार्यक्रमहरू प्रस्तुत गर्नुहुन्छ। उहाँले हाम्रो विपद अन्तर्गत भएका कार्यक्रमहरू पनि प्रस्तुत गर्नुहुन्छ। उहाँ विपदको फोकल पोइन्ट हुनुहुन्छ, इन्जिनियर सुमन अधिकारीज्यू। म उहाँलाई पूर्वाधार तथा विपद समेतको कार्यक्रम प्रस्तुतिका लागि अनुरोध गर्दछु।
3: योजना अनुगमन तथा मूल्याङ्कन भौतिक पूर्वाधार र विपद व्यवस्थापन शाखाले गरेका कामहरूको वार्षिक समीक्षा म प्रस्तुत गर्न चाहन्छु। शाखाको कार्य विवरण, नगरपालिकाको वार्षिक नीति योजना तथा कार्यक्रम तर्जुमा र कार्यक्रम सहयोग गर्ने कार्यक्रममा, नगरपालिकाको वार्षिक स्वीकृत योजनाको कार्यान्वयन गर्ने, नगरपालिकामा सञ्चालित योजनाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक सुझाव दिने, भवन निर्माणका लागि नक्सा लगायत लागत अनुमान तयार गरी आवश्यक सुझाव दिने, योजनाको फरफारक तथा भुक्तानीको लागि आवश्यक कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, नगरपालिकाबाट गठित विभिन्न समिति उपसमितिमा रहेर काम गर्ने, नगर प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकारीको प्रत्यक्ष निर्देशनमा तोकिएका बमोजिमका अन्य कार्यहरू गर्ने, अन्य शाखाको कार्य सञ्चालनमा सहयोग गर्ने आदि। हाम्रो यस 82/83 ठेक्का अन्तर्गत सञ्चालन भएका 16 योजनाहरू रहेका छन्, जसमध्ये निर्माण कार्य सम्पन्न भएको 3 सम्पन्न भएर भुक्तानी बाँकी 1 छ, बाँकी चाहिँ म्याथप गरी भुक्तानी काम भइरहेको छ, म्याथप गरिएको छ, भुक्तानी पनि बाँकी नै छ। नगर स्तरीय योजनाहरू चाहिँ हाम्रो 52 छन्, 52 योजनामध्ये 33 उपभोक्ता समिति मार्फत गरिएको छ, 9 ठेक्का मार्फत र कोटेसन मार्फत 10 सम्पन्न भइसकेको योजनाहरू र भुक्तानी पनि भइसकेको छ। हाम्रो संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम सशक्त अनुदानतर्फ 2 छ, मानेडाँडा बुद्ध चौकदेखि पोटले हुँदै जनतारे टोलसम्म सड़क स्तर उन्नति र लामसेती फलाके बेसी झोलुङ्गे पुल, यो दुईटै हाम्रो सम्पन्न भई भुक्तानी पनि भइसकेको छ। प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सशक्त अनुदानतर्फ 3 योजना छ, त्यो 3 योजना सम्पन्न भई उपभोक्ता समिति मार्फत सम्पन्न भएको छ र उपभोक्ता समितिलाई भुक्तानी पनि भइसकेको छ। सड़क बोर्डको साझेदारीमा 2 योजना छ, भीमेश्वर आदि ल्याङलेन भीमसेन स्थान मन्दिर सड़क स्तर उन्नति र च्यासको सिमल भन्ज्याङ सड़क स्तर उन्नति, यो दुईटै उपभोक्ता समिति मार्फत सम्पन्न भई भुक्तानी पनि भइसक्यो, भुक्तानी चाहिँ बाँकी छ, उपभोक्ता समितिमा पनि सम्पन्न भइसकेको छ। स्थानीय पूर्वाधार विकास विभागको गुम्बा पुनर्निर्माण कार्यक्रम अन्तर्गत निमा धामा बौद्ध गुम्बा चाहिँ यो निर्माण भई उपभोक्ता समितिबाट भुक्तानी पनि सम्पन्न भइसकेको छ। वडा स्तरीय योजनातर्फ वडा नम्बर 1 17 योजना उपभोक्ता समिति मार्फत सञ्चालन भई भुक्तानी भएर सम्पन्न कार्य सम्पन्न पनि भइसकेको छ। वडा नम्बर 2 34 योजनामध्ये 19 टोल विकास समिति मार्फत भएको छ, 13 उपभोक्ता समिति मार्फत, 1 ठेक्का मार्फत र 16 कोटेसनबाट 1 भई सम्पन्न भइसकेको छ। वडा नम्बर 3 साङ्गुटारमा उपभोक्ता समिति मार्फत 37 सोझै कोटेसनबाट 1 गरेर 34 योजनाहरू सम्पन्न भई भुक्तानी भइसकेको छ। वडाम नम्बर चार हिमगंगामा उपभोक्ता समिति मार्फत 13 वटा सोधै कोटेशन मार्फत एउटा गरी 14 वटा सम्पन्न भई भुक्तानी भइसकेको छ। वडा नम्बर 5 रामपुरमा उपभोक्ता समिति मार्फत 13 ठेक्का मार्फत 1 गरी 14 वटा सम्पन्न भए भुक्तानी भइसकेको छ। वडा नम्बर 6 ओखेनीमा उपभोक्ता समिति मार्फत 11 वटा र कोटेशन मार्फत 2 वटा गरी 13 वटा योजना सम्पन्न भए भुक्तानी भएको छ। वडा नम्बर 7 सुगाजोरमा उपभोक्ता समिति मार्फत 8 वटा योजनाहरूले सम्पन्न भई भुक्तानी भइसकेको छ। वडा नम्बर 8 रामेछापमा उपभोक्ता समिति मार्फत 19 वटा सोझै कोटेशनबाट एउटा गरी 20 वटा चाहिँ सम्पन्न भए भुक्तानी भइसकेको छ। वडा नम्बर 9 ल्याङल्याङमा उपभोक्ता समिति मार्फत 15 सोझै खरिद कोटेशन मार्फत 2 वटा गरी 17 वटा योजना निर्माण सम्पन्न भई भुक्तानी भएको छ। रामेछाप नगरपालिकाको आर्थिक वर्ष 82-83 सञ्चालित नगर तथा वडा स्तरीय योजनाहरू जम्मा 242 वटा रहेका छन्। ठेक्का विधि मार्फत 19 वटा योजनाहरू सञ्चालन भएका छन्। सोझै खरिद र कोटेशन विधि मार्फत 18 वटा योजनाहरू सञ्चालन रहेका छन् र 100% भुक्तानी भइसकेको छ। उपभोक्ता समिति, टोल विकास समिति, विद्यालय व्यवस्थापन समिति लगायतका अन्य समिति मार्फत 205 वटा योजनाहरू सञ्चालनलाई 100% भुक्तानी भइसकेका छन्। उपभोक्ता समिति, टोल विकास, विद्यालय व्यवस्थापन समिति लगायतका अन्य सामाजिक समिति मार्फत विभिन्न 205 वटा योजनाहरूको विनियोजित बजेटको आधारमा निम्नलिखित रहेको छ। 25,000 सम्मको 4 वटा, 25-50 सम्म 32 वटा, 50-1 लाखसम्म 55 वटा, 1 लाखदेखि 5 लाखसम्मको 89 वटा, 5 लाखदेखि 10 लाखसम्म 7 वटा, 10 लाखभन्दा माथिको 18 वटा र गरी जम्मा 205 वटा। नयाँ आर्थिक वर्ष 2082-83 पूर्वाधार विकास शाखाबाट भएका नयाँ योजनाहरूको सारांशमा नयाँ ट्र्याक ओपन 7.7 किलोमिटर, सडक स्तर उन्नति 19.7 किलोमिटर, सडक ढलान 1.4 किलोमिटर, सडक कालोपत्रे भएको छैन, खानेपानी ट्याङ्की नयाँ निर्माण तथा मर्मत गरी 12 वटा, सिंचाई ट्याङ्की निर्माण तथा मर्मत गरी 10 वटा, प्रतीक्षालय निर्माण तथा मर्मत गरी 15 वटा, सार्वजनिक धारा 1 वटा, मठ मन्दिर तथा गुम्बा निर्माण तथा मर्मत गरी 10 वटा, भवन निर्माण तथा मर्मत गरी 10 वटा, सिंचाई कुलो 7 किलोमिटर र घर नक्सा पास 2 वटा। समस्या तथा चुनौती, भौगोलिक विकटता, प्राविधिक जनशक्तिको अभाव, योजना सम्झौतामा ढिलाइ, योजनाको कार्य सम्पन्न गर्न ढिलाइ, गुणस्तरीय परीक्षण सामग्रीको अभाव। सुधारका लागि मुख्य सुझावहरू भनेको योजनाको अवस्था अनुसार प्राविधिक जनशक्ति खटाइनुपर्ने, योजनाको सम्झौता आर्थिक वर्षको सुरुमै गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, उपभोक्ता समिति र स्थानीय ठेकदारहरूलाई प्राविधिक तथा कानून सम्बन्धी अभिमुखीकरण तालिम दिनुपर्ने, गुणस्तर परीक्षणका लागि आवश्यक जनशक्ति र प्रयोगशाला सामग्रीको व्यवस्थापन गर्नुपर्ने रहेको छ।
1: धन्यवाद।
4: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
5: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
4: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
5: नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगा
6: भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकुसी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
7: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
6: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो। सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
8: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
6: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ्दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
10: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
11: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुन सक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
10: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएन
12: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
10: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरूसँगले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
7: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म हुने भन्ने जुन कुरा विपत्ति सूचना जारी गरेको थियो त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै।
10: त्यसै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
13: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डीएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
10: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 अर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 60.05 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जल विद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
14: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसको संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई नागरिकतामा पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
10: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
6: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा।
15: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
6: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
17: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
18: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
16: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
18: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
19: क्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
15: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्डिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्डिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दाता निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
10: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई।
20: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन्, भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
10: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की।
21: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्। जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो, त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
0: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रूबिना कार्की। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
2: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
6: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
23: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
22: ओहो, तिमी त घरको खाने भएछौ नि।
24: के को सरसल्लाह हो दुईजनाको?
23: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
24: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
22: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
24: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
25: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
26: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ, त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
27: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जंक फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि, तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेकै कुरामा आए, 5 ड्रम तोरीको तेल, 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा त्यसमा बेकरी सटिङ नि भन्ने घिउ हुन्छ त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
26: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ कसरी काम गरिरहेको छ।
1: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ भण्डारण हुनुपर्छ त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो एन्टिमर्टम भन्छौ हामी बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
26: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ विद्वान हुनुहुन्छ धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ त्यो बारेमा अलिकति कुरा राखिनको लागि अनुरोध गर्दछु।
3: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदेर खाऊ नै भन्दै चाडपर्व
6: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
4: रात को 8 बजे
5: हजुरको रेडियो

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता.
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो. रोग पत्ता लाग्न, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ.
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्नी.
6: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा.
5: सुन्नु भए त
4: मजाले सुने. अब बिरामी लिएर जिल्ला अस्पताल
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np.
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना.
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क BP, सुगर, युरिन, प्रोटिन, BMF जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ.
2: सम्पर्क नम्बर 9844021369. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप.
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी.
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्.
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स.
9: विराज किसानको साथी.
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता.
9: प्रोप्राइटर जय मानन्दर. फोन 0848540239, 0848540533 र 98540239. विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप.

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: अब
1: नेपालको मुद्दा संयुक्त राष्ट्र संघको महासभामा महासचिवबाटै मुखरित भए पछाडि यसले कुन तहको ओजन पाएको छ?
2: अब यो संयुक्त राष्ट्र संघको महासचिवबाट जलवायु परिवर्तन र विशेष गरी उहाँ नेपाल आउँदाखेरि उहाँले विश्व सामु उठाएको पर्वतीय क्षेत्रहरूको जोखिमको बारेमा उहाँले सम्बोधनमा समेट्दै त्यो जोखिमलाई त्यतिखेर सही रूपमा ध्यान दिएर त्यसको सम्बोधन नगर्दाखेरि अहिले नेपालमा जुन जलमहाविपत्ति आयो अब यो असाधारण छ र यो जलवायु परिवर्तन सम्बन्धी जोखिममा परेका राष्ट्रहरूको मुद्दालाई सम्बोधन गर्न ढिला भएको छ भनेर जलवायु न्यायको मुद्दा जुन उठान गर्नुभएको छ यसले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले गर्ने भाषण र सम्माननीय प्रधानमन्त्रीज्यूले जलवायु न्यायको लागि गर्ने आह्वान सम्बोधन र नेतृत्वको लागि थप ऊर्जा प्राप्त गर्छ र यो एकदम यो जुन मौका हो संयुक्त राष्ट्र संघका महासचिवले पनि उठाउनु भएको विषयलाई नेपालका सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारले यसलाई चाहिँ अब नेतृत्वका साथ जलवायु न्यायको मुद्दालाई अगाडि बढाउनलाई सशक्त बनाउनको लागि एउटा यसले चाहिँ मुख्य आधार प्रदान गरेको जस्तो मलाई लाग्छ।
1: जस्तो अब गुटेरेसले त 3 वर्ष अगाडि नेपाल आउँदै पनि नेपालका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् र कुनै पनि बेला संकट आउँछ भनेर विश्व समुदायलाई सावधानी सतर्कता वा चेतावनी त्यो खालको दिनुभएको थियो। यति बेला चाहिँ 81 यो महासभामा संसारकै उहाँले ध्यान आकर्षण गराउनु भएको छ। यो मौकालाई हामीले कति ग्राप गर्न सक्छौ?
2: अब यो मौका भनेको चाहिँ हाम्रो लागि एकदम पीड़ाको समय र हाम्रो लागि जलवायु न्यायलाई अझ सशक्त रूपमा राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय नेतृत्व र पैरवी साथ कूटनीतिक पहलको द्वारा यसलाई पर्वतीय राष्ट्रहरूको संकटको मुद्दालाई स्थापित गर्ने सुवर्ण अवसर हो। यसलाई चाहिँ अब जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई प्राथमिकतामा राखेर महासभामा यो विषय उठान गर्ने निर्णयका साथ प्रतिबद्धताका साथ जानुभएको छ जुन त्यो सकारात्मक छ। तर अब यतिले पुग्दैन, जलवायु न्यायको मुद्दालाई पर्वतीय राष्ट्रको संकटको मुद्दालाई हामीले सशक्त रूपमा कूटनीतिक रूपमा उठाउनको लागि अब राज्यले यसमा ध्यान केन्द्रित गर्दै तयारीका साथ सशक्त रूपमा एकबद्ध भएर यसलाई निरन्तर रूपमा हामीले चाहिँ रणनीतिका साथ अगाडि बढ्नुको विकल्प छैन। हामीले योभन्दा पूर्व पनि हिमाली क्षेत्र र पर्वतीय क्षेत्रका मुद्दाहरू स्थापित गर्नलाई पहल गरेका हौं, तर त्यो संस्थागत हुन सकेन, त्यो राजनीतिक नेतृत्वले त्यसलाई चाहिँ प्राथमिकतामा राख्न सकेन, सरकारले पूर्व तयारी गर्न सकेन, सरकारले त्यही अनुसारको कूटनीतिक पहलहरू गर्न सकेन र यसलाई चाहिँ विश्वको साझा मुद्दा बनाउनको लागि जुन कूटनीति आवश्यक थियो, जुन पूर्व तयारी आवश्यक थियो, जुन सशक्त नेतृत्व आवश्यक थियो, त्यो अब यस्तै भाषणले मात्रै हुँदैन। किनभने एकचोटि गर्ने सम्बोधनले जलवायु न्याय र जलवायु परिवर्तन सम्बन्धी क्षतिपूर्तिको जुन मुद्दा उठिरहेको छ र पीड़ितहरूलाई न्याय दिने जुन हाम्रो आवाज छ यसलाई मुखरित गर्नको लागि राज्य सशक्त रूपमा योजनाबद्ध ढंगले कूटनीतिक रूपमा अगाडि बढ्नुको विकल्प छैन। त्यो पूर्व तयारी अझै हेर्दाखेरि त्यति यथेष्ट छैन र आन्तरिक रूपमा त्यो गृह कार्य पनि पुगेको छैन। त्यसलाई अझै राज्यले सरकारले विशेष ध्यान दिएर यो मौकालाई चाहिँ ऊर्जामा रूपान्तरण गर्नको लागि यसलाई सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ।
1: अब राष्ट्रसंघमा नेपालको सहभागिता त 7 दशक लामोको छ, हेर्नुहोस् होइन, यो 7 दशक लामो यात्राका क्रममा मलाई लाग्छ 2008 राष्ट्रसंघ महासभामा जलवायु न्यायको सवाल, जलवायु मुद्दाको विषय त्यस बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उठाउनु भएको थियो। सन् 2008 नै हो मलाई जहाँसम्म लाग्छ, त्यो सन् 2008 भनेकै आज तपाईँको 18 वर्ष प्लस भएछ हेर्नुहोस्। तर हामीले त्यो रूपको त्यहाँबाट के पायौं त, के न्याय मिल्यो हामीलाई? प्रश्न त यो छ नि।
2: तपाईँले भनेको सही हो, म त्यसमा सहमत छु। त्यो के हो भने हामीले खालि भाषणमा र खालि वक्तव्यमा मात्रै यसलाई समेट्यौं, यसलाई आन्तरिकरण गर्ने, यसलाई हाम्रो व्यवहारमा, हाम्रो संस्थागत सुधारमा, हाम्रो राज्यको पहलमा, हाम्रा चाहिँ पूर्व तयारीहरूमा, हाम्रा कूटनीतिक पहलहरूमा, हाम्रो चाहिँ रणनीतिक योजनाबद्ध ढंगले हामीले चाहिँ प्रयास गर्ने कुरामा हामी चुक्यौं। जहिले पनि यो महासन्धिको कपको बैठक अगाडि मात्रै हामी चियो चर्चो गर्छौं अनि त्यस पछाडि यो विषय राजनीतिक प्राथमिकतामा नि पर्दैन, सरकारको प्राथमिकतामा पनि पर्दैन र हामी यति कमजोर पूर्व तयारीका साथ अन्तर्राष्ट्रिय सामु प्रस्तुत हुन्छौँ, हाम्रो कूटनीति कमजोर हुन्छ, त्यसले गर्दा यो साझा सवाल विश्वको साझा समस्या हुँदाहुँदै पनि किन साझा सवाल बन्न सकेन, किन यो महासन्धिको विषय बन्न सकेन? अहिलेसम्म पनि हाम्रो कपमा छलफल हुने महासन्धिको औपचारिक बैठकमा पर्वतीय विषयहरूलाई समावेश गरिएको छैन। त्यसको एउटा प्रक्रिया हुन्छ, समयमै नेपाल सरकार, किनभने हामी सार्वभौम राष्ट्र हौ, हाम्रो आवाज चाहिँ अमेरिका अथवा बेलायत जतिकै हाम्रो आवाज पनि हुन्छ, सार्वभौम राष्ट्रको चाहिँ आफ्नो अधिकार के हो भने आफ्ना जनताको सुरक्षाको लागि, यो जलवायु संकट समाधानको लागि राज्यले पहल लिनुपर्ने समयमै पहल लिनुपर्छ र यसलाई चाहिँ औपचारिक एजेन्डा नबनाएसम्म प्रक्रियागत रूपमा महासन्धिका बैठकहरूमा छिर्दैन। तर एजेन्डा बनाउनको लागि पनि हामीले कूटनीतिक पहलहरू गर्नुपर्छ, अरू राष्ट्रहरूलाई यो साझा चासोमा गोलबन्द गर्नको लागि हामीले कूटनीतिक पहल गर्नुपर्छ। अब अहिले जसरी यो विषयलाई हामी उठान गरिरहेका छौँ, वक्तव्यबाजी गरेका छौँ, यो सकारात्मक हो, किनभने जलवायु संकटको विषय, न्यायको विषय यति धेरै राजनीतिक रूपमा आम जनचासोको विषय बनेको छ। अब यो शक्तिलाई हामीले चाहिँ पैरवीको लागि मुख्य आधार बनाएर सरकारले सशक्त रूपमा योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्छ। हाम्रो रणनीति के हो? हामीले स्थायी रूपमा यो कूटनीतिक पहल गर्नको लागि हामीसँग त्यो खालका दक्ष जनशक्ति छ कि छैन? हाम्रो संस्थागत संरचना त्यो अनुसार छ कि छैन? हामीले त्यो अनुसार लगानी गरेका छ कि छैनौ भन्नेको आधारमा प्रतिफल हासिल गर्ने भएको हुनाले अहिलेसम्म यहाँले भने जस्तै हामी उठान गर्छौँ, आन्तरिक रूपमा छलफल गर्छौँ, तर कहिले पनि हाम्रो सशक्त रूपमा कूटनीतिक पहलहरू र हामीले इन्टरभेन्सन ठाउँमा गर्ने नसकेको हुनाले हामीले यो विषयलाई न्याय दिन सकेका छैनौँ।
1: जस्तो रेग्मीजी, यो मैले फ्याक्ट भर्खरै पनि पत्ता लगाए, 2008 नै रहेछ पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाखेरि जलवायु परिवर्तन सम्बन्धीको उहाँले मुद्दा पहिलो पटक,
2: त्यो अनुसार छ कि छैन? हामीले त्यो अनुसार लगानी गरेका छ कि छैनौ भन्नेको आधारमा प्रतिफल हासिल गर्ने भएको हुनाले अहिलेसम्म यहाँले भने जस्तै हामी उठान गर्छौँ, आन्तरिक रूपमा छलफल गर्छौँ, तर कहिले पनि

0: 18 वटा महासभा हामीले गुजार्यौं र अब 81 औंमा सहभागी भइरहेका छौं भनेपछि यो बहुदेशीय सन्धि हुन नसके पनि कमसेकम हिमालले तपाईँको नेपालकै मामिला कुरा गर्ने भने चीनतिर पनि असर गरिरहेछ सीमै त्यही छ नेपालतिर पनि चीन नेपाल यसको चाहिँ संकट हुँदै हुँदै गएर तपाईँ भारत र तलतिर बांगलादेशसम्म पनि पुग्न सक्छ त्यसको संकट जोखिम भनेपछि कम्तीमा यो रिजनल लेभलको यी क्षेत्रीय लेभलका यी देशहरूबीच कम्तीमा त्रिदेशीय सन्धिको रूपमैसम्म यसलाई प्राथमिकता दिएर हामीले त्यतातिर मात्रै पनि अलिकति प्रेसर क्रिएट गर्न सकेको भए पनि केही हुन्थ्यो कि किनकि कार्बन उत्सर्जनको हिसाबले संसारको सबैभन्दा बढी आज चीनले नै गर्छ जो नेपालको छिमेकी देश त 33% प्लस सकाएर भारत पनि प्रमुखहरू भित्रमा पर्छ यी देशहरूसँगै पनि यसले यो त्यति बेला 2008 क्लाइमेट चेन्ज थियो भने अहिले त क्लाइमेट क्राइसिस भएको रहेछ हेर्नुहोस् हामी विस्फोटमा पुगेका छौँ हामीले किन सन्धिको विषय बनाउन सकेनौ होला यो विश्वव्यापी त भएन अरे त्यो मञ्चमा यी देशहरू बीच नै पनि त गर्न सकिन्थ्यो होला
1: अब हजुरले सही विषय उठाउनु भयो हाम्रो त्रिदेशीय जति सान्दर्भिक छ हाम्रो लागि जति महत्वपूर्ण छ छिमेकी राष्ट्रहरू हामीले जुन सहकार्य समन्वय गर्नुपर्ने छिमेकी राष्ट्रहरूलाई को साझा विचार साझा धारणा हामीले बनाउन जरुरी छ अनि बल्ल हामी सशक्त हुन्छौँ त्यही भएर यहाँले उठान गरेको विषयसँग म सहमत हुँदै के भन्छु भने हाम्रो यो क्षेत्रीय हिसाबले हामी एकजुट हुने अझै हामी त पर्वतीय राष्ट्रहरू हिन्दुकुश राष्ट्रहरूको पनि 8 राष्ट्रहरू छन् त्यसमा पनि एउटा साझा मञ्च एउटा साझा विचार एउटा सशक्त भूमिका एउटा सशक्त पैरवीको कुनै रणनीति अहिलेसम्म पनि तयार भएको छैन छलफल हुन्छ तर पनि हामीले हाम्रा दुईटा ठूला छिमेकी मुलुकलाई यो विषयमा उहाँहरूको समर्थन यो विषयमा उहाँहरूको चाहिँ सहभागिता र यो विषयमा हामीले संयुक्त रूपमा एउटा वक्तव्य पनि हामीले निकाल्न सक्ने स्थिति नभएको हिसाबले हामीले कूटनीतिक रूपमा हाम्रो क्षेत्रीय जुन राष्ट्रहरू छन् छिमेकी राष्ट्रहरूसँगको कूटनीतिक पहल एउटा भयो हिन्दुकुश राष्ट्रहरूसँगको अर्को पर्वतीय मुद्दाहरूमा हाम्रो चाहिँ कूटनीतिक पहल र हिमाली क्षेत्र पर्वतीय क्षेत्र भएका विश्वका अन्य मुलुकहरू जुन हाम्रो हामी जस्तै संकट र चासो लिएछन् उहाँहरू बीचमा चाहिँ हामीले यो खालको चाहिँ रणनीतिक रूपमा समन्वय गर्न जरुरी छ अब बैठकहरू छलफल हुन्छन् तर त्यसको निष्कर्ष कुनै हुँदैन यो भने निरन्तर रूपमा हामीले कूटनीतिक पहल गर्ने नेतृत्व भने त हामीले अरूलाई समावेश गरेर हाम्रो मुद्दामा आबद्ध गरेर अगाडि लग्ने हो यसको लागि हाम्रो निरन्तर रूपमा रणनीतिक योजनासहित अगाडि बढ्नुपर्ने हुन्छ राज्यले त्यो खालको चाहिँ सबैलाई समेटेर त्यो खालको नेतृत्व प्रदान गर्नको लागि हामीले नसकेकै हो अब यसबाट शिक्षा लिएर अब यो पर्वतीय मुद्दालाई यदि हामीले यो वर्ष पनि ठोस रूपमा कुनै पहल गरेनौ कुनै पूर्व तयारी बिना हामी चाहिँ COP 31 गयौं भने यसले कुनै पर्वतीय राष्ट्रको मुद्दालाई सम्बोधन गर्ने खालको वातावरण त के कुनै खालको त्यस्तो निर्णय हुन सक्दैन
0: तर हामीसँग डकुमेन्ट हुनु पर्यो होला नि त रिङजी जस्तो हामी डकुमेन्ट बेस्ड कति इभिडेन्स बेस्ड कति हुन सक्छौँ किनकि 500 वर्ष अगाडि पनि हिमाल पग्लिन्थ्यो नि होला अहिले पनि पग्लिराखेको होला भन्न त कुरा गर्न सकिएला होइन
1: हामीसँग वैज्ञानिक आधार तथ्य त्यो एकदम महत्वपूर्ण छ नभएको पनि होइन हामीसँग एकदम यथेष्ट प्रमाणहरू छन् वैज्ञानिक आधार छन् अब आइपिसिसी जस्तो वैज्ञानिक संस्थाले यो क्षेत्रमा बढ्दै गएको तापक्रमको बारेमा अध्ययनबाट निकालिसकेको छ इसिमोड लगायतका अन्य क्षेत्रीय अन्तर्राष्ट्रिय संघ संस्थाहरूले वैज्ञानिक प्रतिवेदनले पनि हिमाली क्षेत्रमा तीव्र रूपमा तापक्रम वृद्धि भइरहेको हिमश्रृङ्खलाहरू पग्लिँदै गएको अनि हिमतालको जोखिम रहेको यो यथेष्ट प्रमाणहरू छन् प्रमाणलाई अब कूटनीतिक रूपमा हामीले कसरी सशक्त रूपमा प्रस्तुत गर्न सक्छौ र यसलाई चाहिँ साझा चासो कसरी बनाउन सक्छौ भन्ने कुरामा त हामी नेतृत्व लिनु पर्यो नि त नेतृत्व लिने भने के हो भने अरूलाई गोलबन्द गर्ने हो पहिला त हामी आन्तरिक रूपमा चाहिँ एकजुट हुनु पर्यो यही हामी चाहिँ हाम्रो साझा विचार हाम्रो चाहिँ साझा संकल्प हुनु पर्यो त्यही अनुसार राज्यको तयारी हुनु पर्यो त्यही अनुसार चाहिँ अन्तर्राष्ट्रिय कूटनीति हुनु पर्यो यो विषयलाई मूलभूत रूपमा चाहिँ अन्तर्राष्ट्रिय कूटनीतिको विषय बनाएर लैजान सक्नुपर्ने हुन्छ र आन्तरिक रूपमा यसलाई यो संकटलाई समाधान गर्नको लागि हामीले गरेका प्रयासहरूलाई पनि हामीले अन्तर्राष्ट्रिय माझ सशक्त रूपमा राख्न नसकेको अवस्था पनि छ किनभने हामीले गरेको चाहिँ हरित गृह ग्यास उत्सर्जन घटाउन गरेको योगदानहरू पनि यति उत्कृष्ट नमूनाहरू छ त्यसलाई पनि हामीले राख्न सके छैनौँ भने अहिले त हाम्रो मानवता हाम्रो चाहिँ समाज हाम्रो चाहिँ जीविकोपार्जन सबै संकटमा छ अब यस्तो बेला पनि राज्यले रणनीतिक रूपमा

0: योजनाबद्ध ढंगले कूटनीतिक पहल गरेर यसको नेतृत्व लिन सकेन भने कहिले सक्छ? यो के छ भने यसमा आम जनमानसले, राजनीतिक दलहरू, सबै नागरिक समाज, संचार माध्यम, युवा सबैको यसमा चाहिँ साझा सरोकार पनि छ र सबैले जलवायु न्यायको मुद्दाहरू उठाउनको लागि राज्यलाई सहयोग पनि गरिरहेको अवस्थामा अब नेतृत्व लिने सरकारले त्यो अनुसारको योजनाबद्ध ढंगले कूटनीतिक पहलहरू अगाडि
1: तर कमजोरहरू चाहिँ थिचोमिचोमा परेकै देखिन्छ। अब यो प्रदूषकहरूले हामीलाई कति मूल्य तिर्लान्, दोस्रो पाटो छ नेपाल सन्दर्भ, यो अलिकति मत एउटा सान्दर्भिक हुन सक्छ तथापि नमिल्ला। काठमाडौँको फोहोर लगेर हामी बन्सरे डाँडा र सिसडोलमा विगतमा फाल्थ्यौं, त्यहाँका मानिसहरूले त्यो प्रदूषण बापतको मूल्य नपाएको, बेला बेलामा आन्दोलन र गुनासो, उब्जनी नभएकोदेखि लिएर क्यान्सर लगायतका रोगहरू लागेका विभिन्न श्वास प्रश्वास यस्ता विषय आउँछन्। त्यस्तै अब हामी चाहिँ हाम्रा कारणले प्रदूषण पनि भएको छैन, कार्बन उत्सर्जन छैन, अरूका कारणले भएको छ, बादलको सीमा छैन, त्यो हावाको सीमा छैन, त्यसले ल्याएर यहाँनिर भएको चाहिँ तपाईँको हिमालय मेल्ट गरिदियो, त्यो पग्लिएर त्यो विस्फोट भएको छ र त्यस बापत निर्दोष मानिसहरूको ज्यान जानु परेको छ। तर त्यो प्रदूषित गर्नेहरूबाट हामीले क्लेम गर्न त सकेन, लिन सकेका छैन, सकेकै छैन।
0: अधिकारको मुद्दा हो, हामीले आफ्नो अधिकार पाउनको लागि हामीले कसरी रणनीतिक रूपमा अगाडि बढ्छौ, कसरी सशक्त रूपमा अगाडि बढ्छौ, आन्तरिक रूपमा हाम्रा विविध समस्याहरू छन्, आन्तरिक रूपमा जो संकटासन्न, जो जोखिममा छन् तिनीहरूले क्षतिपूर्ति पाउने, तिनीहरूले न्याय पाउने एउटा विषय हो भने सिङ्गो राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमा जुन न्यायको हामीले आवाज उठाइरहेछौ, अब यो धनीले गरीब राष्ट्रहरूलाई यो परापूर्व कालदेखि नै अब चिचोमिचो गर्दै आएका छन्, हाम्रा आवाजहरू मुखरित हुन सकेका छैनौ, तर त्यो भन्दैमा हामीले हाम्रो अधिकारको विषयलाई, यो न्यायको विषयलाई, यो संकटको विषयलाई हामीले उजागर गर्न बिर्सनु हुँदैन, किनभने हामीले हाम्रो जनतालाई पनि न्याय गर्नु पर्यो। राज्यले आफ्नो तर्फबाट सही कदम, सही पहल गरेको छ, राज्यले सही नेतृत्व लिएको छ भन्ने जनतालाई विश्वास हुनु पर्यो। त्यो जलवायु न्यायको मुद्दा राज्यले नै बोक्न नसकेको, सरकारले नै बोक्न नसकेको चाहिँ अवस्थामा हामीले हाम्रो जनतालाई कसरी चाहिँ न्याय गर्न सक्छौ, हाम्रो जनतालाई कसरी आश्वस्त बनाउन सक्छौ भन्ने विषय छ। त्यही भएर हामीले गर्नुपर्ने न्यूनतम पूर्व तयारी, हामीले गर्नुपर्ने न्यूनतम कूटनीति, हामीले गर्नुपर्ने न्यूनतम साझा नेतृत्व, हामीले गर्नुपर्ने न्यूनतम समन्वयका कुराहरूमा त राज्यले नेतृत्व लिनु पर्यो नि। त्यही नै हो अधिकार र न्यायको लडाईँ, लडिरहनु पर्छ। अधिकार प्राप्त गर्नको लागि केही वर्ष लाग्छ, जस्तो यहाँलाई पनि अवगतै होला, त्यो हानि तथा नोक्सानीको मुद्दा त पहिला यो अन्तर्राष्ट्रिय मञ्चमा प्रवेशै पाएको थिएन, अहिले हामी नोक्सानीको लागि वित्त स्थापना भएको छ। त्यही भएर अहिले हामीले यो क्षतिपूर्तिको कुरा गरेका छौँ, तर महासन्धिमा क्षतिपूर्ति भन्ने शब्द त छैन, अनुदान भन्ने छ, तर क्षतिपूर्ति माग्न नहुने होइन, किनभने हामीले न्यायको मुद्दा उठाउने सार्वभौम राष्ट्र र जनताको चाहिँ अधिकार पनि हो भने क्षतिपूर्तिको विषय पनि हामी उठाउन सक्छौ, तर त्यसलाई हामीले कूटनीतिक रूपमा पहल गर्नुपर्छ। नेपाल एक्लैले उठाएर यो सम्भव हुन्छ तर समय लाग्छ, त्यही भएर हामीले हाम्रा शुभचिन्तकहरू, अन्य राष्ट्रहरू जो यसबाट प्रभावित छन् सबैलाई गोलबन्द गरेर नेतृत्व लिने हो, यो नेतृत्व लिने बेला हो। यसमा चाहिँ हाम्रो सरकार, सम्माननीय प्रधानमन्त्री र राज्यको नेतृत्व गर्ने सबै संयन्त्रहरू परिचालित हुनुपर्छ।
1: विगतको सरकार भन्दा यो सरकार अलिक फरक, अलिक काम गर्ला कि भन्ने धेरैको आशा अपेक्षा पनि छ, भले त्यो कस्तो भइरहेछ अर्को समीक्षाको विषय छ। यो सरकारले चाहिँ कति तयारी, कति प्रमाणहरू बटुलेर समेटेर त्यहाँ गएर गर्विलो उपस्थिति देखाउने तयारी गरेको छ, तपाईँले के थाहा पाउनु भएको छ?
0: दुईटा विषय यस सरकारको मैले सकारात्मक रूपमा लिएको छु। एउटा त सम्माननीय प्रधानमन्त्रीज्यू अहिले महासभामा गएर यो विषय म उठान गर्छु भनेर वक्तव्यको सबभन्दा महत्वपूर्ण अंश नै नेपाल सरकारले यसलाई बनाएको छ। एक दोस्रो विषय चाहिँ यो जुन सरकारको नेतृत्व गर्ने राजनीतिक दलको एकदम प्राथमिकताको विषय बनेको छ जलवायु न्यायको विषय, यो एकदम सकारात्मक छ। तेस्रो यो जलवायु न्याय यो चाहिँ हानि तथा नोक्सानी कोषको लागि भनेर दुईजना माननीय मन्त्रीज्यूहरूले चिठी लेखेर हामीलाई तत्काल रूपमा हानि नोक्सानी कोषबाट वित्त उपलब्ध हुनुपर्छ भनेर जुन निवेदन लेख्नु भएको छ त्यो पनि मैले सकारात्मक देखेको छु भने सरकारका सबै खालका निकायहरूले अहिले एकमुख हुँदै यो जलवायु न्याय र जलवायु परिवर्तन संकटको बारेमा बोलेको निकै सकारात्मक छ। तर तयारीको हिसाबले अझै पनि मैले चाहिँ सरकारले नेतृत्व लिनको लागि यथेष्ट पूर्व तयारी गरे जस्तो लाग्दैन र यो तयारीले गर्दा फेरि पनि हाम्रो कूटनीतिक पहल फितलो हुने र यो पर्वतीय विषय र जलवायु न्यायको विषय अझै पनि हामीले स्थापित गर्नको लागि चाहिँ यो फलामको चिउरा चबाए बराबर हुन्छ, यो असम्भवै छ। त्यही भएर मलाई लाग्छ हाम्रो सम्माननीय प्रधानमन्त्री यो मन्त्रीमण्डल र समग्र राज्यको नेतृत्व गर्ने सरकार र राजनीतिक दलले यसलाई समीक्षा गर्दै यसलाई सशक्त रूपमा कूटनीतिक रूपमा आवाज उठाउनको लागि पूर्व तयारी बिना यदि हामी कपमा गयौं पूर्व तयारी बिना यदि हामीले यसलाई कूटनीतिक रूपमा यो विषय स्थापित हुन्छ भन्यौं भने अब त्यो दिवा सपना मात्रै हुन्छ त्यो हुनै सक्दैन त्यही भएर मलाई लाग्छ म आशावादी छु यो सरकारसँग किनभने द्वितीय प्राप्त सरकार हो हामीले चाहिँ शंकाको सुविधा दिनै पर्छ र यो सरकारले यी विषयलाई समीक्षा गर्दै यसलाई रणनीतिक रूपमा मुख्य एजेण्डा बनाएर आन्तरिक तयारीका साथ यो कूटनीतिलाई प्रभावकारी बनाउने हिसाबले अगाडि बढ्नुको विकल्प छैन केही सरकारले पहल गर्नै पर्ने हुन्छ त्यो पहलहरू के गर्ने भन्ने कुराहरू प्रष्ट छन् तर त्यसलाई चाहिँ समयमै नगरिदिँदा त्यसलाई स्रोतहरू चाहिँ नजुटाउँदा त्यसलाई नेतृत्व लिने कुरामा पछि पर्दाखेरि यो विषय फेरि चाहिँ नजरअन्दाज हुने अनि यो भाषणमा मात्रै सीमित हुने कुरा भयो भने हाम्रो लागि दुर्भाग्य हुनेछ र यो अझै भोटेकोशीमा ज्यान दिने गुमाउने घाइते परिवारप्रति ठूलो
1: अन्तिममा मेरो तपाईँलाई एउटा प्रश्न के छ भन्दाखेरि अब यो हुन त अस्ति बाढी आउँदाखेरि चीनले सूचना दियो दिएन आदि इत्यादि पुरै चीनलाई खुइल्याउनेसम्मको यो खालका घटनाक्रम पनि केही देखिए यो बेला अर्को एउटा सवाल के उठाइएको छ भन्दा भू राजनीतिक टकरावसँग पनि यसलाई जोडाइएको छ सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने चीनलाई नेपालको कानमा हतियार राखेर घेराबन्दी गर्ने पड्काउने एउटा अभियान अन्तर्गत यो चालियो त्यो ग्लोबल क्लाइमेट क्राइसिसको कुरा जस्टिसको कुरा गरेर चीन घेर्ने एउटा हतियार नेपाल बनिदिन लागो भनेर भू राजनीतिक टकरावतिर भू राजनीतितिर पनि यसलाई जोडिएको छ यसमा कति तर्क छ तथ्य छ वा दम छ
0: मेरो हिसाबले त्यसमा कुनै तर्क छैन त्यो केवल यो मिडियामा आउने भाष्यहरू हुन् यी गलत भाष्यले गर्दा हाम्रो एजेण्डा ओझेलमा पर्छ हाम्रो संकट हामीले भोगेका छौं न्याय हाम्रो प्राथमिकता हो अहिले अब भारत र चीनको उत्सर्जन बढी छ भन्ने सन्दर्भमा अब यो महासन्धिमा यो औद्योगिक राष्ट्रहरू 1990 अगाडि जसले बढी उत्सर्जन गरे तिनीहरू जिम्मेवार हुनुपर्छ भन्ने महासन्धिमा छ भले अहिले विकासोन्मुख देशहरूले पनि आफ्नो उत्सर्जनको भार हटाउनको लागि त्यो प्रतिबद्धता गर्नुपर्छ भनेर पेरिस सम्झौताले प्रष्ट रूपमा राखेको छ राष्ट्रिय निर्धारित योगदान हरेक राज्यले बुझाउनुपर्छ त्यसमा उनीहरूको भूमिका चाहिँ गहन हुन्छ चाइना भारतको तर यो विषय हाम्रो चाहिँ जलवायु न्यायको विषयसँग भारत चीनको आन्तरिक विषय र सँग हामीले जोड्नु हुँदैन नितान्त नेपालको नेपालीको संकटको न्यायको विषय हो यो चाहिँ हामीले अन्तर्राष्ट्रिय माग राख्नको लागि हामीले छिमेकीहरूलाई पनि साथ लिएर जानुपर्छ र अब यो अर्थराजनीतिको विषय हो यो चिया चर्चो चाहिँ हुन्छ छलफल हुन्छ तर हामीले यसलाई चाहिँ विषयान्तर गरेर यो विषयलाई चाहिँ नजरअन्दाज गरेर हामी अगाडि बढ्न सक्दैनौ त्यही भएर हामी सचेत रहनुपर्छ यो विषय हाम्रो विषय हो यो विषय हाम्रो अधिकारको विषय हो न्यायको विषय हो हामीले अन्तर्राष्ट्रिय माझमा प्रक्रियागत ढंगले कूटनीतिक रूपमा सबैलाई समेटेर सबैलाई गोलबन्द गरेर हामी अगाडि बढ्नुको विकल्प छैन त्यही भएर हामी निकै चनाखोपूर्वक सतर्क भएर हाम्रो कूटनीतिलाई बलियो बनाएर सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन
1: हस् तपाईँलाई यो महत्वपूर्ण समय संवादका लागि विमल रेग्मीजी धेरै धेरै धन्यवाद
0: यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद
2: रेडियो पाव घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगाहर्ज
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
4: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
4: लट्टे मार्से फलन क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खानेपानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
6: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 0 57 7 98 54 0 56 6 6 6, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 0 37 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्टमा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्टमा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप, सम्पर्क नम्बर 0 48 590 530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभदायी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
3: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
3: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
3: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
3: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
4: रंगबहार रंगबहार
5: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
4: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
4: वर्ष पेन्स
0: हजुरको रेडियो 102.1 मेगा
6: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: एनबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लगाएर दिन लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा, उत्तर इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख
4: संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5 लाख भन्दा बढी मारिएका थिए। बीबीसीका काल्किडान इबेल टाल भन्छन्, टिग्रेका लड़ाकू बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृह युद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाई सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रति कार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रति कार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौं।
1: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रीली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको चाहिँ देखाएको छैनौं। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने, खास गरेर 8 गते, 9 गते, 10 गते, 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ठोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
5: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला तीन दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ पाँच दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
5: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामी हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
5: उपप्रीतिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी दुई दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
6: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
7: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
6: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढ़ी पहिले त्रिशुलीमा कपड़ा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
8: पुर्खौली व्यापार थियो, कपड़ाको व्यापार दाएर मेरो स्टकर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्तिमा मलाई केही पीर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
6: बाढ़ीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा। 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 दोहोरो पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
10: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि भ्रमण गर्न पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
11: पहिलो क्वारेन्टी फ्लाइटमै म जान पाउँदाखेरि एकदमै एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
12: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
9: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
4: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भाई भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
4: रंग बहार
5: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
4: वर्जर पेंट।
2: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854

0: 0557798956 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामे साथ सम्पर्क नम्बर 9845555555 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामे साथ सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामे साथ
1: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
0: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
1: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
0: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
0: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
0: बजाज सँगै यात्रा सुरक्षित यात्रा।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
2: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुन लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारी,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-7282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475-90-4-66, 9692-65-99-8।
12: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
12: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
14: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
15: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143-98-63-023-422।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
0: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
6: 9840-3778-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालचार सिन्धुली।

नमस्कार, रात 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रोता हाज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी FM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिन शुरू भएको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव शुरू भएको महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभएको छ। मनसून सहित उक्त प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ। बागमती प्रदेशमा आज दिनभर जस्तो पानी पर्ने सम्भावना रहेको मौसमविद ढकालले बताउनु भएको छ। यसैबीच यातायात व्यवसायीहरूले बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ त्यसका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको हो।

भटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनमा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनः उत्थानमा झण्डै 3 खर्ब 90 अरब रूपियाँ भन्दा बढ़ी चाहिने पारमिक अनुमान पेश गर्नुभयो।

भोटेपछि बारेमा पनि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि चीन सरकारले उपकरण तथा सामग्री प्रदान गरेको छ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासलाई डिएनए परीक्षणका लागि आवश्यक उपकरण सामग्री तथा प्रविधि उपलब्ध गराएको हो। बुधबार विज्ञान प्रविधि तथा नम्बर प्रवर्धन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालको लागि चीनका राजदूत झाङ माओमिङले डिएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नासलाई हस्तान्तरण गर्नुभएको छ। मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आगामी असोज 9 गतेदेखि 11 गतिसम्म बागमती प्रदेश देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले रामेछापमा उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै जिल्लाका नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अप्नाउन आग्रह गरेको हो। रामेछापको मकन्द गाउँपालिका एक लाक्षे वर्मा एकल महिलालाई जबरजस्तीकरण गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार मकन्द गाउँपालिका एक लाक्षे वर्मा दुई नाबालिका छोरीसहित बस्दै आएकी 49 वर्षीय एकल महिलालाई सोही स्थानका 60 वर्षीय फुड छिरी थामीले गत भदौ 5 गते जबरजस्तीकरण गर्ने प्रयास गरेको आरोप छ। पीड़ित महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलबाट भागी फरार भएको प्रहरीले जनाएको छ। समापित भारी वर्षाका कारण बाढ़ी पहिरो भूक्षय तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र सावधानी अप्नाउन सार्वजनिक सूचना जारी गरेको हो। यस्तै सम्भावित भारी वर्षा र बाढ़ी पहिरोको जोखिमका कारण दोलखाको कालिन्चो गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। कालिन्चो गाउँपालिकाले असोज 9 गते शुक्रबार गाउँपालिकाको कार्यालय गाउँपालिकामा रहेका विद्यालय तथा आकस्मिक बाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तजन्य पदार्थ प्रहरीले बरामद गरेको छ। विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिन मार्फत सुरक्षा जाँच गर्ने क्रममा शंका लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाली अर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रुपियाँसम्म बढाएको संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपथा डिलर मूल्य प्रति पेटी 4,300 रुपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रुपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रुपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रुपियाँ पर्नेछ।

सम्भावित भारी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी लोकमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। मनसुन प्रतिकार कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले सम्भावित भारी पहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज 8 गतिदेखि 11 गतिसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी लोकमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक लगाउने निर्णय गरेको। विगतमा बाढ़ी पहिरोबाट भएको क्षति र आगामी दिनमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रोता हर्ष महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्र।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुर बा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने
5: मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट रामेछाप हस्पिटल
6: .com/1614/1614
1: सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछापको उत्पादन च्याउ भनेकै राजा च्याउ।
7: लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले बादल लागेको चियाकबरी खुर्सानीको उपलब्धि
8: स्याङ्जाको वालिङ तेह्र तारु खोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान मकै जस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी पाली खालेका हुन्। तारु खोलामा करिब 70 रोपनी क्षेत्रमा 70,000 भन्दा बढी अकबरे खुर्सानीका बिरूवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना अन्तर्गत केदारनाथ कृषि फार्म मार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको धान मकै मकै लगायत खाद्यान्न बालीबाट राम्रो आमदानी हुने र बादरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको हामीले बताएका छौं। फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। सञ्चालक पाठकले भने उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौं। माग अनुसार बजारमा पुर्याउन सकिएन। हाल 2-3 दिनमा करिब 300 किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित
9: जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
11: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
12: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
10: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
12: हामीले राजा च्याउ त्यसै भनेको हो र।
13: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
14: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा आजदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपदलाई ध्यानमा राख्दै देशभरका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड़ी तथा तराई क्षेत्रमा भारी पहिरोको जोखिम बढ़ेपछि सरकारले देशभरका संयन्त्रलाई हाई अलर्टमा समेत राखेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। यसमै बंगालको खाड़ीको मध्य भूभागमा विकसित भएको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै नेपालतर्फ सरेको छ। यसको प्रभावले बुधबारबाट कोशी बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई वर्षा शुरू भइसकेको छ। यो प्रणाली बिहिबारसम्ममा अझै शक्तिशाली रूपमा जमीनमा प्रवेश गर्ने र देशैभर यसको प्रभाव पर्ने महाशाखाले जनाएको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्मका देशका सबैजसो भागमा पानी पर्नेछ। उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने समेत सम्भावना छन्। यी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। त्यसै गरी मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि धेरै भारी वर्षा हुने र कडाली प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ। मौसमविद ढकालले भने अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना विशेष गरी गण्डकी प्रदेशमा रहेको छ। त्यस्तै उनले टाढा र रातिको यात्रा नगर्न समेत अपील गरेका छन् भने घण्टा घण्टामा एसएमएस समेत अलर्ट राखिएको छ। सुरक्षित हुन प्रधानमन्त्रीले समेत आग्रह गरेका छन्। भीषण वर्षाको जोखिम, सतर्कता अपनाउन अपील शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
8: मूलधारको राजनीतिक एजेण्डा बन्न 17 वर्ष शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। 17 वर्ष अघि सन् 2000 2009 कालापत्थरमा मन्त्री परिषद बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले सस्तो टिप्पणी गरेका थिए। त्यसबेला सरकारको प्रमुख एजेण्डा बनेको जलवायु परिवर्तनको मुद्दा अहिले न्याय खोज्ने कोषे ढुंगा बन्ला भनेर सायदै विश्वास थियो। त्यसै त लामो समय केही गैर सरकारी संस्था र केही विश्वस्तरीय सेमिनारमा जलवायु परिवर्तन अनुकूलन र कार्बन उत्सर्जनको मुद्दा बने पनि नेपाली राजनीतिको मूलधारमा प्रवेश गरेको थिएन। जलवायु परिवर्तनको विश्वव्यापी असरतर्फ विश्व समुदायको ध्यान खिच्न तत्कालीन सरकारले ऐतिहासिक कदम चालेको प्रसंग पूर्व प्रधानमन्त्री नेपाल स्मरण गर्छन्। मालदिव्सले समुद्रमुनि मन्त्री परिषदको बैठक बसेर विश्वलाई सन्देश दिए झैं नेपालले पनि आफ्नै विशिष्ट भौगोलिक पहिचान अनुसार हिमाली क्षेत्रमै बैठक बस्ने मौलिक विचार अघि सारेको उनले बताए। नेपालले कालापत्थर बैठक स्मरण गर्दै भने समुद्र भएको देशले पानीमुनि बैठक बस्छ भने पहाड़ भएको देशले पहाड़को टाकुरामा किन नबस्ने त्यो विचार आयो हाम्रो दिमागमा। अन्तर्राष्ट्रिय स्तरमा टापु र तटीय राष्ट्रहरूले जस्तै विश्वभरका झण्डै 50 हिमाली र 44 अल्प विकसित देशहरूले पनि संगठित भई आफ्ना अधिकार र एजेण्डाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ। विश्वमा 46 टापु देशहरू छन्, नदी तटीय देशहरू 150 छन्, हिमाली देशहरू झण्डै 50 मात्रै छन्। यो 50 भएको हिमाली देशले पनि पहल किन नगर्ने? अल्प विकसित राष्ट्रहरू 44 संख्यामा छन्, नेपालले प्रति प्रश्न गरे। यो खबरसँगै गुटेरेसले नै उठाइदिए नेपालको जलवायु मुद्दा शीर्षकमा अन्नपूर्ण पोस्टमै खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याएका छन्। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटेरेसले 3 अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गरे। उनले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदैछ भनेर चेतावनी दिएको उल्लेख गरे। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिए भन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उनको भनाई थियो।
7: गर्दै पानीको भण्डार शीर्षकमा खबर छ। विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय मौसम सम्बन्धी निकाय विश्व मौसम संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको जलस्रोतको विश्वव्यापी अवस्था 2025 यस्तो देखाएको हो। डब्ल्यूएमओले विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्काल यो चुनौतीको सम्बोधन गर्न सरकारवाला पक्षलाई समेत सुझाएको छ। यो एक वर्षको खराब अवस्थाका कारण नभई एक दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो। डब्ल्यूएमओ महासचिव सेलेस्टे साउलाले हालै प्रतिवेदन सार्वजनिक क्रममा भनेकी छन्। पछिल्लो 35 विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् 2025 रहेको प्रतिवेदनमा उल्लेख छ। 2025 विश्वका नदी बेसिन क्षेत्रको 36% भूभागमा बहाव औसतभन्दा कम थियो। ऐतिहासिक रूपमा सामान्य बहाव भएका नदीहरूमा समेत लगातार 7 वर्ष बहाव घटेको पाइएको छ। यसले विश्वको जलचक्र झन अनियमित र पूर्वानुमान गर्न कठिन बन्दै गएको समेत डब्ल्यूएमओले बताएको छ। पानीसँग सम्बन्धित चरम घटनाले समुदाय र अर्थतन्त्रलाई निरन्तर तहस नहस पारिरहेका छन् भनिएको छ। त्यस्तै भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान, ताल तथा जमीनमा संचित अन्य ताजा पानीले सुक्खा र सुक्खा मौसममा महत्वपूर्ण सुरक्षा कवचको काम गर्छन्। साउलेले यी तुलनात्मक रूपमा ढिलो परिवर्तन हुने पानी भण्डारलाई पृथ्वीको बचत खाताको संज्ञा दिएकी छन्। परम्परागत रूपमा यी भण्डारले खराब वर्षको असर केही समयसम्म थेग्ने गरेको र एक वर्ष वा एक मौसममा पानी कम पर्दैमा त्यसले तत्काल पानीको संकट निम्त्याउने अवस्था हुँदैन थियो, तर अहिले यो बचत खाता नै घट्दो क्रममा छ उनले भनेकी छन्। उनका अनुसार सन् 2014 2016 जमीनमा संचित पानीको मात्रा घटिरहेको छ। भूमिगत पानीको सतह पनि धेरै क्षेत्रमा घट्दै गएको छ। गर्दै पानीको भण्डार शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
8: रसुवा लाइफ लाइन बन्द, त्रिशुली वारिपारी छैन सम्पर्क शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। भदौ 10 गते भोटेको सिउँदै त्रिशुलीमा आएको बाढ़ीले बजारको पुल बगायो। रसुवासँगको सम्पर्क त टुट्यो नै, त्रिशुली बजारकै बासिन्दा पनि कोही वारी छुटे, कोही पारी नै रहे। सड़क सम्पर्क विच्छेद हुँदा नदी वारी र पारीकै सम्पर्क टुट्यो। स्थानीय राजकुमार नापितले भने, त्रिशुली बजारको पुलबाट दैनिक 2500 देखि 4000 सवारी साधन आवत जावत हुन्थे। त्यसमध्ये चीन नेपाल व्यापारमा प्रयोग हुने ठूला मालवाहक ट्रक तथा कन्टेनर मात्रै दैनिक करिब 150 देखि 300 ओहोर दोहोर हुने गरेको स्थानीय प्रशासनको भनाई छ। रसुवागढ़ी केरूङ नाकाबाट सामान ओसार पोसार गर्ने यस्ता मालवाहक सवारीका लागि त्यो सड़क प्रमुख मार्ग हो। नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 को भोटेकोशी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ, नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित सर्वसाधारणले शास्तिमाथि शास्ति भोगिरहेका छन्।
7: बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा खबर छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएकाको पहिचानका लागि संकलित नमूना मध्ये करिब 1900 को डीएनए प्रोफाइलिङ गरिएको छ। 3345 नमूना संकलन भएकोमा 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्र पहिचान भएको छ। भोटेकोशी र रसुवा लगायत क्षेत्रमा बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षण प्रक्रिया अगाडि बढ़ाएको, बाढ़ीका कारण शव छेद विच्छेद र पहिचान गर्न नसकिने अवस्थामा फेला परेकाले वैज्ञानिक माध्यमबाट आफन्त पहिचान गर्न संकलित डीएनए नमूनाको परीक्षण भइरहेको छ। नेपाल प्रहरीका अनुसार बाढ़ीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि संकलन गरिएका 3345 नमूना मध्ये करिब 1900 को डीएनए भइसकेको छ भने नेपाल प्रहरी, नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरिरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीबाट 6145 जना बेपत्ता भएका छन्। 1410 शव फेला परेका छन्। तीमध्ये 112 जनाको मात्रै पहिचान भएको छ। नास्टका वरिष्ठ वैज्ञानिक रामचन्द्र पौडेलका अनुसार सामान्य प्रोटोकलमा एउटा नमूनाको परीक्षणका लागि करिब 5 दिनसम्म लाग्ने गरेको थियो, तर दक्ष जनशक्ति, प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमूना 2-3 घण्टामै प्रशोधन गरिएको छ। त्यस्तै नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार प्राप्त प्रोफाइललाई परिवारबाट संकलन गरिएको नमूनासँग तुलना गरी प्रमाणित गर्नुपर्ने हुन्छ। डीएनए म्याचिङ भएपछि कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई शवको जिम्मा लगाइनेछ। बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
8: लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ़दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब 51 अर्ब रूपियाँ पुगेको छ। राष्ट्र ब्याङ्कले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन 2083 अनुसार एक वर्षमा निष्क्रिय कर्जाको वृद्धिदर 63.83% छ। निष्क्रिय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा दोब्बर बढ़ीले बढ़ेको हो। कुल कर्जाको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर निकै उच्च छ। 2082 असार मसान्तमा 31.2 अर्ब रूपियाँ रहेको निष्क्रिय कर्जा 2083 असारसम्म आउँदा 63.63% बढ़ेर 50.82 अर्ब रूपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कर्जा विस्तारको तुलनामा कर्जाको गुणस्तरमा आएको गिरावटलाई लघुवित्त क्षेत्रको प्रमुख चुनौती मानिन्छ। दुई महिनामा थपियो 61 अर्ब ऋण। चालू आर्थिक वर्ष 2083-84 को भदौ मसान्तसम्म मुलुकको सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ बराबर पुगेको छ। यो कुल गृहस्थ उत्पादन जीडीपी को 45.05% हो। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा 54.19% र आन्तरिक ऋणको हिस्सा 45.81% छ। मुलुकको कुल आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब पुगेको छ। सरकारले यस अवधिमा 70.13 अर्ब सावा र 14.87 अर्ब रूपियाँ ब्याज भुक्तानी गरेको छ। लघुवित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकको खबरसँगै दुई महिनामा थपियो 61 अर्ब ऋण उपशीर्षकमा यो खबर नागरिक दैनिकमा छापिएको हो।
7: गरीबलाई महँगीको मार आमदानी उही खर्च बढ़ेको बढ़े शीर्षकमा खबर छ। भक्तपुरको मध्यपुर ठिमीमा खाद्यान्न पसल अगाडि दुई महिला उभिएका थिए। पसलेसँग चामलको भाव सोध्दै उनीहरू एकअर्कासँग बजारको महँगी बारे कुरा गरिरहेका थिए। केही बेरपछि एक महिलाले भनिन्, पहिले यही पैसाले एक बोरा चामल आउँथ्यो, अहिले आधानी नआउने भयो। आमदानी उही हो, कमाई बढ़ेको छैन, तर चामल दाल तेल सबैको भाव बढ़ेको बढ़ेछ। अर्कीको जवाब थियो, घर खर्च मिलाउन अब खानपानमै कटौती गर्नुपर्ने अवस्था आयो। पहिले सस्तो महँगो नहेरी चाहिएको सामान किनिन्थ्यो, अहिले त पसलमा पुगेर भाव सोध्न साथ बजेट सम्झनुपर्छ। पहिलो महिलाले जवाब फर्काइन्, एक किलो चामल किन्दा पनि कति पैसा थपियो भन्ने हिसाब गर्नुपर्ने अवस्था छ। मध्यपुर ठिमीको एउटा खाद्यान्न पसल अगाडिको सम्वाद महँगीले सर्वसाधारणको दैनिकीमा पारेको असरको एउटा प्रतिनिधि दृश्य मात्रै हो। अहिले बजारमा चामल, दाल, तेल, तरकारी, मसला, फलफूलदेखि मासुसम्मका दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। विशेष गरी निश्चित तलबमा घर चलाउने र दैनिक ज्यालादारी गर्ने परिवारका लागि मूल्य वृद्धि पनि ठूलो बोझ बनेको छ। तथ्याङ्कले पनि महँगी बढ़ेको पुष्टि गर्छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो साउन महिनामा अत्याधिक महँगी बढ़ेको छ। सरकार र राष्ट्रिय बैंकले सार्वजनिक गर्ने मुद्रास्फीतिको तथ्याङ्क औसत हो। सबै परिवारले समान रूपमा महँगी अनुभव गर्दैनन्। दैनिक खाद्यान्नमा बढ़ी खर्च गर्ने परिवारले औसत मुद्रास्फीति भन्दा धेरै महँगी महसुस गर्न सक्छ। न्यून आय भएका परिवारमा यसको असर अझ गहिरो हुन्छ। त्यसैले कागजमा 5.96% महँगी देखिए पनि भान्सामा पुग्दा त्यो प्रतिशत अझ ठूलो महसुस हुन्छ। सरकार भने बजार अनुगमन भइरहेको दावी गर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार कालो बजारी, सिन्डिकेट र अस्वाभाविक मूल्य वृद्धि भए नभएको अनुगमन भइरहेको छ। दैनिक 14-15 टोली बजारमा परिचालित भएको उनको भनाइ छ। उनका अनुसार विभिन्न निकायका कर्मचारी समेत गरी दैनिक करिब 50 जना बजार अनुगमनमा खटिएका छन्। चिनीको मूल्यमा हस्तक्षेप गर्न साल ट्रेडिङ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत प्रति किलो 110 रूपियाँमा बिक्रीको व्यवस्था गरिएको र दाल, चामल, तेल, पिठो जस्ता वस्तुको मूल्य अनावश्यक रूपमा बढ़ाउन व्यवसायलाई निर्देशन दिएको समेत मन्त्रालयको भनाइ छ। कुखुराको मासु दुई महिनामै 35% बढ़्यो। सड़क खुले, मूल्य पुरानै अवस्थामा फर्केन। चाड पर्वमा अझै बढ़ने चिन्ता लगायतका उपशीर्षकमा आमदानी उही खर्च बढ़ेको बढ़े शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
8: खरबुजा बिउको आयात अस्वाभाविक, नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर तस्करी भएको आशंका शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। पछिल्लो समय वाटरमेलन खरबुजाको बिउको आयात अस्वाभाविक रूपमा ह्वात्तै बढ़ेको देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै आयात परिमाण अघिल्लो वर्षको सोही अवधिभन्दा झण्डै 5 गुणा पुगेको छ। कुल परिणामको 93% सुडानबाट आएको तथ्याङ्क